0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सञ्चय सुरु एफएम स्टुडियो टाइम
2: टाइम
3: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 27 गते बुधबार, सन् 2026 जून 10 तारीक अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको कपिल वस्तुको रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
0: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
1: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य, तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
3: डेटा सँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन मनिटरिङ लेभलमा हेर्नु पर्यो।
0: एआई पूर्वाधार विस्तारका लागि ओपनएआईको ठूलो वित्तीय योजना सार्वजनिक, ओपनएआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको चासो।
1: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै। नेहरूडी मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त स्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै

0: सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध अर्सलको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
6: काया कैरनमा अब खबरको सिलसिला। नवनियुक्त मन्त्रीद्वय सुदन गुरूङ र महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा पनि गर्नुभएको छ। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उहाँले हिजो पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल बिउत्याउने घोषणा गर्नुभएको हो। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानको क्रममा यसअघि तयार पारिएका प्रतिवेदनको समेत अध्ययन गरिने बताउनुभयो। कार्यभार सम्हाल्दै उहाँले नवयुवा आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताउनु भएको छ। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गर्नुभयो। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन सक्ने बताउनु भएको थियो। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत सम्बन्धी प्रश्न उठेपछि गएको वैशाख 9 उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँको सम्पत्तिको स्रोतमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले अस्ति शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको 4 दिनमा गुरूङलाई गृहको जिम्मेवारी दिएको हो। यसअघि स्वतन्त्र सांसद महावीर पुन पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीको जिम्मेवारी पाएका पुनले पनि हिजो शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। उहाँले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढ़ाउन रात दिन काम गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: चालू आर्थिक वर्षको 10 महिनामा 19,16,90,00,000,000 रूपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। वैशाख मसान्तसम्म रेमिटेन्स 24.2% बढ़ेर 19,16,90,00,000,000 रूपियाँ पुगेको छ। वैशाख 1 महिनामा मात्रै रेमिटेन्स 2,57,00,000,000,000 रूपियाँ भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा 41.2% बढ़ी देखिन्छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। 10 महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,35,510 रहेको छ, जुन अघिल्लो वर्ष 4,05,610 थियो। यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर 2,26,364 पुगेको छ। अघिल्लो वर्ष यो संख्या 2,80,314 थियो। समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढ़िरहेको छ। डलर बलियो बन्दा रेमिटेन्स आप्रवाह बढ़न सहयोग पुगेको देखिन्छ। यसैगरी चालू आर्थिक वर्ष 2082/83 10 महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 9.4% वृद्धि भई 79,49,28,00,000,000,000 पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो निक्षेप 6.2% बढ़ेको थियो। वार्षिक बिन्दुगत आधारमा 2083 वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 16% बढ़ेको छ। यसैगरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082/83 10 महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापनमा भने संरचनात्मक चुनौतीहरू कायम रहेको छ। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
6: सरकारले एकैसाथ झण्डै 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्यमा सरकार लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एकपटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। विधेयकले ऐनको रूप लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। हरेक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000 देखि 3,000 सम्म हुन्छ। किताब खानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। एकैपटक झण्डै 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: रसुवा र मुस्ताङबाट भित्रिएका विद्युतीय सवारी साधन ईभीका सम्बन्धमा छानबिन चलिरहँदा अर्थ मन्त्रालयले भने सबै सवारी साधन नियमसंगत रूपमै जाँचपास भएको स्पष्टीकरण दिएको छ। अर्थकै मातहत रहेको भन्सार विभागका निर्देशक भूपाल राज साक्यको संयोजकत्वमा मुस्ताङको कोरला र अर्का निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा रसुवाबाट भित्रिएका गाड़ीका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको छ। प्रतिवेदन आइसकेको छैन। स्रोतका अनुसार अध्ययन प्रतिवेदन तयार हुँदैछ तर समितिले प्रतिवेदन नबुझाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले विज्ञप्ति मार्फत सबै विद्युतीय गाड़ी नियमसंगत तरिकाले जाँचपास भएको उल्लेख गर्नुभएको छ। बजेटको मुखैमा रसुवाबाट 200 भन्दा बढ़ी र कोरालाबाट 649 वटा विद्युतीय गाड़ी पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएका हुन् जारी विज्ञप्तिमा भनिएको छ। यी गाड़ी आयात गर्ने व्यवसायहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ़ने वा घट्ने सूचना पाएको भन्ने विषय निराधार छ। अर्थमन्त्रीका स्वकीय उपसचिव ढुंगानाले जारी गरेको विज्ञप्ति अनुसार कोरला नाकाबाट बीवाईडी गाड़ी जेट 8 देखि 13 गतेसम्म जाँच पास भएर नेपाल भित्रिएका हुन्। कान्तिपुरमा खबर छ।
6: कार्यक्रममा अनौपचारिक क्षेत्रका सफाई कर्मीको अवस्थाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ.
1: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyana ta hernu. Tapai pani bhannu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने क्रियामन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता, रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो सभा 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिदै, छानबिन समितिले प्रतिवेदन नबुझाउँदै सबै विद्युतीय अगाड़ी नियमसंगत तरिकाले जाँच पास भएको अर्थ मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. शहरी क्षेत्रको फोहोर व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रका सफाई कर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्. साइकल दोहोर्याएर खाली सिसी पुराना कागज भन्दै घर घरमा डुल्ने संकलकहरूदेखि ठूलो बोरा बोकेर सड़क तथा नदी किनार र फोहोर थुपारेको ठाउँमा काम लाग्ने फोहोर खोज्नेहरू ले फोहोरको पुनः प्रयोगमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्. उनीहरूको कामले लुकेको फोहोर निकालेर पर्यावरण सुधारमा भूमिका खेल्छ भने फोहोरलाई आमदानीको स्रोत पनि बनाउँछ. तर यो काम गर्नेहरू भने आर्थिक, सामाजिक र व्यावसायिक समस्यासँग जुधिरहेका छन्. थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट.
4: फोहोर कपड़ा लगाएका, साइकल डोड्याउने, ठूलो बोरामा फोहोर बोक्ने वा फोहोरको थुप्रोमा गएर फोहोर छान्ने, उनीहरू कैयौं समस्यामाथि अरूको गाली खाएर पनि चुपचाप काम गरिरहेका हुन्छन्. घर घरमा फोहोर किन्न जाँदा 5 रूपियाँमा बार्गेनिङ गर्नुपर्छ, सड़कमा हप्काई खानुपर्छ. उनीहरूको पेसाबारे अध्ययन गर्नुभएकी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियश्मा श्रेष्ठ उनीहरू सामाजिक रूपमा निकै पीड़ित रहेका बताउनुहुन्छ.
5: सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ. इकोनोमिक ब्याकग्राउण्ड र सोसियल ब्याकग्राउण्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ. फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त, होइन? त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेप पाए भोगिराख्नु भएको छ.
4: आर्थिक रूपमा कमजोर, प्राय कम शिक्षित अनि फोहोरको पेसा धेरैले सम्मान गर्नुपर्छ भन्ने नै ठान्दैनन्. त्यसँगै व्यावसायिक समस्या पनि उस्तै छ. आमदानी कम, शौचालय खानेपानी जस्ता आधारभूत सुविधा छैन, अनि दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ.
5: चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, पन्जा छैन, डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ. रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधा हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ, होइन? एकदम खट्नुपर्ने काम छ, होइन? तर उहाँलाई बेसिक फेसिलिटी, पानीको उपलब्ध छैन, वासरुम जानुको लागि सुविधा छैन, सो यो भनेको त एकदम नराम्रो.
4: उनीहरू समस्या भोगेर पनि रोजीरोटीका लागि खटिरहेका छन्. उनीहरूले गरेको कामबाट पर्यावरण सुधार अनि फोहोरलाई आर्थिक स्रोत बनाउन खेलेको भूमिका बारे धेरैले वास्ता गरेको पाइँदैन. त्यसैले न त समाजले सम्मान गर्छ, न त पालिकाहरूले उनीहरूको तथ्याङ्क लिनुपर्छ भन्ने समेत ठान्छन्.
5: इन्भाइरोमेन्ट सेक्टरमा त उहाँले एकदम ठूलो योगदान दिइराख्नु भएको छ, त्यो सँगैसँगै आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि. अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ, होइन? तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त. उहाँहरूले त आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज कार्यको लागि कति ठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ, होइन? तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ.
4: अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरू आर्थिक, सामाजिक, व्यावसायिक सुरक्षा लगायतका जोखिममा छन्. सबैले उनीहरूको भूमिका बुझेर सम्मान गर्नुका साथै पालिकाहरूले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ प्रियश्मा श्रेष्ठ बताउनुहुन्छ.
5: सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो. त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो, होइन? अर्को भनेको चाहिँ कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ, तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन त्यही भएर चाहिँ एउटा महिनामा यति तल चाहिँ हुनुपर्छ भनेर चाहिँ उहाँले टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भएन
4: शहरीकरणसँगै फोहोर व्यवस्थापन मुख्य समस्या बन्दै गएको छ अनि शहर सफा गर्ने मान्छेको जीवन नै फोहोर हुनु हाम्रो सामाजिक असफलताको प्रमाण हो अनौपचारिक सफाई कर्मीहरूको सम्मान सुरक्षा र समृद्धि मानवीय दायित्व मात्र नभई एउटा स्वस्थ र न्यायपूर्ण समाजको अनिवार्य शर्त पनि हो पेसालाई सम्मानित बनाउन घर घरमा दृष्टिकोण बदल्नुसँगै पालिकाहरूले मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्छ
2: फोहोर व्यवस्थापन र अनौपचारिक सफाई कर्मीको अवस्थाबारे फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियस्मा श्रेष्ठसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलित नेपालमा सुन्न सक्नुहुन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5223 के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नशा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
7: हाम्रा सेवाहरू
6: ओपीडी सेवा
7: विशेषज्ञ ओपीडी सेवा
6: निशुल्क औषधि वितरण
7: सशुल्क फार्मेसी सेवा
6: फिजियोथेरापी सेवा
7: अकुपंचर सेवा
6: योग परामर्श सेवा
7: क्रियाकल्प सेवा
6: पूर्वकर्म पञ्चकर्म सेवा
7: छार सूत्र सेवा
6: जलौका सेवा
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
7: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
8: हर घर ये हर घर में प्रकट ये राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार शुक्रवार राति 8 बजे मात्र विषम को रमाइलो टीवी में
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
3: अब बाँकी खबर काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा गैराती पानी परेको छ पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ झापा सहित दाङ तनहुँ काठमाडौँमा पनि मध्यमसम्म वर्षा भएको छ पानी परेका क्षेत्रमा केही शीतल महसुस पाएको छ आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ आज पनि देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ यसैबीच यस वर्षको मनसून भित्र नै समय आउन अब 4 दिन मात्र बाँकी छ अघिल्लो वर्षदेखि मनसून भित्र नै समय केही दिन पर सर्दै जुन 13 तारीकमा स्थानान्तरण भएको हो त्यही अनुसार आउँदो एक साता भित्र मनसून भित्र नै वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ विभागका अनुसार भारतको केरलामा जुन 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनु भएको छ नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्ने उहाँ बताउनुहुन्छ शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलने सम्भावना रहेको छ मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टीमले अध्ययन गरिरहेका छन्। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा पर्छ। जेठको चौथो साता प्रवेश हुने मनसून असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ, जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिदो प्रवृत्ति समेत भित्राउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपन एआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओ तर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तीमा यो घोषणा अमेरिकी धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेको छ।
3: अब खेल खबर। एसीसी महिला टी ट्वेन्टी प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायोमास ओभरमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्ने नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्डबीच अहिलेसम्म 6 टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
2: एउटा विश्वकप फुटबलको खबर। विश्वकप फुटबलको सबैभन्दा ठूलो उत्सव हो फिफा विश्वकप, जसको 23 संस्करण भोलि रातिदेखि उत्तर अमेरिकामा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप धेरै अर्थमा ऐतिहासिक पनि बन्दैछ। पहिलो पटक 48 देश सहभागी विश्वकपमा उज्बेकिस्तान, जोर्डन, केप भेर्दे र कुरा साओले डेब्यू गर्दैछन् भने पाँच पटकको विश्व विजेता ब्राजीलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 शहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ। अब केही खबर संक्षेपमा। इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क समेत बढ़ी लिएको विरोधका स्वरूप हिजो भएको झडपका कारण परीक्षा स्थगित गरिएको हो। परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध गरेपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएलले सूचना निकालेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको खबर कारोबार दैनिकले छापेको छ।
3: दैनिक उपभोग्य वस्तु लगायत 25 सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाइने बनाएको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। तोलाको वचन खोलामा
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण। दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा। विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
2: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 अर्ब। आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
3: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य। तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकिएर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई
2: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको पनि चासो
3: र एसीसी महिला टी ट्वेन्टी प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै
2: अन्त्यमा आजको कार्टुन गजब सदा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन सुधन गुरूङ फेरि गृह मन्त्रालयमा फर्किएको विषयसँग सम्बन्धित छ। यहाँ गृह मन्त्रालयको कार्यालयमा गृहमन्त्री भित्र लेखिएको प्लेट छ, त्यहीँनिर ढोकाबाट दुईजनाले भित्र हेर्दै भन्दैछन् उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र हेर्दा हेर्दै अभूतपूर्व पो हुनुभयो अघि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: हार्दिक बधाई। सोलु तुथुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गति बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को को बाहिर
3: दिदी सुन्तली ढुका खोल्नुहोस् न।
2: के भयो यति राति किन रुदिराखे?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: आज घरमा कोही सम्हाएको मौका छोपेर तल्लो घरको माइला दाईले भागेर आगो। दिदी
2: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबस्नु, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के को सुन्दर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं।
4: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढायो, देश विदेश आफै घुमिरहेछ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षसँग पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। उनी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुखलाई घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मद्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
12: देख्नु भएन? औषधि हालेको
11: लौ न। शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै जोखिम हुन्छ क्या नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेलो
12: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पढ्नुहोस् है। ए नानी, छोरी।
11: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लु जुन त, हेलो भन्नुहोस् त।
13: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने?
12: ए नानी, के भने रहेछ, के हो, के भयो?
11: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
11: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
13: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
11: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
13: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
11: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
9: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
8: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुशी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए
10: तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: नमस्ते डाक्टर सर।
20: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
19: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
20: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
19: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
20: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
19: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
20: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
19: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
20: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
20: जाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
19: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
20: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
19: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सोच्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
20: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
19: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
20: हजुर।
19: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
20: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मरे के हो?
19: हेर त, रगतै रगत भयो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
19: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त। अब
19: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
18: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
19: खै जन्मदाता दिनुहोस् त।
20: जन्मदाता गरेको छैन नि म्याडम।
19: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
20: हो र, मलाई त थाहा नै थिएन म्याडम।
19: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
20: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
21: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
22: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
21: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
25: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
24: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कदनहार।
25: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
24: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
25: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
0: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याद यही सिट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98141-6353, 98427-8775 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी।

0: बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
0: कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अङ्कल
0: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
0: कक्षा एघारको भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
4: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मामा बिकारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पशु फिर्ता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9963 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स तामतेन शेर्पा 9851-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुर्कुण्ड नगरपालिका 7 सोलुखुम्बु

0: यी कान्छा ठट्टैमा यो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस्?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानी

0: पढ्ने अनि जापान जाने
1: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
1: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
0: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
1: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
0: 98550 17979
2: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नागरिकता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: प्रति प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको चाबेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढाउ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
1: अदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सो आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चय समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको चक्कर बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालकालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर माग्ने छैन।

0: कर प्रिंट रुजुकर को रकम रवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभाव सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्न का लागि सम्बन्धित यातायात कार्यालय में गए कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: बाल बालिकालाई लागु औषध दुरूपयोगबाट बचाउ।
0: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
1: सवारी साधनको इन्जिन र चेसिस रुजु गर्ने सम्बन्धी सूचना
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ।
3: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ढल तथा पानी निकास बन्द हुन नदिउं। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचौ र बचाऊ।
3: यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी व्यवहार, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। नो यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त। कति श्री लागु औषध त भाइ के भएको तिमीलाई? धाती भन त
5: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नाइ भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
5: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिउ है।
6: बारिशमा लज सिर्जना गरी दुर्व्यसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
7: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दूत कोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दूत कोशीको समृद्धि।
8: माप्य दूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
9: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
10: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
11: नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन
12: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
13: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना।
14: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ।
15: स्थानीय दुर्गापक्षन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दस्तुर बुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म
16: हक जानकारीको लागि सम्पर्क नम्बर 0335256
3: साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil/np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिधे बौद्ध टुसालको केम्प कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केट्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केट्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
2: सफलताको सही छनोट केट्स कलेज
3: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हो
3: ल सुन बहिनी सुलु दुखुण्डा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार
4: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862800000 सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुनु खुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
5: हाम्रा सेवाहरू
6: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
5: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 र 9861034213
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
5: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
7: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
5: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा त्यो भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
8: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7 3 0।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजे।

0: Consejo Agropecuario Rosai.
1: सूचना सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनु जुन बेसी उपभोक्ता समिति सुनु खुम्बु। यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय, पुष्टि प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुञ्ज नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिभी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन्ट सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नु
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश

तपाई शिक्षित पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङ खुई शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र खुई शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुतकुण्ड नगरपालिका वडा नम्बर 10 73 सुरु।

0: स्नेह हो हाम्रो पहिलो रोजाइ।
1: सूचना सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनिल जुनबेसी उपभोक्ता समिति सुनिखुम्बु। यौन हिंसाबाट बचाउ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदत कुण्डु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्रो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनौ सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश

0: यौनिक हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
3: यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त।
2: कतै चाहिँ लागु औषध त?
3: भाइ, के भएको तिमीलाई? रुधाती भन त।
4: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो। मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
5: बारिशमा लज सिर्जना गरी दुवेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग, ओसार पसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
6: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्यदूत कोशी, समावेशी विकासको आधार, उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्यदूत कोशीको समृद्धि।
7: माप्यदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि, हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
8: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
9: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
10: नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन,
7: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
11: नेप नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ।
12: स्थानीय दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुझाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735252576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुनेछ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्य

0: सुना बहिनी सोलु दुपखुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार।
1: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच सोलिरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलु खुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
2: सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु।
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलु खुम्बु जिल्लाको सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 ताप्तिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
3: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।

0: sí, Powerball.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: तिमा बॉडी फोकस गर्छौ के कसरी त्यसले फोहोरलाई घटाउने भनेर हैन अब हामीले हेर्ने हो भने हामी एकदम धेरै ल्यान्डफिल साइटमा चाहिँ निर्भर छौ तर त्यो त हाम्रो ल्यान्डफिल साइटसम्म फोहोर जाने त हाम्रो लास्ट प्रायोरिटी हुनुपर्ने हो नि त तर हाम्रो अहिले हालसालमा चाहिँ ल्यान्डफिल साइटमा जाने हाम्रो फर्स्ट प्रायोरिटी बनेको छ त्यो भनेको हामीले चाहिँ जति पनि फोहोरहरू कलेक्ट गर्छौँ डोर टु डोरको मार्फतबाट त्यसलाई सेग्रिगेसन गर्नलाई ट्रान्सफर स्टेसनमा लगिन्छ ट्रान्सफर स्टेसनमा केही हदसम्म भन्ने नै हो भने हामीले जति पनि फोहोर कलेक्ट गरेछ त्यसको 90% त डिरेक्टली ल्यान्डफिल साइटमै गइरहेको छ सो भनेपछि स्थानीय तहबाट हाम्रो मेन फोकस

0: भनेको नै फोहोरलाई संकलन गर्ने र त्यसलाई ट्रान्सपोर्टेशन गर्ने त्यसमा मात्रै छ, तर त्यो फोहोर कहाँ गइरहेको छ, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा चाहिँ हाम्रो ध्यान अलिक कम छ। त्यही भएर चाहिँ हाम्रो इन्टायर हामीले हेर्ने हो भने जति पनि वेस्ट कलेक्ट भइरहेको छ हाम्रो लगभग काठमाडौँमा 1200 मेट्रिक टनको चाहिँ एभ्री डे फोहोर कलेक्ट भइरहेको छ, होइन एभ्री डे दैनिक रूपमा हाम्रो त्यति फोहोर कलेक्ट भइरहेको छ। तर त्यो फोहोरमा हामीले 50-60% कुहिने फोहोर हामीले निकाल्न पाइरहेको हुन्छौँ भनौँ, होइन त्यस्तै गरेर हाम्रो 16% जति प्लास्टिक वेस्टहरू निस्किन्छ। यदि हामीले स्थानीय तहबाट नै जति पनि यो 50-60% जतिको जति पनि कुहिने फोहोर हुन्छ त्यसलाई हामीले जैविक मलमा कन्भर्ट गर्न सक्यो भने त्यहाँबाट पनि एउटा अपर्च्युनिटीको रूपमा लिन सक्यो। त्यस्तै गरेर 16% प्लास्टिक वेस्टको जुन पोटेन्सियल छ त्यसबाट हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमीमा हामीले त्यसलाई बदल्न सक्यो भने त त्यो त आर्थिक स्रोतको हाम्रो अपर्च्युनिटी भयो, होइन? तर हाम्रो चाहिँ मेजर भनेको ल्यान्डफिल साइटमा नै वेस्ट डम्प भइरहेछ।
1: सबैले प्रस्तुत गर्नुभएको तथ्याङ्कले नै देखाउँछ यदि गर्यो भने सम्भावना छ अर्थात् त्यहाँबाट आय आर्जन पनि हुन्छ। तर अहिले तपाईँले भनिहाल्नुभयो नेपालमा अझै पनि ल्यान्डफिल साइटमै छ, हामीले काठमाडौँ उपत्यकाको हेर्यौँ अर्थात् सबै जसो सहरी क्षेत्रमा हेर्यौँ भनेदेखि त्यही नै कुरा छ, ल्यान्डफिल साइटमा निर्भर छ। फोहोर न्यूनीकरण पुनः प्रयोग तथा दिगो फोहोर व्यवस्थापन प्रणालीतर्फ रूपान्तरण हुन चाहिँ तपाईँले काम गर्दै गर्दा के कुरा कठिनाई बढी देख्नु भएको छ, किन चाहिँ पालिकाहरूले कि सजिलो खोजे अथवा त्यहाँ समस्या छ?
0: सजिलो नै खोजे भन्न पनि मिल्यो। अहिले अब हामीले यसो हेर्ने हो भने पहिलासम्म हामीले दिगो फोहोर व्यवस्थापन जरुरी छ भनेर भन्छ, होइन? तर हामीले हेर्ने हो भने पहिला त सिस्टोलमा फोहोर जम्मा हुने गर्थ्यो, होइन? त्यहाँ एकदमै धेरै फोहोर अहिले भएर त्यसपछि फेरि हामी बन्सरे डाँडामा पुग्यौँ। अब आउने आगामी 10 वर्षमा अब कुन चाहिँ बन्सरे डाँडा भन्छ फेरि अर्को भन्ने पनि एउटा क्वेसन हुन सक्छ, होइन? हामीले दिगो फोहोर व्यवस्थापन भनेर भनिराख्दाखेरि चाहिँ जहिले पनि मैले अघि पनि भने स्थानीय तहबाट हाम्रो मेन समस्या भनेको नै फोहोरलाई चाहिँ हामीले रिसाइक्लिङ जुन यो अहिले अनौपचारिक क्रममा चाहिँ जुन फस्टाइरहेको छ इन्फर्मल सेक्टरहरू वेस्ट म्यानेजमेन्ट त्यसलाई चाहिँ फर्मलाइज गर्नुतिर लाग्नुभन्दा पनि हामीले चाहिँ वेस्ट डिस्पोजलतिर चाहिँ बढी फोकस गरेर सिस्टोल जस्तो डाँडाहरू धेरै छिटो पल्युट भइरहेको छ, होइन? अब आगामी दिनमा दिगो फोहोर व्यवस्थापनलाई अगाडि बढाउनको लागि चाहिँ पक्कै पनि पहिला त पुनचक्रणको हामीले त्यसलाई प्रिन्सिपल्सहरू अप्लाई गर्न सक्नु पर्यो हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टरमा, होइन? अब हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमीलाई अप्लाई गर्नु भनेको चाहिँ के हो भन्दाखेरि नम्बर वानमा त जति पनि फोहोर व्यवसायमा लाग्नु भएको सरसफाईमा लाग्नु भएको श्रमिकहरूलाई चाहिँ पहिला उसले चाहिँ के गर्छ भन्दाखेरि रेकग्नाइज गर्छ, हजुरहरूले जे काम गरिराख्नु भएछ त्यसलाई चाहिँ हामीले अझै यसलाई आर्थिक रूपमा कसरी अगाडि बढाउन सक्छौँ भने त्यसलाई मूल्य राख्ने भयो, होइन? त्यस्तै गरेर मूल्य श्रृङ्खला पनि अझै अगाडि बढ्ने भयो, त्यसले गरेर एउटा आर्थिक जुन नेपालमा एउटा फस्टाउन नसकेको सेक्टर चाहिँ त्यसले अझै राम्रोसँग फस्टाउँछ, त्यो सँगै सँगै फोहोर पनि व्यवस्थित रूपमा अगाडि बढ्न सक्छ।
1: सफी अर्थतन्त्रको कुरालाई म एकछिन फेरि जोड्छु, अहिले कठिनाईकै कुरालाई हेर्दै गर्दाखेरि चाहिँ एक किसिमले हामीले भन्ने दिन्छौँ पालिकाहरूले अथवा नगरपालिका गाउँपालिकाहरूले चाहिँ सजिलो खोजे पनि भन्छ, तर कतिपयले प्रयास गरेको पनि हुनसक्छ, प्रयास गरेर असफल भएको अथवा सफल हुन नसकेको कुरा नै हुनसक्छ। तपाईँहरूले काम गर्दाखेरि त्यस्ता प्रयास गर्दा गर्दै पनि कठिनाईहरू भोगेका भन्ने केही उदाहरणहरू चाहिँ भेट्नु भएको
0: छ? छ, ठ्याक्क हजुरले उदाहरण भन्न बित्तिकै मेरो दिमागमा आइहाल्यो, होइन? हामीले कति नगरपालिका वडाहरूबाट चाहिँ फोहोरको वर्गीकरण गरेर बल्ल हामी फोहोर उठाउँछौँ भने कति प्रयास भइरहन्छ, तर त्यो प्रयास चाहिँ खालि बोर्डको नोटिसमा मात्रै टाँसिएको हुन्छ कि, होइन? अब त्यो बोर्डमा टाँसिएर हामीले फोहोर वर्गीकरण गर्नुपर्छ है भनेर त हामी आफै पनि सचेत हुन जरुरी छ नि त पहिलो त। सो हामीले स्थानीय तहबाट नै फोहोर वर्गीकरणको नोटिससँगै त्यहाँ भएको लोकल मान्छेहरूलाई चाहिँ तालिम जस्तो वा अवेरनेस जनचेतनाको कार्यक्रमहरू अगाडि बढाएर हामीले फोहोरलाई चाहिँ कसरी हाम्रो दैनिकीमा अफेक्ट गर्छ र हाम्रो सानो बानीले चाहिँ एउटा ओभरअल सिस्टममा कसरी अफेक्ट गर्न सक्छ त त्यो बारेमा चाहिँ हामीले इन्फर्मेसन पास गर्न सक्यो भने मात्र पनि धेरै सजिलो हुन्छ। अब जस्तै हामीले प्लास्टिक वेस्ट म्यानेजमेन्टकै कुरा गर्ने हो भने हामीले कलेक्ट गरेर जब वर्गीकरण गर्छ त्यो वर्गीकरण गर्दाखेरि सेफ्टी जसले वर्गीकरण गरिराख्नुहुन्छ त्यसमा कति कठिनाई आइरहेको छ वर्गीकरणको लागि, त्यो सँगसँगै हामीलाई पनि कसरी अप्ठ्यारो परिरहेछ, जस्तै माइक्रो प्लास्टिकको कुराहरू आइरहेको छ अहिले होइन, जसले हाम्रो स्वास्थ्यमा हानिकारक पुर्याइरहेको छ, हाम्रो बडीमा नै अहिले एउटा क्रेडिट कार्ड जतिको प्लास्टिकहरू भेटाउन सकिन्छ। सो हामीले यो जनचेतना चाहिँ हामीले सानो एउटा कामले गरेर एउटा सानो कदमले चाहिँ पछिसम्म कति ठूलो रिपल इफेक्ट पुर्याउन सक्छ भन्ने बारेमा थाहा पायो भने चाहिँ हामीले एउटा व्यवहारिक रूपमा चाहिँ यसलाई अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ।
1: यही कुरालाई जोड्दै गर्दा फरवटी फोहोर छुट्याउने कुरा चाहिँ कतिपय पालिकाहरूले प्रयास गरेको, नगरपालिका वडाहरूले गरेको पाइन्छ। तपाईँले भन्नुभयो जस्तो आम नागरिकमा त्यसको प्रभावबारे सचेतना नहुनु मात्रै कारण छ, अथवा उनीहरूले पनि छुट्याएर लगिसकेपछि पनि फेरि राम्रो व्यवस्थापन नगरेको कारणले पालिका प्रति विश्वास नगरेको पनि के समस्याहरू देख्नुहुन्छ, विशेष गरी यो प्रभावकारी हुन नसक्नुमा चाहिँ?
0: अब हामीले यो बुझ्न जरुरी छ कि अब हामीले फोहोर त कलेक्ट गर्यो, संकलन गर्न पनि आफूमा एकदमै धेरै च्यालेन्जिङ काम हो भनेर हामीले भनि नै सके। हामीसँग एकदमै लो इन्फ्रास्ट्रक्चर छ होइन, अब त्यसपछि हामीले कलेक्ट गरेर ल्याएपछि जुन ट्रान्सफर स्टेसनमा राख्छ सेग्रिगेट गर्नको लागि होइन, त्यो सेग्रिगेसनको लागि हामीसँग पर्याप्त इन्फ्रास्ट्रक्चर नै छैन। अब मानिलिउँ एउटा छोटो उदाहरण दिन चाहिँ, हाम्रो बिहान जब फोहोर उठाउनुहुन्छ ट्रकबाट, हामीले ठ्याक्क बालकुमारीको पुनि देख्छौँ के फोहोर सेग्रिगेट गरिरहेको वेस्ट वर्करले, त्यसलाई त हामीले एउटा व्यवस्थित ढङ्गमा एउटा छुट्टै त्यसको लागि एउटा सेक्टर बनाएर वा एउटा छुट्टै जग्गामा चाहिँ यसको प्रचलित गर्न सकिन्छ है भनेर त उहाँले तोक्नुपर्ने हो नि त होइन, तर यो चाहिँ खुल्ला रूपमा भइरहेको छ, त्यो भनेको त हामीसँग क्यापेसिटी नै नभएर हो नि त। अब यसलाई हामीले इन्फर्मल रिसाइक्लिङ सिस्टम किन पर्याप्त रूपमा हाम्रोमा भइरहेको छ भन्दाखेरि, त्यसलाई फर्मलाइज गर्नको लागि चाहिँ हामीसँग क्यापेसिटी नै छैन, त्यही भएर चाहिँ धेरै जस्तो यो सेक्टर इन्फर्मलमै अडिएको छ।
1: घरबाटै फोहोर छुट्याउने कुरा चाहिँ यदि यो अभ्यास प्रभावकारी भयो भने यसले चाहिँ दिगो फोहोर व्यवस्थापन प्रणालीमा कस्तो असर पार्छ, यसको फाइदाहरू के छन् विशेष गरी?
0: हामी चाहिँ अलिक अल्छी गर्छौँ कि घरमा भन्ने नै हो नि, मैले यो घरमा पनि कति भन्न प्रयास गरेको हो, अब बल्ल बिस्तारी लागू हुँदैछ हाम्रो घरमा पनि होइन। सर्वप्रथम त हामी एकदमै अल्छी गर्छौँ र हामीलाई किन चाहिँ जरुरी छ त, पहिला हाम्रो साइडबाट किन जरुरी छ भन्दाखेरि, जब हामीले कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्याएर राख्छौँ होइन, त्यो कुहिने फोहोरलाई हामीले कौशी खेतीको रूपमा उगर्यो भने त्यसबाट जैविक मलहरू बन्छ होइन, जैविक मलबाट बनिसकेपछि हाम्रो लागि पनि फाइदा भयो, कौशी खेतीबाट हामीले जुन उब्जाउने फलफुलहरू वा तरकारी हुन्छ त्यसले पनि हाम्रो स्वास्थ्यलाई त धेरै राम्रो गर्ने भयो है। अब त्यो सँगैसँगै मैले अरू त्यसपछिको प्रक्रिया के हुन्छ भनेर बुझाउन खोज्दाखेरि चाहिँ, प्रायः जस्तो हामीले जुन पनि प्लास्टिक फोहोरमा अब खाना मिसेको हुन्छ, कहिले किराको बोक्रा खसिरहेको हुन्छ, कहिले पानी मिसेको हुन्छ होइन, त्यो फोहोर त जब त्यो ट्रान्सफर स्टेसनसम्म पुग्छ त्यो फोहोर त कुहिसकेको हुन्छ कति फोहोरहरू होइन, त्यसमा किरा फट्याङ्ग्रा कति धेरै फोहोरमा जस झिङ्गाहरू होइन भन्किरहेको हुन्छ, त्यो फोहोरलाई ट्रान्सफर स्टेसनमा धेरै जस्तो महिला वेस्ट वर्कर्सहरूले सफा गरिरहेको हुन्छ। सो फोहोर वेस्ट अब जान्छ, एक त काम पनि बढ्ने भयो, खर्च पनि बढ्ने भयो, र प्लास्टिक वेस्टबाट जुन उनीहरूले इन्कम जेनेरेट गरिरहेको हुन्छ त्यसको भ्याल्यु पनि घट्ने भयो। सो त्यसबाट फेरि हामीले ल्यान्डफिल साइटमा जाँदाखेरि त धेरै वेस्ट जाने भयो नि त, तर हामीले छोटो हाम्रो एउटा वर्गीकरण गरे मात्रै हाम्रो एउटा त कम्पोस्ट जुन अर्ग्यानिक वेस्ट छ त्यसको कम्पोस्ट मान्यो बन्न सक्ने भयो, र प्लास्टिक वेस्टको जति पनि मूल्य वा भ्याल्यु हुन्छ त्यो पनि बढ्ने भयो, र प्लास्टिकमा काम गरिराख्नु भएको सरसफाई कर्मीहरूको पनि इन्कम सोर्स राम्रो हुने भयो।
1: तपाईँको विचारमा चाहिँ यदि हामीले घरबाटै फोहोर छुट्याउने कामलाई प्रभावकारी बनाउन चाह्यौं भने, विशेष गरी स्थानीय सरकारहरूले त्यो चाहे भने, गर्नै पर्ने काम चाहिँ के हो जस्तो लाग्छ, के गर्यो भने चाहिँ हुन्छ जस्तो लाग्छ?
0: हामीले पनि यसमा काम गर्दैछौँ भनौँ न होइन। सो हामीले चाहिँ बुझ्दाखेरि प्राय जस्तो फोहोर कलेक्ट गर्न आउँदाखेरि जहिले पनि मिक्स फोहोर नै, अब समथिङ एज सिम्पल एज हामीलाई अर्ग्यानिक वेस्ट र इनअर्ग्यानिक वेस्ट छुट्टै छुट्टै हामी अब कलेक्ट गरौँ है भनेर भन्दाखेरि पनि हामीले त्यो अर्ग्यानिक वेस्टलाई प्लास्टिकको झोलामै बाँधेर दिन्छौँ होइन, फर्स्ट स्टेपमा नै मिसेको फोहोर प्लास्टिक र अर्ग्यानिक फोहोर मिक्स भएर गएको फोहोर हामीले देखिरहेको छौँ। सो हामीले क्लाइमेट एक्सन नेपालले चाहिँ अहिले के गर्दैछ भन्दाखेरि, घर घरमा गएर हामीले कसरी किन फोहोर वर्गीकरण गर्नुपर्छ भन्ने जनचेतना काउन्सिलिङहरू दिइरहेको छौँ घर घरमा र वडासँग र जसले फोहोर कलेक्ट गर्नुहुन्छ फोहोर वेस्ट एग्रिगेटर भनौँ उहाँहरूसँग चाहिँ हामीले कोलाबोरेसन गरेर हाम्रो म्युनिसिपालिटी लेभलबाट चाहिँ हामीहरूलाई जनचेतनाको लागि एउटा अब किनभने हामी ऱ्यान्डम अर्गनाइजेसनबाट आयो भनेर भन्दाखेरि त सायद नसुन्न तर हामी वडासँग आबद्ध भएर आएको छौँ भनेपछि स्थानीय पनि सचेत भएर सुन्न रुचि राख्नुहुन्छ होइन नम्बर वान त नम्बर टू चाहिँ हामीले जब वेस्ट एग्रिगेटरसँग काम गर्छौँ उहाँले त ल हामी असारको एक गतेबाट चाहिँ फोहोर कुहिनेर नकुहिने फोहोर छुट्याएर हामी मात्र लिन्छौँ भनेर उहाँले त्यसरी लागू गर्न सक्यो भने त अब आउने आगामी दिनमा वडाले पनि त्यसलाई हेर्नुहुन्छ वेस्ट एग्रिगेटरले पनि कलेक्सन त्यही हिसाबले गर्नुहुन्छ र हामी एज एन अर्गनाइजेसन वा हामी एज अ नर्मल लोकल पर्सन होइन दुवैजनाबाट हामीले मोनिटरिङको रूपमा हामीलाई गरिरहेको छ भने हामी आफै पनि व्यवहारिक ढङ्गमा त यसलाई हामीले परिवर्तन लिएर आउन सक्छौँ नि त सो यसको लागि चाहिँ साझेदारी हाम्रो नगरपालिकाले मात्रै लागू गर्छु भनेर चाहिँ यो सफल हुन अलिक गाह्रो नै छ सो निजी क्षेत्रहरू र संस्था अनि त्यसपछि स्थानीय तहबाट नगरपालिका मिलेर काम गर्यो भने चाहिँ अगाडि बढ्न सक्छ
1: यसै गरी जस्तो सरकारले नेपालमा खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि चाहिँ एक किसिमले अभियान लामो समय चलायो त्यो लगभग धेरै ठाउँमा अहिले सफल भएको देखिन्छ कि ठाउँ बाहेक त्यो कुरा छैन हुन त समय सँगसँगै मान्छे लाजले पनि होला अथवा विभिन्न कारणले खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि सहयोग गरे यस्तै गरी नेपालले यदि दिगो फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्न चाहन्छ भने चाहिँ शुरूआत कहाँबाट गर्नुपर्छ यदि नेपालले नै चाह्यो भने चाहिँ
0: नेपालले नै चाह्यो भने चाहिँ सर्वप्रथम त सरकार वा नगरपालिकाबाट चाहिँ इन्फ्रास्ट्रक्चर वा क्यापेसिटी बिल्डिङको लागि चाहिँ फेसिलिटेट गर्नको लागि चाहिँ सपोर्ट गरिदिनु पर्यो नम्बर टू भनेको चाहिँ अब जति पनि यो दिगो फोहोर व्यवस्थापनको लागि भनेर जुन अगाडि बढिराख्नु भएको नयाँ नयाँ संस्थाहरू छ होइन अब जस्तै हामीले प्लास्टिक फोहोर घटाउने भनेर त डिरेक्टली के भन्छ अब आज यो नीतिबाट हामीले प्लास्टिकलाई ब्यान गर्छौँ भनेर कति प्रयास गरिरहेको छ तर त्यो हुन सफल हुन पाएको छैन अब हामीले यसलाई निहालेर हेर्ने हो भने त हाम्रो जे पनि प्लास्टिक छ प्लास्टिकलाई हामीले कसरी ब्यान गर्न सक्छ ल भन्नु त होइन तर प्लास्टिक ब्यान गर्नको लागि त्यसको अल्टरनेटिभ के हुन सक्छ त त्यो पनि पत्ता लगाउनु पर्यो अब जस्तै अहिले हामीले कोर्न स्टार्च वा मकैको माड आलुको माडबाट चाहिँ हामीले एउटा कुहिन सक्ने खालको झोलाहरू चाहिँ बनाउन सकेको छ जुन चाहिँ छ महिना हामीले माटोमा फाल्यौँ भने त्यो कुहिन्छ होइन सो त्यस्तो लागि चाहिँ इन्सेन्टिभाइज वा सब्सिडाइज गरेर त्यसपछि बल्ल कडा नीति नियम लागू गरेमा चाहिँ हाम्रो यो कार्यक्रम वा यो कार्य सफल हुन चाहिँ सक्छ
1: अहिले तपाईँले जोड्नु भएको थियो अलिकति सर्कुलर इकोनोमीको बारेमा फोहोर व्यवस्थापनमा चाहिँ यो सर्कुलर इकोनोमीको चर्चा बढेको छ पछिल्लो समयमा यो भनेको के हो र अहिलेको प्रणालीबाट त्यसतर्फ जानु कतिको आवश्यक छ अलिकति बुझाइदिनुहोस्
0: अब सर्वप्रथम त हामीले चक्रीय अर्थतन्त्र भनेको के हो बुझ्न जरुरी छ होइन चक्रीय अर्थतन्त्रले चाहिँ वा सर्कुलर इकोनोमीले चाहिँ जति पनि हामीले वेस्टहरू देख्छौँ वा फोहोरलाई चाहिँ हामीले कसरी स्रोतमा परिवर्तन गर्न सक्छौँ भने त्यो प्रणालीलाई चाहिँ हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमी भनेर बुझ्न सकिन्छ अब एकदम साधारण इक्जाम्पलको रूपमा हामीले हेर्ने हो भने चाहिँ अब हामीले गर्मी लागिरहेको बेलामा पसलमा जान्छौँ पानीको बोतल किन्छौँ पानी खान्छौँ होइन त्यो पानी खाइसकेपछि इफ हामी एकदम सिभिलाइज्ड मान्छे छ भने हामीले डस्टबिनमा फाल्छौँ नभए बाटोमै फालिदिन्छौँ त्यो त हाम्रो लागि फोहोर भयो तर चक्रीय अर्थतन्त्रले चाहिँ त्यो फालेको प्लास्टिक पनि स्रोत हो त्यसबाट पनि हामीले कच्चा पदार्थ निकाल्न सक्छौँ है भनेर त्यसलाई एउटा प्रणाली पुनचक्रणको प्रणालीमा ल्याउन सक्नु नै चक्रीय अर्थतन्त्र हो अब नेपालमा चाहिँ यो लागू गर्न किन महत्व छ भनेर हेर्दाखेरि चाहिँ मैले अघि पनि भने हाम्रो जति पनि घरबाट फोहोर कलेक्ट भइरहेको छ त्यो त 90% हाम्रो ल्यान्डफिल साइटमा गइरहेको छ त्यो भनेको त मानिलियो अबको धेरै 5-10 वर्षमा जुन बन्चरे डाँडा छ त्यो पनि फ्री हुने भयो होइन पुरै फिल हुने भयो त्यसलाई हुनबाट बच्नको लागि चाहिँ हाम्रो जति पनि पोटेन्सियल छ जुन हामीले जैविक मल बनाउने पोटेन्सियल छ जुन एउटा सक्रिय अर्थतन्त्रमा रहेर प्लास्टिकको पूर्ण प्रयोगका पारदर्शीमा चाहिँ हामीले कसरी अझै राम्रोसँग काम गर्न सकिन्छ भने जुन एउटा चक्रण छ त्यसलाई चाहिँ अझै फस्टाउन सक्नलाई चाहिँ मदत गर्छ अब चक्रीय अर्थतन्त्रले चाहिँ मेन फोकस गर्ने भनेको जुन कवाडी सेन्टर हामीले बुझिनौँ होइन, कवाडी सेन्टर भयो त्यो सँगैसँगै आएर हाम्रो जति पनि इन्फर्मल वेज वर्कर्सहरू हुन्छ उहाँहरूलाई मान्यता दिन्छ। मान्यता कसरी दिन्छ भनेर भन्दाखेरि त्यो फोहोरलाई चाहिँ मूल्यमा त उहाँले बदल्नु भइरहेको छ नि त। उहाँहरूको कवाडी सेन्टरमा फोहोर आइसकेपछि त्यसलाई हामीले इन्डस्ट्रियल साइटमा लग्छौँ, त्यो इन्डस्ट्रियल साइटबाट गएपछि बल्ल कच्चा पदार्थ भन्छ। सो यसले चाहिँ हामीले मूल्यमा मेन त यसलाई प्राइसेसन वा मूल्यमा चाहिँ यसलाई बदल्नलाई मद्दत गर्छ। त्यस्तै गरेर जुन यो धेरै विगत केही वर्षदेखि यो फर्मलाइज गर्नको लागि हाम्रो नेपालको वेस्ट म्यानेजमेन्ट सिस्टम अगाडि बढिरहेको छ, त्यसलाई पनि एउटा बेटर फेसिलिटीसँग चाहिँ अगाडि बढ्नलाई हेल्प गर्छ।
1: यदि फोहोरलाई चाहिँ आमदानीको स्रोतकै रूपमा हेर्ने सोच हामीले विकास गर्न चाह्यौँ भने त्यो कसरी गर्न सकिन्छ त? त्यसमा चाहिँ घर घरमा नै आमदानीसँग जोड्ने अथवा अरू के विकल्पहरू हुन सक्छन्?
0: हामीले विदेशमा गएर हेर्ने हो भने चाहिँ होइन, हामीले प्लास्टिकको बोतल अनि सिसाको बोतललाई चाहिँ हामीले डिपार्टमेन्ट स्टोरमै दियो भने त्यसबाट पैसा आउँछ के होइन, तर हामीसँग त अब त्यो लागू गर्नलाई त्यस्तो मसिन्सहरू त छैन। तर हाम्रो त एभ्री डे घरमा आइरहेको कवाडी खालि सिसी बोतल भन्दा आइराख्नु भएको इन्फर्मल वेस्ट वर्कर्सहरू हुनुहुन्छ होइन, हामी चाहिँ अलिकति हिचकिचाउँछौँ क्या उहाँहरूलाई दिनको लागि होइन। सो हामीले उहाँहरूलाई चाहिँ सक्दो हाम्रो जति पनि प्लास्टिकको बोतल हुन्छ, फलामहरू भयो, सिसाहरू भयो, इभन कागजहरू उहाँहरूलाई दिएपछि के हुन्छ बुझ्न जरुरी भयो कि उहाँलाई दिइसकेपछि त्यो कवाडी सेन्टरमा जान्छ, कवाडी सेन्टरमा काम गरिराख्नु भएको इन्फर्मल वेस्ट वर्करलाई त्यो आय आर्जनको काम भयो होइन, त्यो सँगै गरेर त्यहाँ उहाँहरूले वर्गीकरण गरिसकेपछि हरेक चिजको मोल हुन्छ। प्लास्टिकको ग्लास, प्लास्टिकको बोतलहरूको छुट्टै मोल हुने भयो, प्लास्टिकमा पनि थरी थरीको प्लास्टिकहरू छ होइन, त्यो थरी थरी प्लास्टिक अनुसारको त्यसको पूर्ण चक्रमा ल्याउने प्रक्रिया पनि छुट्टै भयो र त्यसको मूल्य पनि छुट्टै भयो। सो अब त्यस्तै ग्लास फलामहरूको पनि छुट्टै प्रोसिजर हुन्छ जब हामीले सर्कुलर इकोनोमीमा जोड्छौँ। जब हामीले घरैबाट इन्फर्मल वेस्ट वर्क वा बिहानै बिहान खालि सिसी बोतलको लागि यहाँ आउनुहुन्छ, हामी उहाँलाई दियो भने त एउटा इन्टायर इन्डस्ट्रियल साइटलाई सपोर्ट गरेको भयो नि त। त्यसबाट त्यो त एउटा फर्स्ट स्टेप भयो सर्कुलर इकोनोमीमा जाने होइन। सो त्यो फर्स्ट स्टेप ल्यान्डफिलमा जानु बाहेक हामीले त्यो डिरेक्टली इन्डस्ट्रियल साइटमा जानको लागि सपोर्ट गर्यो र त्यो बापत हामीले थोरै थोरै पैसा पनि त पाउँछौ नि होइन। सो त्यसको लागि चाहिँ हामीले यो साइड चाहिँ हामीले अलिकति अगाडि बढाउन सक्नु पर्यो।
1: नकुइने फोहोरलाई त्यसरी जोड्यो, यदि हामीले कुइने फोहोरलाई चाहिँ यो प्रणालीसँग जोड्न सकिन्छ कि छैन? जस्तो फोहोरबाट मल उत्पादन होला होइन, बायोग्यास होला, कतिपय कुरा त पशु पंक्षीहरूलाई खान दिने कुरा पनि हुन सक्ला, यी कुराहरू चाहिँ यो चक्रीय अर्थतन्त्रमा जोडिन्छ कि जोडिन्छ? जोडियो भने घर घरमा कसरी
0: जोडिन्छ? जोडिन्छ। चक्रीय अर्थतन्त्रले चाहिँ जुन पनि फोहोरलाई चाहिँ हामी कसरी स्रोतमा बदल्न सक्छ भनेर हामीले लगाउने प्रयासलाई नै सर्कुलर इकोनोमी भनेर मानिन्छ होइन। अब यसमा प्लास्टिक पनि भयो र कुइने फोहोर पनि भयो। फोहोरमा त हामीले हेर्नु भने प्लास्टिक सँगैसँगै कुइने फोहोर त झन बढी निस्किरहेको छ नि त होइन। मानिलिउँ हाम्रो सामान्य घरको परिवेशमा हामीले सर्कुलर इकोनोमी अप्नाउन सक्ने भनेको नै कौशी खेती हो। कौशी खेतीको मार्फत चाहिँ हामीले घर घरमै कुइने र नकुइने फोहोरलाई छुट्याएर होइन घरबाट नै एउटा जैविक मल तयार गर्न सक्यौँ भने त जुन हाम्रो 50-60% यति धेरै अर्ग्यानिक वेस्ट गइरहेको छ त्यसबाट त हामीले तरकारी फलाउन सक्यो नि त होइन, त्यो पनि त एउटा स्रोत भयो नि त हाम्रो खानको लागि।
1: त्यस्ता कुराहरू चाहिँ हामीले घर घरमा अहिले तपाईँले भन्नु हामीले कतिपय कुरा बुझाउने प्रयास कार्यालय तर्फबाट क्लाइमेट एक्सनको तर्फबाट गर्दैछौँ भनेर हाम्रा पालिकाहरू अथवा हाम्रा सरकारहरूले पनि त्यो काम चाहिँ गर्न जरुरी देखिन्छ।
0: एकदमै स्पेसली मलाई चाहिँ के लाग्छ भन्दाखेरि सानो बच्चाहरूलाई चाहिँ स्कूलबाट नै यो सिस्टम सिकाउनु पर्छ जस्तो लाग्छ कि। स्कूलमा नै फोहोरको वर्गीकरण किन गर्न जरुरी छ? फोहोर वर्गीकरण गर्यो भने के हुन्छ? फोहोर हामीले फालेपछि त्यसको यात्रा के हो त, त्यसको बारेमा बुझाउन चाहिँ स्कूलमा स्कूलको बच्चाहरूलाई बुझाउन जरुरी छ। त्यो सँगैसँगै हामी जस्तो युथहरूलाई पनि यो इनिसिएटिभमा चाहिँ गभर्मेन्टले नै वा नगरपालिकाले नै यस्तो इनिसिएटिभमा हामीलाई अगाडि पुस गर्न पनि जरुरी छ। त्यसै गरेर नगरपालिका वा वडा कार्यालयहरूबाट चाहिँ जस्तो हामी कौशी खेती गर्नुपर्छ भनेर त भनिरहेको छैन, तर यसलाई कसरी कौशी खेती गर्ने त, कुन तरिकाले गर्ने त, यसलाई कसरी हामीले अगाडि बढाउन सक्छ, तर अब अब कौशी खेती बटे राम्रो उत्पादन भयो भने हामीले कसरी मार्केट सम्म लग्न सक्छम त भनेर तालिम जस्तो यस्तो कार्यक्रमहरु चाहिँ वडा कार्यालयहरुबाट राख्यो भने अझै हामीले राम्रोसँग गर्न सक्छौ।
1: पानीको पर्वत विशेष बदल्यो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरुको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नु होला।
2: Mr. Lin, Mr. Lin, Mr. Lin. The consumer, this is me, and I work for Mr. Lin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Like truck, passenger, tire, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin.
4: World's number one tire brand.
5: People's Campus काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।
7: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: के तपाईँ झाड कम

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। अब चाहिँ हामी सरसफाई कर्मीहरूको कुरालाई जोडौं। तपाईँले त्यो क्षेत्रमा पनि अध्ययन गर्नुभएको छ। क्षेत्रका सरसफाई कर्मीहरू चाहिँ पुनर्चक्रण तथा स्रोत पुनर्प्राप्तिका आधार स्तम्भ मानिन्छन् भनेर तपाईँ भन्नुहुन्छ ठाउँ ठाउँमा। नेपालको फोहोर व्यवस्थापन प्रणालीमा उनीहरूको भूमिका कस्तो छ?
3: हामीले हेर्ने हो भने त इन्फर्मल वेस्ट वर्कर बिना त हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टर नै सस्टेन गर्न सक्दैन होइन। उहाँको कन्ट्रिब्युसन एकदम ठूलो छ। अब हामीले एकदम सामान्य रूपमा हेर्नु पनि हाम्रो नगरपालिकाहरूको मार्फतबाट डोर टू डोर कलेक्सनको थ्रु वेस्ट कलेक्सन भइरहेको छ, तर कति फोहोर त लुकिरहेको हुन्छ, कति नदीमा बगिरहेको फोहोरहरू हुन्छ, कति कुना काप्चामा हाम्रो आँखाले नदेख्ने फोहोर उहाँहरूले गएर खोतालेर खोजेर चाहिँ त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्ने उहाँ त एउटा माध्यम हो होइन। तर हामीले चाहिँ हेर्ने हो भने मैले रिसर्च गर्दाखेरि पनि मैले धेरैवटा नगरपालिका धाएँ होइन, उहाँको डेटा नै छैन कि कतिजना इन्फर्मल वेस्ट वर्कर्सहरू काम गरिराख्नु भएको छ, उहाँहरूले के गर्नुभएको छ भनेर त डेटा नै छैन, जसले गरेर चाहिँ उहाँको कन्ट्रिब्युसनलाई बुझ्न र सिक्न वा सचेत हुन चाहिँ हामी पाइरहेको छैनौँ। अब पक्कै पनि इन्भाइरोमेन्ट सेक्टरमा त उहाँहरूले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ, तर उहाँहरूको लागि त होइन, उहाँले आफ्नो रोजीरोटीको लागि काम गर्नु भइरहेको छ है। त्यो सँगैसँगै हामीले वातावरणमा सपोर्ट गर्नुको साथसाथ उनीहरूले आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि। अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ होइन, तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त। उहाँहरूले त आफूले काम आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज कार्यको लागि कत्रो ठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ होइन, तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ।
2: ती अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका एकदम प्रमुख समस्याहरू चाहिँ तपाईँले आफ्नो रिसर्चको अवस्थामा के देख्नुभयो, विशेष गरी सामाजिक आर्थिक पेसागत यी सबै चुनौतीहरूलाई हेर्दाखेरि?
3: अब हामीले फोहोर भन्न बित्तिकै सर्वप्रथम नाकै खुन्छौँ किनभने फोहोर भनेर भयो नि त होइन। हामीले जब फोहोरमा काम गरेको वेस्ट वर्करहरूसँग इन्टरभ्यूहरू लिन गयो, सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ, किनभने फर्स्ट अफ अल त वेस्ट सेक्टरमा काम गर्ने वर्कर्सहरू इकोनोमिक ब्याकग्राउन्ड र सोसियल ब्याकग्राउन्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ, तर फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिरहेको छैन नि त होइन। त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाई भोगाई चाहिँ भोगिराख्नु भएको छ। एउटा इक्जाम्पल पनि दिन चाहिँ, कोभिडको बेलामा पनि वेस्ट कलेक्सन त भइरहेको थियो हाम्रो घरमा, हामी घरमा बसिरहेको थियौँ, बिहान बिहान फोहोर कलेक्ट गर्न आइरहेको थियो, सेनिटाइजवाला वेबाट कलेक्ट भइरहेको थिएन। तर वान अफ द वेस्ट वर्करले चाहिँ के भन्नुभएको थियो भने भन्दाखेरि, म बिहान बिहान फोहोर कलेक्ट गर्न जाँदाखेरि मेरो टोल छिमेकीले चाहिँ मैले यहाँ कोरोना वा कोभिड लिएर आउँछु भनेर बिहान उहाँको गेटमा नै धागो लाइक डोरी बाँधेको थियो कि बाहिर निस्किन पाउँदैन तिमीले गरेर चाहिँ यहाँ कोभिड फैलिरहेको छ भनेर उहाँलाई त्यस्तो अपहेलना गरेको थियो होइन। त्यो भनेको त एकदमै हामीले सोच्दै नसोचेको, यदि हामीले कोभिडको बेलामा उहाँहरूले वेस्ट कलेक्ट गर्न नआउने हो भने त हाम्रो कति वेस्ट हुन्थ्यो भन्नु त। तर पनि उहाँहरूले त गएर रिक्स लिएर उहाँले वेस्ट कलेक्ट गर्नुभयो, तर हाम्रो सोसाइटीले त उहाँलाई त एकदमै हेला गर्नुभयो नि त होइन। उहाँलाई घरमा डोरी बाँधेर उहाँलाई बाहिर निस्किन नदिने भनेपछि त्यो चाहिँ एकदमै लास्टमा कसैले त्यस्तो गर्ने सोध्छ। त्यो सँगैसँगै अब आर्थिक कुरा जोड्ने हो भने हाम्रो त अब तलब आउँछ, महिना तलब भनेर हुन्छ, उहाँहरूको त तलब भनेको नै कति केजी फोहोर जोडे मैले आज भनेर हुन्छ। त्यो फोहोरमा पनि राम्रो फोहोर छ भने र ठिक छ, अलिकति पैसा आउँला, तर त्यो फोहोरमा मिसेको खाना भातहरू छ भने त्यो फोहोरको अझै मूल्य घट्ने भयो, अहिले गर्मीको बेलामा ल ठिक छ धेरैजनाले पानी जुसहरू खान्छ अलिकति फोर बडी भनेको उहाँले धेरै अलिकति पैसा बढी कमाउन सक्नुहुन्छ तर पानी परेको बेला त उहाँहरू त कसरी जानुहुन्छ फोहोर कलेक्ट गर्नलाई त्यो बेलामा त उहाँहरूसँग दिनमा खाने के भने जस्तो त समस्या देख्नु परेको छ हामीले होइन फिल्डमा जाँदाखेरि सो त्यो आर्थिक कुरा भयो अब हामीले पेसागत सुरक्षा भन्ने हो भने त मैले अघि पनि भने फोहोरमा किसिम किसिमको फोहोर हुन्छ कुनै सिसाको फुटेको बोतलको फोहोर हुन्छ कुनैमा एकदम मिसी र कस्तो कुहिन लगाइसकेको फोहोर पनि त हुन्छ नि त होइन अब उहाँहरूले त्यो कुहिन लगाइसकेको फोहोरलाई छुट्टाएर त्यसलाई सफा गरेर फेरि पुनः चक्रणमा लिएर आउँदा त उहाँको स्वास्थ्यमा कति हानि भयो कस्तो समय पनि थियो भन्दाखेरि फिल्डमा जाँदाखेरि त उहाँहरूले त्यो फोहोर अब चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ कति ठाउँमा सिसाहरूले काटेको छ उहाँले जुन फोहोरमा फाल्दाखेरि जुन जुत्ता भेट्नु भयो एउटा खुट्टामा अर्को जुत्ता अर्को खुट्टामा अर्को जुत्ता लगाएर हिँड्नेसँगै त हामीले देखेको थियौँ कि पन्ध्र छैन के भन्छ डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ कति ठाउँमा त हामी रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो अहिलेसम्म सिधै हुन सकेको छैन यसरी नै काम गर्छौँ हामी त भन्नु समेत छ होइन सो यस्तो बेलामा चाहिँ अलिकति गभर्मेन्टले नै सपोर्ट गरेर एउटा स्ट्रिक्ट मापदण्ड नै तयार गरे भए मात्रै यो चाहिँ अलि राम्रो हुनसक्छ
2: जस्तो अनौपचारिक रूपमा घर घरमा फोहोर संकलन गर्न विशेष गरी जुन आउनुहुन्छ उहाँहरूसँग चाहिँ कतिपय घरबाट फोहोर दिने बेलामा मान्नु कागजको 10 रुपियाँ फर्मको 15 रुपियाँ दिन्छ त्यो प्रभारी सामानको भनेदेखि एकदम धेरै बार्गेनिङ 10 रुपियाँ 15 रुपियाँ एकदम धेरै बार्गेनिङ गरेको हामीले दिन सकिन्छ उनीहरूले साँच्चै कति नाफा खान्छन् कि सामान्य 2-4 रुपियाँमा पनि उनीहरूले त्यस्तो बार्गेनिङ गर्नु परिरहेको छ
3: हामीले भनिदियो हो भने एउटा चेनमा चल्छ कि जो चाहिँ स्ट्रगलिङ फेजमा छ उहाँले चाहिँ यतै नै खानुहुन्छ होइन सो अब यहाँ हामीले 10 रुपियाँमा बेचिरहेछ उहाँले त्यहाँ जाँदाखेरि 2-3 रुपियाँको नाफा खाएर उहाँले बेच्नुहुन्छ त्यो कवाडी सेन्टरबाट अर्को सेन्टरमा जाँदाखेरि त्यसबाट 2 रुपियाँको नाफा खाइरहेको थियो भने त्यसपछि कति ल 5-10 रुपियाँको नाफा खान्छ होइन त्यसपछिको माथि जब इन्डस्ट्रियल साइडमा छ त्यहाँ चाहिँ धेरै मूल्यको अन्तर हामीले देख्न सकिन्छ तर जब हामी ग्राउन्ड लेभलमा जान्छ खासै धेरै चाहिँ फाइदा चाहिँ हामीले देख्न सक्दैनौँ तर खालि सर्भाइभलको लागि काम गरिरहेको चाहिँ हामीले देख्न सकिन्छ
2: तपाईँले त्यो अनुसन्धान गर्दै गर्दा तिनीहरूसँग कुराकानी गर्दै गर्दा उनीहरूको पेसालाई सम्मानित बनाउन र अझ प्रभावकारी बनाउन के गर्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई तपाईँको सुझाव के छ यहाँनिर
3: सर्वप्रथम त मापदण्ड नै बनाउनु पर्छ एउटा स्ट्रिक्ट किनभने सबै वेस्ट वर्कर लास्टमा गएर कबाडी सेन्टरमै गएर काम गर्नुहुन्छ वा त्यही फोहोर संकलन गर्नलाई आबद्ध भएर काम गरिराख्नु भएको छ त्यहाँ जाँदाखेरि समथिङ एज सिम्पल एज पिपिई पनि छैन उहाँले भने त्यो फोहोरमा भेटाउनु भएको जुत्ता लगाएर उहाँले संकलन गरिराख्नु भएको छ त्यो मापदण्डमा चाहिँ पिपिईको व्यवस्था कसरी हामीले उचित वर्गीकरण गर्न सक्छ सेफ्टीको आधारमा त्योवाला भयो अब यस्तै काम गर्दाखेरि महिला र पुरुषको लागि छुट्टै भोगाइ छ कि अब महिलाको लागि महिला मैत्री शौचालय नै छैन वासरुम पनि छैन कति त्यसले गरेर युटिआई जस्तो समस्याहरू हामीले देखि परिरहेको छ सो त्यो मापदण्डमा नै एउटा चेन्जिङ रुम महिला मैत्री शौचालय त्यस्तै गरेर के भन्छ उहाँको सेफ्टी पिपिईको लागि कसरी वर्गीकरण गर्न सकिन्छ त्यो पुरै मापदण्डलाई मध्यनजर गरेर चाहिँ लागू गर्नको लागि त्यो हुनुपर्ने एउटा भयो अर्को भनेको वार्ड लेभलबाट नै कतिजना वेस्ट वर्कर छ त त्यो पत्ता लगाउनु पर्यो त्यो पत्ता नलगाएसम्म चाहिँ हामीले अगाडि बढ्नै सक्दैन सो रेजिस्टर गराएर उहाँहरूलाई आइडी कार्ड वितरण गर्ने हो कि के गर्ने त्यो गर्नु पर्यो त्यो सँगैसँगै त्यो आइडी कार्ड दिइसकेपछि उहाँहरूको स्वास्थ्यको बिमा वा त्यस्तै गरेर दुर्घटना बिमा त्यो जस्तो उहाँहरूले सपोर्ट गरिदिनु पर्यो र अर्को एउटा एकदम मुख्य भनेको चाहिँ अब अहिले भर्खरै हाम्रो यो मिनिमम वेज भनेर तोकेको छ नि वेस्ट वर्कर्सहरूलाई पनि एउटा मिनिमम वेज तोक्यो भने चाहिँ उहाँलाई काम गर्न अझै फ्री र सजिलो हुन्छ र त्यो हुन बित्तिकै हाम्रो यो जुन वेस्ट सेक्टरलाई फर्मलाइज गर्ने हाम्रो अभियान छ त्यो पनि अगाडि छिटो बढ्न सक्छ
2: जोडिहाल्नुभयो महिला र पुरुषको समकामना अथवा स्वास्थ्यका जोखिमहरूको कुरा फोहोर व्यवस्थापन क्षेत्रमा चाहिँ यो महिला र पुरुषको जिम्मेवारी लगभग फरक नै देखिन्छ एउटा काम महिला अर्को काम पुरुषले गरिरहेको छ उनीहरूको स्वास्थ्य र सुरक्षामा चाहिँ कति अन्तर छ फरक छ र कस्तो प्रभाव छ र यसलाई सुधार गर्न चाहिँ के गर्न सक्छ
3: हामीले हेर्नु हो भने अहिले चाहिँ पुरुषहरूले धेरै जसो ट्रान्सपोर्टेशन वेस्ट कलेक्शन र त्यसको ट्रान्सपोर्टेशनमा चाहिँ धेरै हामीले काम गरिरहेको देख्न सक्छौँ. हाम्रो एभ्रिडे घरमा पुरुषहरूले नै ठुलो ठुलो ट्रकमा ठुल्ठुलो बोराहरूबाट फोहोरहरू हाम्रो घरबाट लिएर पुर्याइराख्नु भएको देख्न सकिन्छ. सो उहाँहरूको काममा चाहिँ धेरै अलि स्ट्रेन्थवाला काम चाहिँ बढी देखियो, तर त्यो सँगसँगै दुर्घटनाको जोखिम पनि धेरै भयो. किनभने उहाँहरूले त ट्रकमा बसेर कुना काछमा गएर फोहोर कलेक्ट गरेर त्यो फोहोरको डङ्गोमा आफू पनि सेफली बसेर त्यहाँ संकलन गर्नको केन्द्रसम्म पुर्याउन त उहाँहरूले धेरै काम गरिराख्नु भएको छैन. तर मैले अघि भनि नै हालेँ, बालकुमारीको पुल मुनि चाहिँ तल गएर त्यो सबै वेस्ट कलेक्ट गरेर त्यहाँ राख्छ, त्यहाँ चाहिँ वर्गीकरण गर्छ. उहाँहरू बिहानको 4 बजे घरबाट निस्किनुहुन्छ अनि 7 बजेसम्म सबै वेस्ट कलेक्ट गरेर 8 बजेसम्म उहाँ त्यहाँ पुग्नुहुन्छ. त्यहाँपछि सेग्रिगेसन गर्नुहुन्छ होइन, तर 6 घण्टाको दौरानमा उहाँलाई वासरुम जानलाई पनि कहाँ जाने थाहा छैन, किनभने उहाँ त पुलको मुनि गर्नुहुन्छ. न शौचालय छ, न पानी खानको लागि व्यवस्था छ. सो उहाँहरूको काम यस्तो खटाइपूर्वक एकदम खट्नुपर्ने काम छ होइन, तर उहाँलाई बेसिक फेसिलिटी पानीको उपलब्ध छैन, वासरुम जानुको लागि सुविधा छैन. सो यो भनेको त एकदम नराम्रो हो नि त होइन. त्यस्तै गरी हामी महिलाको हेर्यो भने चाहिँ उहाँको मेन काम चाहिँ फोहोरलाई वर्गीकरण गर्ने नै हुन्छ. हामी वेस्ट फेसिलिटी वा वेस्ट सेन्टर्सहरूमा जाँदाखेरि चाहिँ उहाँ दिनभरि दिनको 8-9 घण्टा नै एउटै ठाउँमा बसेर त्यही फोहोर जहाँ कुहिएको खानाहरू मिक्स भएको हुन्छ, जहाँ कुहिएको पानी के मिक्स भएर आएको फोहोरलाई चाहिँ उहाँले वर्गीकरण गरेर अनि त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लगाउनलाई हेल्प गर्नुहुन्छ. तर त्यसरी धेरै बेरसम्म बस्दाखेरि चाहिँ उहाँहरूको मेन समस्या भनेको पाथी घरमा समस्या देखि परेको छ, युटिआई जस्तो समस्याहरू देखि परेको छ. कति धेरै त अब केमिकल मिक्स भएर आएको फोहोर हुन्छ होइन, त्यसलाई सफा गर्दाखेरि चाहिँ ठ्याक्क श्वास प्रशासनमा नै डिरेक्टली अफेक्ट गरिरहेको छ कि कतिलाई अस्थमाहरू भइरहेको छ होइन, कतिलाई खोसिरहेको छ तर उहाँले टिटानसको सुलाउनु पर्छ भनेर पनि उहाँ सचेतन हुन्न होइन, वा उहाँसम्म त्यो जानको लागि पनि एउटा कस्तो भन्ने यस्तो पनि भनेको थियो कि मलाई त्यहाँसम्म जान लाज लाग्छ, बिजी मलाई हस्पिटलसम्म सुलाउन जान लाज लाग्छ भन्ने पनि कुराहरू आएको छ होइन. हेपाटाइटिस बीको सुईहरू भयो, टिटानसको सुईहरू भयो. सो यो सबै कुरालाई मध्यनजर गर्ने हो भने त एकदमै अन्तर छ काममा, तर उहाँहरूको काम चाहिँ एकदम जोखिमपूर्ण छ. र अर्को एउटा चाहिँ के पनि हामीले पाएको थियौँ भन्दाखेरि महिनावारी हुँदाखेरि महिलालाई चाहिँ झन् गाह्रो हुन्छ. किन भन्यो भन्दाखेरि फर्स्ट अफ अल त उहाँको काम दिनभरि भुइँमा बसेर फोहोरलाई वर्गीकरण गर्ने छ काम. एउटै ठाउँमा 8 घण्टासम्म ढाड दुखाइ र हाम्रो महिनावारीको बेलामा त छुट्टी हामीलाई गाह्रो भइरहेको छ हाम्रो हेल्थको लागि होइन. वासरुम जान्छु भन्दाखेरि पनि वासरुमको सुविधा छैन, र वासरुम छैन त्यो सँगसँगै के भन्छ चेन्जिङ रुमको पनि सुविधा छैन. त्यो भनेको त उहाँको सेफ्टीमा पनि त उहाँलाई धेरै प्रश्नमार्क भयो नि त होइन. सो हामीले चाहिँ यदि महिला र पुरुषलाई समावेश गरेर एउटा राम्रो गरी काम गर्नको लागि स्पेस दियो भने चाहिँ महिला मैत्री शौचालय चेन्जिङ रुम पानी खाने सुविधा उहाँहरूको बिमा त्यो गर्न चाहिँ एकदम आवश्यक छ.
2: अहिले पनि तपाईँले भन्नुभयो नगरपालिकाहरूले प्लान पत्र दिएर हुन्छ अथवा उनीहरूको आधिकारिक तथ्याङ्क राखेर यी सुविधाहरू दिन सक्नुपर्छ भनेर. यिनै कुराहरूलाई जोड्दै गर्दा सरकार पालिकाहरूले अनुपचार क्षेत्रका स्वच्छता कर्मीहरूको योगदानलाई कुन रूपमा हेर्नुपर्छ र यी कुराहरूलाई प्रभावकारी बनाउन के गर्नु
3: अहिले नै गर्नुपर्ने कुरा भनेको त त्यही नै हो, डेटा कलेक्सन. हामीसँग डेटा नै छैन, डेटा नभइकन त हामीले कसरी मूल्याङ्कन गर्न सक्छ कि उहाँले काम गर्नु भइरहेको, उहाँले वातावरणमा सहयोग गर्नु भइरहेको, हाम्रो आर्थिक उसमा सहयोग गर्नको लागि त डेटा चाहिने भयो होइन. सो त्यसको लागि चाहिँ सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो होइन. अर्को भनेको चाहिँ मैले अघि भनिहालेँ होइन, कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन. त्यही पनि उहाँहरू एभ्रिडे काम गर्नु जरुरी नै छ, किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन. सो त्यही भएर चाहिँ एउटा मिनिमम वेज एउटा महिनामा यति तल चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँले टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भएन त्यो पनि छैन कि त्यो भएर चाहिँ यो वेस्ट सेक्टरमा चाहिँ अहिले मेन भनेको मापदण्ड अनि डेटा कलेक्सन र बिमा सुविधा
2: कार्यक्रममा हामी फोहोर व्यवस्थापन निधि तथा सक्रिय अर्थतन्त्र विज्ञ पुलिसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं अब चाहिँ अलिकति यो यस वर्षको विश्व वातावरण दिवसले जोडिएको कुरालाई पनि गरौं प्रकृति संरक्षण र जलवायु चुनौतीहरूको सामना गर्न आवश्यकता अनुसार जोड़ दिएको छ यसपालि विश्व वातावरण दिवसले यस सन्दर्भमा चाहिँ सफा स्वस्थ र जलवायु उत्थान नेपाल निर्माण गर्न फोहोर व्यवस्थापनको भूमिका चाहिँ कस्तो हुन्छ
3: अब यसपालिको हाम्रो इन्भाइरोमेन्ट डेको थिम नै त्यही हो क्लाइमेटलाई हामी कसरी जलवायु परिवर्तनलाई हामी कसरी अगाडि बढ़ाउन सकिन्छ र जोगाउन सकिन्छ हाम्रो प्राकृतिक जति पनि सम्पदाहरू छ त्यसलाई हामी कसरी संरक्षण गर्न सकिन्छ र प्लास्टिक वेस्ट म्यानेजमेन्ट चाहिँ कसरी हामीले तीव्र रूपमा घटाएर यसलाई राम्रो रूपमा सस्टेनेबल बनाउन सक्छ भन्ने नै प्लान होइन अब हामीले हेर्ने हो भने प्लास्टिक केबाट बनेको त बुझ्न जरुरी छ होइन प्लास्टिक भनेको चाहिँ पेट्रोलियम प्रडक्टबाट बनेको वा हाम्रो जति पनि प्राकृतिक ग्यासहरूबाट छ त्योबाट बढ़िरहेको छ अब हामी भनि रहेछौ शहरीकरणले गरेर मान्छेको पपुलेसन पनि बढ्दैछ पपुलेसन बढ्नुको सहित हाम्रो फोहोर पनि मात्र बढ़िरहेको छ होइन अब यो फोहोरसँग चाहिँ जलवायु कसरी एक आपसमा जोडियो त भनेर पनि धेरै क्वेश्चनहरू छ अब हामीले टाढाबाट सुन्दाखेरि त हो जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट भनेरमा छ तर हामी नजिकले निहाल्यौँ भने हाम्रो जुन घरबाट निस्किरहेको फोहोर छ कुइनी फोहोर र नकुइनी फोहोर जब त्यो कुइनी फोहोर प्लास्टिकसँग मिसेर बन्चरे डाँडासम्म पुग्छ त्यो फोहोर केही हदसम्म कुहिन्छ तर त्यो प्रपरली कुहिँदैन होइन त्यसबाट चाहिँ मिथेन ग्यास निस्किने गर्छ सो त्यो मिथेन ग्यासले चाहिँ हामी हरित ग्यास भन्छ होइन त्यसले चाहिँ हाम्रो जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको छ जसले चाहिँ हामीलाई एकदम नकारात्मक रूपबाट अफेक्ट गरिरहेको छ नम्बर वान त्यो भयो नम्बर टू भनेर हामीले हेर्दाखेरि प्लास्टिकलाई खटाउनको लागि मान्छेहरूले चाहिँ प्लास्टिक बढी जलाइरहेको देख्न सक्छन् कि त्यो एउटा समस्या छ होइन सो प्लास्टिक जलाउँदाखेरि त त्यसबाट त झन् तीव्र रूपमा हाम्रो स्वास्थ्यमा पनि हानि गर्ने भयो र जलवायु परिवर्तनमा पनि ठूलो हानि पुर्याउने भयो होइन र अर्को भनेको चाहिँ हामीले चाहिँ नचाहि देखि नदेखि धेरै फोहोरहरू चाहिँ पानीमा मिसिएर गइरहेको छ त्यसले गरेर वाटर पोल्युसन भइरहेको छ एउटा इन्टायर इको सिस्टममा अफेक्ट भइरहेको छ अब यो चाहिँ हामीले खासै नेग्लेक्ट गरिराख्ने चिज हो कि खोलामा त आफै त्यो प्राकृतिक रूपमा नै त्यो खोलाले आफूले आफूलाई उगर्छ भनेर हामीले भनेर प्रश्न गरिरहेको छ तर हामीले ठ्याक्क आजको दुई वर्ष अगाडिको सानिपाको बाढी याद गर्ने हो भने बाढी त आयो त्यो त धेरै वर्षपछि बाढी आएको भनेर पनि भन्ने गर्छ जुन चाहिँ जलवायु परिवर्तनको खुवानस्तै सक्यो भने तर त्यो बाढी आइसकेपछि हामीले एक हप्तासम्म त भयो भएको इलेक्ट्रिक पोलमा पनि प्लास्टिक नै देख्यौं बाटोमा पनि प्लास्टिक नै देख्यौं तारहरूमा पनि प्लास्टिक देख्यौं भनेपछि जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट एक आपसमा एकदमै जोडेको छ नि त
2: एक कुरालाई जोड्दै गर्दा गोर्खायाम अहिले अलिकति यो सन्दर्भमा जोडेर कुरा गर्नु काठमाडौँ उपत्यकामा प्राय जसो बर्खायामको बेलामा कुनै न कुनै बेलामा सिस्टम अथवा बन्सरी डाँडाका बासिन्दाहरूले फोहोर रोग दिनुहुन्छ तीन चार वर्षको उदाहरण हेर्दाखेरि त्यो बेलामा उहाँहरूले भन्नुहुन्छ यो बेलामा एकदमै धेरै झिङ्गा आउँछ एकदमै धेरै दुर्गन्ध हुन्छ अनि रिस उठेर पनि हामीले गर्नुपर्ने बाध्यता हुन्छ होइन त्यो किसिमले भयो फोहोर व्यवस्थापनको चुनौतीहरू चाहिँ मौसम अनुसार कतिको फरक हुन्छन् गर्मी वर्षा र जाडो मौसमले चाहिँ फोहोर व्यवस्थापन अथवा फोहोरको संकलन पुनसंकलन यसमा चाहिँ कतिको असर गर्छ यो मौसमले चाहिँ
3: यो चाहिँ एकदम महत्वपूर्ण क्वेशन हो किनभने मान्छेले यो बारेमा धेरै ज्ञानै छैन वा मान्छेहरू सचेत नै छैन भनेर भनौँ होइन अब हामीले गर्मीको मौसम हेर्ने हो भने गर्मीको मौसममा फोहोरहरू एकदम छिटो कुहिन्छ त्यो कुहिने फोहोर भनेपछि जब त्यो प्लास्टिकसँग मिसेको हुन्छ त्यसबाट छुट्टै दुर्गन्ध आउँछ त्योसँगै झिङ्गाहरू आउँछ किरा फट्याङ्गाहरू आउँछ त्यो फोहोरलाई फेरि वेस्ट वर्करले सफा गरेर वर्गीकरण गर्दाखेरि उहाँहरूको हेल्थमा कतिको अफेक्ट गरे त न उहाँहरूले पन्जा लगाएको हुन्छ न पिपी लगाएको हुन्छ न मास्क लगाएको हुन्छ न चस्मा लगाएको हुन्छ कति फोहोर आँखामा गइरहेको हुन्छ कति फोहोर श्वास प्रश्वासनले मुखमा सासमा गइरहेको हुन्छ होइन सो त्यसले गरेर चाहिँ गर्मीको मौसममा एक त फोहोर पनि धेरै हुन्छ, फोहोर सँगसँगै प्लास्टिकमा धेरै के भन्छ कुहिने फोहोर पनि तासेर गइरहेको हुन्छ, त्यो सँगसँगै धेरै कुहिन्छ पनि छिटो फोहोर, जसले गरेर प्लास्टिकको मोल पनि कम भयो, त्यो सँगसँगै पूर्ण चक्रणमा ल्याउन गाह्रो पनि भयो र कामदारहरूको काम पनि बेसी हुने भयो। त्यो र गर्मी मौसमको भयो। अब बर्खायामको बेलाको त झनै छुट्टै छ, त्यो त झन् कठिन छ। बर्खायामको बेलामा चाहिँ प्राय जस्तो प्लास्टिकहरू नदीमा मिसिएर गएको हामीले धेरै देखिरहेको हुन्छ, होइन? नदीमा मिसिनु त एउटा च्यालेन्जिङ एउटा च्यालेन्ज छ, होइन? त्यो सँगसँगै ढलमा मिसिएर पनि भइरहेको छ। अब ढलमा मिसिएर त ढल बन्द भएपछि त त्यहाँ त वाटर क्लबिङ भयो, पानी त जम्मा हुने भयो, जसले गरेर हाम्रो इन्टायर काठमाडौँ भ्याली वा सहरमा मेन प्रब्लम भनेको बर्खायाममा ढल बन्द हुनु। त्यो ढल कसरी बन्द हुनु त प्लास्टिक फोहोरहरू वा फोहोरहरूको वर्गीकरण नभइकन त्यहाँ पानीमा फालेर त्यसपछि त्यो वाटर क्लगिङ हुने हो नि त, होइन? त्यो सँगसँगै अर्को एउटा भनेको पानीसँगै अर्को एउटा समस्या भनेको चाहिँ वेस्ट वर्करहरूलाई चाहिँ फोहोर कलेक्ट गर्न समस्या आइरहेको छ, किनभने यो गर्मीमा त फोहोर कलेक्ट भइरहेछ तर पानी परेको बेला फोहोर कसरी कलेक्ट गर्ने? उहाँहरूको त रोजीरोटी नै किलोको फोहोर अनुसारमा थाहा हुन्छ। सो त्यसले गरेर चाहिँ एभ्री डे पानी परिरहेको बेला फोहोर पनि कमाउनु भयो फोहोर, किनभने त्यो त पानीसँग मिसिएर बढी जाने भयो नि त, होइन? त्यसले गरेर बाटोमा फोहोर हुने कम हुने भयो, उहाँहरूलाई फोहोर कलेक्ट गर्नको लागि माध्यम नहुने भयो र उहाँको रोजीरोटीमा डिरेक्टली अफेक्ट हुने भयो। र विन्टरमा देखेको मेन समस्या भनेको चाहिँ के हो भन्दाखेरि फोहोर त अलिक कमै हुन्छ, प्लास्टिकहरू अलिक कम हुन्छ, किनभने हामीले पानीको बोतल कम खान्छ, होइन? पानी कम खान्छ र जुसहरू पनि अलिक कम खाने हुन्छ, त्यसले गर्दा फोहोर त कम भएको हुन्छ। तर मेन च्यालेन्ज भनेको चाहिँ मान्छेहरूलाई दाउरा बाल्नलाई मजाले प्लास्टिक राखेर बाल्छन् दाउरा, त्यसले गरेर चाहिँ हाम्रो मौसम अनुसार नै त्यो अनुसारको नीति नियमहरू हुनु पर्यो, त्यो अनुसारको कार्यक्रमहरू हुनु पर्यो, कार्य पनि त्यो अनुसारले अगाडि बढ्यो मात्रै प्लास्टिक वेस्ट चाहिँ
2: मौसम अनुसार आउने यी चुनौतीहरू समाधानको लागि समुदाय स्थानीय सरकारहरू अन्य क्षेत्रहरू व्यावहारिक रूपमा गर्न सकिने त्यस्ता कुराहरू केही छन्? हामीले यस्तो भन्यो भने चाहिँ चुनौतीहरूलाई अलिकति कम गर्न घटाउन सकिन्छ भने
3: स्थानीय रूपबाट चाहिँ त्यही हो, सर्वप्रथम त वर्गीकरणको लागि जोड़ दिनु पर्यो, घर घरबाट नै वर्गीकरण गर्नुपर्छ र एकदम नियमित रूपमा वर्गीकरण गर्नुपर्छ, नोटिस जारी गरेर मात्र होइन कि घर घरमा सचेतना पुर्याएर चाहिँ उहाँलाई कसरी व्यवहारिक रूपमा हामीले बदल्न सक्छ त्यो एउटा चाहिँ गर्न एकदमै जरुरी छ। त्यो नभइकन हामीले त्यही चाहिँ हाम्रो फर्स्ट लेभल फर्स्ट स्टेप हो भनौँ न, होइन? हाम्रो वेस्ट म्यानेजमेन्टको लागि फर्स्ट स्टेप त्यो भयो। सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टर्सहरू छ उहाँहरूले चाहिँ जति आफूले वेस्ट प्रड्युस गरिरहेको छ, अब एउटा काम गर्दाखेरि त उत्पादन क्षेत्रमा त कति धेरै वेस्टहरू प्रड्युस भइरहेको हुन्छ वा उत्पादनमा नै कति धेरै प्लास्टिकहरूको प्रयोग भइरहेको हुन्छ, प्लास्टिकको उत्पादन भइरहन्छ, जति प्लास्टिक उत्पादन भयो त्यही अनुसारको चाहिँ उहाँहरूले नै त्यसको व्यवस्था गर्ने जिम्मेवारी लिनुपर्ने भयो। त्यो नीति लागू गर्नको लागि हामीलाई स्थानीय तहबाट प्रेसरहरू प्रोभाइड गर्नुपर्ने भयो, होइन? सो स्थानीय तहबाट त्यो नीति लागू गर्नको लागि कडा कारवाही सहितको जरिमाना सहितको हुनुपर्ने भयो र जति पनि प्राइभेट सेक्टर यो वेस्ट वा उत्पादनमा काम गर्नु भइरहेछ, जति पनि फोहोर कलेक्ट भइरहेछ त्यसको एउटा नियमित रूपमा चाहिँ उहाँहरूले नै त्यसको व्यवस्थापन गर्नुपर्छ भनेर निश्चित रूपमा जारी गर्नुपर्ने भयो। अर्को भनेको चाहिँ हाम्रो लोकल कम्युनिटीबाट, लोकल कम्युनिटीबाट नै हामीहरूले चाहिँ ल ठिक छ हामी स्थानीय तहमा किन खोल्नु पर्यो, हामी आफैले नै आफ्नो साथीलाई दिदी भाइलाई दाजुलाई सबैलाई चाहिँ अबबाट हामीले फोहोर वर्गीकरण गर्नुपर्छ, यसमा कोही विज्ञहरू हुन्छन् उहाँबाट ज्ञान लिएर आफ्नो दाजुभाइहरूलाई चाहिँ यो कौशी खेतीको पालनको बारेमा अझै ज्ञान दिन सक्यो भने त्यो अझै अगाडि बढ्न सक्यो नि त।
2: बदली नेपालमा हामी फोहोर व्यवस्थापन नीति सक्रिय अर्थतन्त्र विज्ञ प्रेस शिशुको अगाडि गरिरहेका छौँ। कार्यक्रमको हामी अब अन्तिम चरणमा आएका छौँ। अन्तिम चरणमा जस्तो अहिले प्रविधिमय भएको छ हाम्रो जीवनशैली अथवा हाम्रो संसार प्रविधिसँग एकदमै धेरै नजिकेको छ, फोहोर व्यवस्थापनको क्षेत्रमा चाहिँ प्रविधि अथवा डिजिटल समाधानको कस्तो भूमिका रहन्छ? स्मार्ट बिन होला, मोबाइल एप, अन्य नवीन प्रविधिहरू नेपालको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी हुन सक्छ र प्रयोग गर्न थालिएको तपाईँले पाउनु भएको छ?
3: अहिले चाहिँ खासै यो प्रयोगमा आइरहेको छैन तर यो चाहिँ अनुसरको स्टेप पनि हामीले देख्न सक्छ, होइन? अब कति धेरैजनाहरू चाहिँ वेस्ट स्मार्ट वेस्ट कलेक्ट गर्नलाई चाहिँ अगाडि बढ़िरहेको छ, जस्तै यो प्लास्टिक वेस्टबाट हामीले कसरी इँटाहरू बनाउन सक्छ भनेर प्लास्टिक वेस्टलाई हामीले कसरी फेरि के भन्छ प्लाईहरू बनाउन सकिन्छ भने त अगाडि बढ्दैछ. अब मेन हाम्रो समस्या जुन संकलनमा छ त्यो संकलनमा आधारित रहेर चाहिँ उहाँले जुन यो स्मार्ट कलेक्सनको कुराहरू भयो स्मार्ट बिङको हजुरले कुरा गर्नुभयो त्यसमा चाहिँ अब नयाँ एप सिस्टम होइन हाम्रो फोनबाट कल आउँदैछ फोरको गाडी त्यो त्यस्तो सिस्टमहरू जस्तै गरेर अरू अन्य सिस्टम कति फोहोर कलेक्ट भइरहेको छ मैले वर्गीकरण गरेको फोहोर कहाँ भइरहेको छ महिनामा कति प्रतिशत फोहोर चाहिँ मैले दिएँ भने त्यो एउटा डेटा एउटा एप सिस्टमबाट चाहिँ आउन सक्यो भने चाहिँ एक त मान्छे सचेत पनि भयो त्यो सँगै आफूले फोहोर जुन दिइरहेको छ हामीले कलेक्ट गर्न आउनेलाई त्यो फोहोरबाट चाहिँ कति वर्गीकरण भएर त्यसले कसरी कबाडी सेन्टर वा रिसाइक्लिङ इन्डस्ट्रीलाई सपोर्ट गर्यो त्यो डेटा पनि त हामीसँग
2: अब कार्यक्रमको अन्त्यमा जाँदै गर्दाखेरि नेपालका शहरहरूलाई सफा र दिगो बनाउन एउटा सानोतर प्रभावकारी यो डेली हेबिट मात्रै भनौँ डेली हेबिटमा परिवर्तन गर्न सक्ने हो भने तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
3: मेरो सुझाव त पनि सामान्य एकदम बुझ्नु नै पर्ने हो त्यो भनेको चाहिँ हामीले घर घरबाट कुहिने फोहोर नै नकुहिने फोहोर छुट्याएर दिनु पर्यो. अब हामीले कुहिने फोहोरलाई पनि सक्दो प्लास्टिकमा नै बिरेर दिने गर्छौँ होइन त्यसको सट्टा हामीले एउटा प्लास्टिक एउटा डस्टबिनमा नै त्यो कुहिने फोहोर यसमा यो एउटा डस्टबिनमा कुहिने फोहोर चाहिँ राख्ने र नकुहिने फोहोर यो डस्टबिनमा राख्ने र जब फोहोर सङ्कलन गर्न आउँछ उहाँलाई त्यो डस्टबिनै दिएर ल हजुर यो गर्नु अलिकति अल्छिलाग्दो काम हुनसक्छ हेर्दाखेरि र सुन्दाखेरि र बुझ्दाखेरि होइन तर हामीले त्यो मात्रै लागू गर्यो भने चाहिँ धेरै प्रतिशत धेरै यो इन्टायर चक्रीय अर्थतन्त्र फोहोर व्यवस्थापनको जुन हामी कुरा गरिरहेको छ त्यो इन्टायर सेक्टरको फर्स्ट स्टेप भनेको नै त्यो र त्यो स्टेपलाई लागू गर्न हामीले घरबाट नै सुरुवात गर्नुपर्ने हुन्छ. सक्दो अर्ग्यानिक वेस्टलाई जैविक मलमा गरेर कौशी खेती गर्न पाए त झनै राम्रो होइन त्यसबाट त हाम्रो प्लास्टिक वेस्ट मात्रै जाने भयो. यदि त्यो गर्न नसकेमा चाहिँ छुट्याएर कुनै फोहोर नकुनै फोहोर छुट्याएर नै हामीले दिन सक्यो भने चाहिँ धेरै प्रभावकारी हुन सक्छ.
2: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो र यो फोहोरको कुरा हामी सामान्य खान्छौँ तर यो एकदमै अग्रे विषय हो हामीले घर घरबाट बुझ्नुपर्ने यो विषयमा स्पष्ट रूपमा बुझाउने गरी आफ्नो कुरा राख्नुभयो यहाँलाई उज्यालोतर्फ दिँदै गर्नुभयो.
3: थ्याङ्क यू सो मच.
2: हुनुहुन्थ्यो फोहोर व्यवस्थापन निगम तथा चक्रीय अर्थतन्त्र विज्ञ कमिश्नर श्रेष्ठ. उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ. अनि आजको वर्ष नेपालको समय सकेर लागेको छ. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रम

0: सुन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन हर दिन महसूस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् केयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग विजन एआई टीवी सैमसंग विजन एआई टीवी मा पाउनुहोस् फोन बाय मात्र रु 9,999 बाह्र महिनासम्मको नेट टीवी प्याकेज सँगै निःशुल्क वर्ल्ड कप लाइव सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविशु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविशु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 9,42,38,88
4: मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका

0: Sneha Thakura, Prashna Vichar, Jano Radio Network. अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete fighting solutions.

0: ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos alegrando. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: अर्ब रुपैयाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ. नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19,16,90,00,000 रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो. 10 महिनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 41.2% बढ़ेको हो. राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कीर्तिमानी 2,57,00,000,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ. यसअघि 1 महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन. राष्ट्र बैंकका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 33% बढ़ेर 13,26,00,000,00,000 पुगेको छ. गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो. त्यस्तै 10 महिनामा वैदेशिक रोजगारीका लागि 3,35,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ. अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 4,05,610 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,80,314 जना रहेको थियो. त्यस्तै 10 महिनामा विदेशी मुद्रा संचित 37,00,000,00,000 रूपियाँ नागेको छ. भएको असार मसान्तसम्म 26,77,68,00,000,00,000 बराबर रहेको विदेशी मुद्रा संचित 38.3% बढ़ेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 37,04,55,00,000,00,000 रूपियाँ पुगेको हो. 10 महिनाको अवधिमा आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ. तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापन भने संरचनागत चुनौतीहरू कायमै रहेको छ. हलाई दुबईले पोखरा दुबई रूटमा सीधा उड़ान सेवा शुरू गर्ने भएको छ. आउँदो सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उड़ानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो. फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा, सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो. सरकारले आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो. लगत्तै फ्लाई दुबईले उड़ान अनुमति पाएको हो. पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईले उड़ान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उड़ान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताउनुभयो. पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तार र काठमाण्डु केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर रहेको उहाँको भनाइ छ. दुवैसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्य पूर्व, यूरोप, अफ्रिका लगायत 300 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुग्ने अपेक्षा छ. झण्डै 22 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ. सन् 2023 जनवरी 1 पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो. पर्यटकीय राजधानी समेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़िएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रमै आसमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेका छन्. आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना रहेको छ. आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ. त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना छ. आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन रहनेछ. यसअघि गैराती, काठमाण्डु उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो. झापासहित दाङ, तनहुँ, काठमाण्डुमा मध्यमसम्मको वर्षा भएको छ. परेका क्षेत्रमा केही शीतल महसुस भएको छ. पर्सि शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ. मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ. यसैबीच नवलपरासी बर्दगार सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 1 सिस्टेनी क्षेत्रमा हिजोको हावाहुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ. जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले घरको छाना उड़ाएको छ. केही घरमा रूखका हाँगा खस्दा क्षति पुगेको छ. केही घरको पर्खाल चर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको छ. मनबहादुर राणा र केमबहादुर विकको गोठमा पनि हुरीले क्षति पुर्याएको छ. वर्षासँगैको हावाहुरीले घर गोठमा क्षति गरेको तर परिवार नै विस्थापित हुनुपर्ने अवस्था भने नरहेको जिल्ला प्रहरीकारले नवलपरासी बर्दगार सुस्ता पूर्वले जनाएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्. सुन्दै गर्नुहोला.

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
0: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। इजरायल जानका लागि लिँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यस क्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेशनल क्वालिफिकेशन प्राले सीआईआईएले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचना मार्फत दिने उल्लेख छ। दैनिक उपयोग्य वस्तु, टेलिफोन तथा इन्टरनेट सेवा सहित 25 क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा हड़ताल गर्न नपाइने बनाएको हो। गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। आवश्यक सेवा सञ्चालनलाई 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी 25 क्षेत्रमा बन्द हड़ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ। संचार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड़ताल निषेध गरिएको हो। डाक, तार वा टेलिफोन सेवामा हड़ताल गर्न पाइदैन। त्यसै गरी जल, स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार पसार गर्ने सेवामा पनि बन्द हड़ताल निषेध गरिएको छ। आज विश्वभर सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ़दो द्वन्द, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरू बढ़दै गएको सन्दर्भमा यो दिवस मनाउने गरिन्छ। सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै हरेक वर्ष जून 10 तारीखलाई अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। अब विदेशको खबर। पाकिस्तान प्रशासित काश्मीरमा क्षेत्रीय चुनाव अघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा 30 जनाको ज्यान गएको छ। झण्डै 200 जना घाइते भएका छन्। आइतबार राति रावलकोटमा चर्किएको विरोध प्रदर्शनमा 11 जनाको ज्यान गएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान शुरू गरेसँगै झडप भएर ज्यान गुमाउनेको संख्या बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसै गरी क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश दिएको छ। साथै उनीहरूलाई पक्राउका लागि 1 करोड़ पाकिस्तानी रूपियाँ पुरस्कार घोषणा गरिएको छ। जेएएससीले जुलाई 27 हुने क्षेत्रीय विधानसभाको चुनावमा 12 सीट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै बन्दको आह्वान गरेको हो। अब खेल खबर। एसीसी महिला टी20 प्रीमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर खेलमा अहिले नेपाल र थाइल्याण्डले खेलिरहेका छन्। मलेसियाको बायोमास ओभलमा थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गरेको हो। उसले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको छ। नेपालले जितका लागि 131 रनको लक्ष्य पाएको छ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन् सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली मानिएको थाइल्याण्डलाई हराउनु पर्नेछ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वैशाखसम्म भित्रियो सवा 19 खर्ब रेमिट्यान्स, बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाइ दुबईले पायो अनुमति, सेप्टेम्बर 23 दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, हुरीका कारण नवलपरासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो, प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनल खेलमा नेपाल र थाइल्याण्ड बीचको खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सयौदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: मेलबाटबाट टाढा,
6: सहरबाट नजिकै।
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841954181, वेबसाइट झुले.com.np। सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493334955।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ जिल्ला अदालतको नक्कली लेटर प्याड बनाएको भेटिएपछि एकजनालाई प्रहरीले
8: यौनी हिंसाबाट बचौं र बचाऊ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथी भाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
6: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
9: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्दैन। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त नागौसत कलकत्तामा देखिने जस्तै लक्षिन्छ त।
10: कतै चाहिँ नागौसत त
9: भाइ के भएको तिमीलाई? निधाती भन त।
10: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
9: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
10: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुझाउने मौका दिउ नि।
0: भारिसमा लज सिर्जना गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा

0: Lucky. Sponsored by Bursa Electronic and Service Center. Sulu dut kundilagar palika pass solleri sulu khumbu. Lucky. हेलो हेलो नमस्ते नमस्कार सम्पूर्ण हार्दिक स्वागत को साथ में कार्यक्रम लकी व्यवसाय लीर तपाईको रेडियो सीट में हम उपस्थित भइसकेका छौ। प्राविधिक मित्र को साथ में महाराज माशे शर्मिला र सिन्धी मुन हामीलाई यो समय में पूर्वी नेपाल की पहिलो सामुदायिक रेडियो सोलेराखा 101.2 MHz में कार्यक्रम लकी सुनी रहने भएको छ। सदाजन कार्यक्रम लकी को व्यवसाय लीर तपाईको रेडियो सीट में आज भी हम उपस्थित भइसकेका छौ। प्राविधिक मित्र साथमा बावासमा सुशर्मिला र पखिभूमि देवीजना साथीहरू कार्यक्रम लकीको पोलखाईमा तपाईँको पोलखाईको समय पनि समाप्त भइसकेको छ र आज चाहिँ विशेष तपाईँले हाम्रो नयाँ नम्बरबाट चाहिँ फोन कल गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 97 64 50 52 96। तपाईँले यहाँबाट चाहिँ कल गर्नुभयो भने अवश्य पनि लाग्छ, फेरि पनि सुन्नुहोला 97 64 49 50 52 96। तपाईँले कल गर्नुहोला, तपाईँको फोन लिएर तपाईँहरूसँग प्रश्न उत्तरको खेल खेल्नको लागि हामी एकदमै तयारी अवस्थामा छौ। पुगी भने धेरै तर साथीहरू यो समयमा आफ्नो कामको व्यस्ततातिर पनि हुनुहुन्छ होला। कतिपय साथीहरू गराएसी काममा व्यस्त हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाँदिनुहुन्छ होला। तपाईँ व्यस्त अवस्थामा रहे तापनि 97 64 49 50 52 96 97 64 49 50 52 96 चाहिँ फोन गरेर कार्यक्रममा सहभागिता जनाएर तपाईँहरूले चाहिँ हामीले सोधेको प्रश्नको सही जवाब दिने प्रयास गर्नुहोला। कहिलेकाहीँ तपाईँको फोन नलाग्ने सुरक्षित अवस्थामा तपाईँले अघिल्लो नम्बरमा चाहिँ आज कल नगर्नुहोला र तपाईँले हाम्रो यो नयाँ नम्बरमा फोन गर्न सक्नुहुनेछ 97 64 49 50 92 96 चाहिँ कल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुला रहेको छ है र पक्कै तपाईँ सम्पूर्णको फोन लिएर चाहिँ हामी प्रश्नोत्तरको खेल खेल्नेछौ र हाम्रो सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम लकीको नियन्त्रण थाहा छँदैनछ। ब्याजबाट नै आउनुहुन्छ आजबाट कार्यक्रममा सहभागी जनाउने हुनुहुन्छ भने चाहिँ मैले एकचोटि अवगत गराउन चाहे। विशेष गरी तपाईँको लागि हामी दुईवटा प्रश्न अनिवार्य रूपमा राख्नेछौ। यी दुईवटा प्रश्नको सही जवाब दिनुभयो भने तपाईँले लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरी दुईवटा प्रश्नमध्ये एउटाको मात्र सही जवाब दिनुभयो भने तपाईँलाई हामी तेस्रो प्रश्न पनि राख्नेछौ। तेस्रो प्रश्न चाहिँ बोनसको रूपमा रहनेछ। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा भन्ने तिमीहरूको फोन डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्न सक्नुहुनेछ 97 64 49 50 74 को लाइन भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। पछि हुने धेरैजना साथीहरू यदि काम विशेषतिर हुनुहुन्छ भने चाहिँ कार्यक्रममा अन्तिमसम्म सुनेर मजाले साथ सपोर्ट गर्नुहोला भन्दै चाहिँ हामी कार्यक्रम लकीको पहिलो सुत विश्रामतिर बढ़िनेछौ। पहिलो सुत विश्राम पश्चात फेरि पनि कार्यक्रम लकी लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित हुनेछौ।
1: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खम्पु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 टासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खानी बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तव भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र फुङ शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82। सोलु तुथुण्ड नगरपालिका वडा नम्बर 10 काप्टिङ सुरु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनु सधैँभरि एसएमएस नै रोजे।

0: 함부로 퍼지도 그러자이.
1: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्के दुधकोशी समावेश के विकास का आधार उत्पादन रोजगारी र पर्यटन को केन्द्र माप्के दुधकोशी को समृद्धि माप्के दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बिहीबार साँझ 7:30 बजे देखि 8 बजे सम्म सुरू एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरू एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक्स वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुझाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335205076। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नेछ।

0: सवारी साधनको इन्जिन र तेजस रोजगार सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
3: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
5: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
4: अरे यार, त्यसो भए त सिधै बौद्ध टुसालको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
5: हो, बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स, म्यानेजमेन्ट, ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी, दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
6: आउनुहोस्, केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
4: केप्स कलेज बौद्ध टुसाल।
5: थप जानकारीका लागि सम्पर्क

0: voice to your heart.
1: Solu FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Solu Dut Kundanagar Palika Pass Solari Solu Khumbu.
3: Lucky. কার্যক্রম লক্ষ্যকে এগিয়ে সেই তৈরি শুধু ইসলাম শুধু ইসলাম ভক্ষরি পার করিল ভনে কার্যক্রম লক্ষ্যলাই লিখে ফেরবি তপাইঁকো রেডিও সেটমা হামি উপস্থিত ভইসকেকা ছু র শুরু হুন্ছ হামিলাই এই সময়মা পূর্বী নেপাল দ্বীপকো সামুদায়িক রেডিও সোলো এফএম 102.2 মেগাহার্জমা আছে কার্যক্রম লক্ষ্যলাই শুনিরহনু ভয়েকো ছ আজ আউনুছ কি এই সময়টি তপাইঁলাই আজ নিজ জানকারি গরাইনি হালে আপনাদের আজকো লাগি নয়া নম্বর রয়েছে 97649 5590 মা কল গর্নুহোলা 97646495296 মা কল গরি কার্যক্রম সহভাগিতা জনাউন সকুনেছ ম তপাইঁলাই বারম্বার নম্বর জানকারি করে রাখেকো ছু যদি কার্যক্রম শুনিনুহুন্ছ ভনে নম্বর টিপিরহেছ তপাইঁলাই ফোন কল গরের কার্যক্রম সহভাগিতা জনাউন হোলা ভন্ন চাহন্ছ 97649 5590 यसमा स्वस्ति कार्यक्रममा सहभागिता जनाएपछि हामीले सोधेको प्रश्नको सही जवाब दिनुपर्ने हुन्छ कहिलेकाहीँ हामीले नजान्दा नजान्दै दिएको प्रश्न कहिलेकाहीँ हानेको झट्याहरू पनि सही ठाउँमा पुगिदिन्छ त्यही भएर पनि कार्यक्रममा सहभागिता जनाउनुहोला आज नजानेका कुराहरू जान्ने सिक्ने मौका पाउनुहुनेछ कार्यक्रम लेखिजी विशेष गरी तपाईँहरूको लागि मौकाको विषय बन्नेछ म केही प्रश्नलाई नै निरन्तरता दिन चाहन्छु तपाईँ यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने साथी टेलिफोन लाइनमा हुनुहुन्छ स्वागत गरिने हाल कहाँबाट को हुनुहुन्छ अरे हजुर गुड मर्निङ नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सोलुखुम्बुबाट रेन्जी शेर्पा बोल्दै हुनुहुन्छ रेन्जीजीको लागि पहिलो प्रश्न राखे मैले ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न रहेको छ माइल्ड एन्ड माइन्ड पिपल पुस्तकका लेखक हुन् पास गर्नुहुन्छ यसको सही जवाफ रहेको छ दलाई लामा है तपाईँको लागि दोस्रो प्रश्नमा गइ नै हालेन दोस्रो प्रश्न रहेको छ मोतीराम भट्टको प्रथम कृति हुन् हो मैले नि हामी सुटौ साधुमन्त्री रेन्जी शेर्पा आउनुहुन्थ्यो सुलुखुम्बुको साथी उहाँले पनि सही जवाब दिने प्रयासमा पाती सुक्नु भएको छ यसै गरी तपाईँहरू पनि आउन चाहनुहुन्छ भने टेलिफोन लाइन श्री खुल्ला रहेको छ उहाँलाई मैले प्रश्न राखेको थिएँ माई ल्यान्ड एण्ड माई पिपल पुस्तकका लेखकको हुने यसको सही जवाब रहेको छ दलाई लामा तपाईँले नोट गर्नुहुँदा धेरै प्रश्नहरू चाहिँ एकदमै दोरी रहेको हुन सक्छ त्यो अवस्थामा तपाईँले नोट गर्नु भएको छ पढ्नु भएको छ रच्नु भएको छ भने अवश्य पनि फोन लागि नै हाल्छ त्यसै गरी अर्को प्रश्न राखेको थिएँ मोतीराम भट्टको प्रथम कृति कुन भनेको थिएँ यसको सही जवाफ रहेको छ गजेन्द्र मोजर है तपाईँहरूले नोट गर्नुहोला कतिपय प्रश्नहरू हामीलाई धेरै इम्पोर्टेन्ट हुन सक्छ यदि नोट गर्दै जानुभयो पढ्दै जानुभयो भने अवश्य पनि तपाईँहरूले भूमिका दिनुहरूमा लकी नम्बर हासिल गर्न सक्नुहुन्छ त्यसै गरी अर्को प्रश्न रहेको छ जापानी भाषामा अनुवादित प्रथम नेपाली कृति कुन भनेको छ यसको सही जवाफ रहेको छ सेतो बागै कतिपय साथीहरूलाई थाहा पनि होला र त्यस्तै गरी अर्को प्रश्न रहेको छ तपाईँहरूको लागि साहित्यमा गइने नग्न चित्रलाई के भनिन्छ भनेको छ यसको सही एन्सर रहेको छ प्रोनोग्राफी भनिन्छ नोट गर्नुहोला र हामी कार्यक्रम लकीको दोस्रो अन्तिम विश्रामतिर मोडिनुपर्ने हुन्छ दोस्रो अन्तिम विश्राम पश्चात फेरि पनि कार्यक्रम लकीको विषयलाई लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित हुने नै छौं
4: हार्दिक बधाई सोलु तुतकुण्डर नगरपालिका नौ गोदाखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती फिलिप तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 सीमा सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, नि तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसु लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, पूर्वा तामाङ, माइली दिदी भेना गोयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुदन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतखण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 पल्लेरी सुनु खुम्बु।
3: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
4: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
5: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
3: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
5: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
4: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
5: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
4: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
5: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
3: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
5: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
3: लोकेसन कहाँ हो अङ्कल?
5: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
4: त्यसो भए त म त यही जाने भए।
3: म पनि विनायक सिद्ध कलेज नै पढ्छु।
5: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-45-59-512, 01-45-82-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
2: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ।
1: तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति स्थान सम्पर्क मितिको धुन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी आवश्यक कागजातहरू एफई र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति। दरखास्त विद्यालयमा सोची दर्ता गर्न वा गार्मा 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9976-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका साथ सोलुखु।

0: जहाँ बाट चल्किन्छ सगरमाथा, जहाँ बाट छचल्किन्छ दुधकोशी, त्यही बाट गुन्जन छ तपाई हाम्रै आवाज।
1: धर्म रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु खुम्बु।
3: लक्की

0: कार्यक्रममा के कुरा हुने थियो दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अन्तिम विश्रामलाई पनि हामीले वक्री पार गर्दै हुने कार्यक्रम लगिरहने र फेरि पनि तपाईँको रेडियो सेटमा हामी गुणसम्म थालिसकेका छौं र आउन सक्नुहुनेछ 97 69 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुला रहेको छ 97 64 49 52 96 को लाइन भएर चाहिँ तपाईँले आज कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ र विशेष तपाईँलाई हामी एकदमै इम्पोर्टेन्ट प्रश्नहरू सोधिरहेका हुन्छौँ। त्यो बाटो तपाईँले सुन्नुभएको छ भने पनि नोट गर्नुभयो पढ्नुभयो रोक्नुभयो भने आजको दिनमा माध्यम नभएर भोलिका दिनहरूमा पनि कार्यक्रम लकीले तपाईँलाई ठूलो मदत पुर्याउन सक्छ भन्ने कुरा हो है। तपाईँ भोलि लोकसेवातिर जानुभयो पढ्नुभयो नाइसमा पढ्नुभयो खरिदार पढ्नुभयो त्यतातिर जानुभयो भने पनि कार्यक्रम लकीबाट तपाईँलाई धेरै हेल्प हुन सक्छ। मैले केही प्रश्नहरूलाई नै निरन्तरता दिन चाहे है। तपाईँको लागि पहिलो प्रश्न रहेको छ विश्वको सबैभन्दा ठूलो पर्वतमाला कुन हो भनेको छ। यसको सही जवाफ रहेको छ एन्डेल पर्वतमाला। तपाईँले नोट गर्नुहोला अफ्रिका महादेशमा पर्छ है यो चाहिँ। र त्यस्तै गरी अर्को प्रश्न रहेको छ दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ भनेको छ। पछि पनि यहाँहरूले सानीबाट पढ्दै पनि आएको धेरैजना साथीहरूलाई थाप्नु होला थाहा नहुने साथीले कृपया नोट गर्दै जानुहोला। यसको सही जवाफ रहेको छ पेम्पास भन्छौ है। तपाईँहरूले नोट गर्नुहोला। र त्यस्तै गरी अर्को प्रश्न रहेको छ विश्वको सबैभन्दा उचाइमा रहेको राजस्थान कुन हो भनेको छ। विश्वको सबैभन्दा बढ़ी उचाइमा रहेको राजधानीको नाम हो बोलिभियाको राजधानी लापास है। तपाईँले नोट गर्नुहोला। र त्यस्तै गरी अर्को प्रश्न रहेको छ दक्षिण अमेरिका महादेशमा रहेको दुईवटा भूपरिवेष्टित राष्ट्रहरू के हुन् भनेको छ। यसको सही जवाफ रहेको छ बोलिभिया र पराग्वी भनेर हामी चिन्छौं। नोट गर्नुहोला। त्यस्तै गरी अर्को प्रश्नलाई म भन्न चाहे विश्वको ठूलो अमेजन नदी कुन महादेशमा पर्दछ भनेको छ। विश्वको सबैभन्दा ठूलो नदी अमेजन हो र यो चाहिँ दक्षिण अमेरिकामा पर्छ। नोट गर्दै पढ्दै हेर्दै जानुहोला है साथीहरू भन्न चाहन्छु। र त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको कुन ठाउँलाई लालुगुराँसको घर भनी चिनिन्छ भनेको छ। नेपालको कुन ठाउँलाई लालुगुराँसको घर भनेर चिन्छौं भन्दाखेरि चाहिँ मिल्की डाँडालाई हामी चिन्दछौं है। थाहा नहुने साथीहरूले नोट गर्दै पढ्दै जानुभयो भने अवश्य पनि आजको दिनमा मात्र नभइरहेछ तपाईँलाई कार्यक्रम लकीले भोलिका दिनहरूमा पनि एकदमै सपोर्ट गर्न सक्छ। त्यसै गरी म केही प्रश्नहरूलाई नै निरन्तरता दिन चाहन्छु है। सन् 2026मा सार्वजनिक हिन्दी पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपालको तीन स्थानमा रहेको छ भनेको छ। यसको सही जवाफ रहेको छ 97 पर्दछ। तपाईँले जति नोट गर्दै जानुहुन्छ बढ्दै जानुहुन्छ बढ्दै जानुहुन्छ त्यति नै तपाईँले आजको दिनमा मात्र नभएर भोलिका दिन हरूमा पनि कार्यक्रम लकीबाट सिकेका कुराहरूले चाहिँ तपाईँलाई ठूलो मदत पुर्याउन सक्छ। 97 64 49 50 70 को लाइन त तपाईँहरूको लागि खुल्ला रहेको छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ चीनिया राष्ट्रपति शी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो भनेको छ। यसको सही जवाफ रहेको छ सन् 2026 जुन 8 र 9 तपाईँले जति नोट गर्नु भएको छ पढ्नु भएको छ रट्नु भएको छ यदि कार्यक्रम लकीमा प्रश्नहरू दोहोरिरहेको अवस्थामा तपाईँले धेरैभन्दा धेरै लकी नम्बर सुरक्षित गर्दैछ। लकी पर्सन बन्ने चान्सेस पनि एकदम धेरै हुन्छ। हामी कार्यक्रम लकीको अन्तिम चरणमा पनि आइ नै सकेको छौं। दिवालीले समय भइ नै सकेको छ। यति बेलासम्म कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो फोन ट्राई गर्नुभयो तपाई तमाम श्रोतालाई म एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो स्टेशनसम्म पुर्याउनको निमित्त सपोर्ट पनि दिनुभएको थियो। प्राविधिकमा हुनुहुन्थ्यो सरस्वतीजीलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम लकीको विषयबाट पनि म कार्यक्रम प्रस्तुता सौमिला पुरी पनि बिदा हुन्छु। नमस्कार अनि शुभ दिन।
1: लकी स्पोन्सर्ड बाय वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु।
2: लकी

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त हुन सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट रुजुकर को रकम रवारी साबुन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्न का लागि सम्बन्धित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर कर अघि सवारी कर तथा दस्तुर एक तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दैमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल।
4: हार्दिक बधाई। सोलुत सुन्दर नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083-06 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083-10 गते आइतबार 24 मे 2026 मा बिहान 5 बजी मुक्ती हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, ली तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, सुबा तामाङ, माइली दिदी भेना गयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुन्दन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलु।

हस्तक्षेप पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अङ्क 74 र फुल शेर्पा होस्टेल संचालक 98 41 15 90 82 सोलु तुपुण्ड नगरपालिका वडा नम्बर 10 साथी।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको

गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिश सहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने सुमित बताउनुभयो। गुरूङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कार्यवाही सिफारिश गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली एसआईटी गठन गर्ने घोषणा गर्नुभयो। वहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईयूलाई थप प्रभावकारी बनाउँदै अहिले प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिनुभयो। मन्त्री गुरूङले कुनै पनि नागरिकमाथि चरित्र हत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताउनु भएको छ। नवनियुक्त विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन ओएनएमा तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो। वहाँले संरचना र कार्य दिशा तय गर्नै बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ्ने बताउनु भएको छ। मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री पुनले आफू 3 वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अगाडि बढ़ाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनुभयो। स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएको हो। यसअघि उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बन्नु भएको थियो। आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलिसकेको वर्षाको सम्भावना छ। आज दिउँसो बागमती कोशी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। त्यस्तै मधेस सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन हुनेछ। यसअघि गई राति काठमाडौँ उपत्यका सहित देशका जसो ठाउँमा पानी परेको थियो। झापा सहित दाङ तनहुँ काठमाडौँमा मध्यमसम्मको वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। पर्सि शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपन एआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओ तर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी भितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेको समस्या सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तिमा यो घोषणा अमेरिकी भिटो पत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरिएको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ़दो प्रतिस्पर्धा र विश्वास लगानी आवश्यकता बीच ओपन एआईको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकास, उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार निर्माण, डाटा केन्द्र विस्तार तथा नयाँ उत्पादन विकासका लागि अर्बौं डलर लगानी आवश्यक पर्ने भएकाले कम्पनीले दीर्घकालीन पूँजी व्यवस्थापनका विकल्पहरू खोजिरहेको विश्लेषकहरूको भनाइ छ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेका छन्। अन्तिममा खेल समाचार। एसएससी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपाली आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायो मासो भलमा नेपाली समयअनुसार बिहान 11 बजे शुरू हुनेछ। समूहको विजेताका रूपमा

0: थाइल्याण्ड तथा संघ डी को उपविजेताका रूपमा नेपालको आज फाइनलमा पुगेका हुन। सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8मा स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 T20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा solwafamnews@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सोलु हालचाल सकियो। अपरान्ह 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी, सम्झाइ दिनु पर्यो। यो त लागौँसो कलकत्तामा बस्नु जस्तै लक्ष्य त कतै लागौँसो त भाइ, के भएको तिमीलाई? दिदी भन त।
2: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्क हिसाब त छान्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्न मौका दिनु।
1: भारतमा लज सृजना गरी ढुबेसरी तुल्याउने वस्तुवा पदार्थ लागू पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो गरौं। लागू औषध बुक्का समाज निर्माणका लागि बिना प्रशासन कार्यालय सोलो खबु र सोलो एफएमको संयुक्त प्रयासमा जीव रूपमा जारी सकोस्। दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी, सम्झाइ दिनु पर्यो। यो त लागौँसो कलकत्तामा बस्नु जस्तै लक्ष्य त कतै लागौँसो त भाइ, के भएको तिमीलाई? दिदी भन त।
2: खै दिदी, के हुनु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्क हिसाब त छान्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्न मौका दिनु।
1: यसमा लस सिर्जना गरी धुमसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार योगका प्रभावित रूपमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गरौं। नागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
0: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कर्मा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुनु गरी आवश्यकता साथहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा garmas2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 6 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82। संस्था प्रतिनिधि एजुकेशन सर्कुलर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका साथ सुनिखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसाउन नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा जारी छ।

0: నాగరిక సాయిత కక్ష సంచాలన చూస్తున్న అదనీ గ్రహీ మహానుభావులు యాత వ్యవస్థ కరణిబాట ప్రభావం సేవా ప్రాప్తికి సహజకరణకు లాగి నాగరిక సాయిత కక్ష సంచాలన ఉక్త కక్షబాట ముఖ్యకు సేవలు ప్రాప్తకున్న స్పష్ట సేవా ప్రాప్తికు లాగి నాగరిక సాయిత కక్షకు నాకు అనురోధ సేవా ప్రాప్తిగా ప్రతికు ప్రలోభన నదీ అసలు హార్దిక అపీల్ युवा प्राप्ति में कोई ग्रास राजनीति अधिकार कार्यालय प्रमुख सीधी संपर्क
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: शर्मिला बधाई एसयू उत्तीर्ण
1: तिमी बधाई कलेज कहाँ पढ़ने भयो नि
2: मैं तो काठमांडू को ट्रावेल सरस्वती नगर में रहकर रिलायंस इंटरनेशनल एकेडमी में पढ़ने निर्णय कर सके तिमी नहीं
1: मत कहाँ पढ़ने अन्यल में छू भने
2: के अन्यल में पढ़ना हो हमी कक्षा दस में मिले पढ़ियो अब तीन संगे पढ़ न तिमी पनि रिलायंस भर्ना भयो भइहाल्यो नि
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
1: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दस शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दकीले स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग नहुँदा आयोजना प्रस्ताव बने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावित सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट मुखीको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै ग्रास अधिकार कार्यालय प्रमुख कृषि सम्पर्क राख्न सक्नुहुनेछ
1: कृषि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालय निकायहरूले जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: छ बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दै छु वार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा छ यो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसाको केन्स कलेज जाउ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध पुसालमा अवस्थित टेप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
1: थप जानकारीका लागि सम्पर्क 97125157 97125157
2: सफलताको सही छनौ केट्स कलेज
3: हार्दिक बधाई सुमित सुन्दर नगरपालिका नौ गोदाखानी सुमन डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गति बुधबार 2024 मई बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार 24 मई 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुईमा सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मनी दावा तामाङ श्री तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुबा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ जनबहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अरुणा तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजुङ परिवार सुलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सुरु घुम्बे
4: हत्तेरिका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउने ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुलोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ नसुने बहिनी सुरु दुपकुण्ड नगरपालिका ओडानीमा 5 मा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइडिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-0057-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलु खुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
5: उपायको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
6: सुलुखु आँखा उपचार केन्द्र सुलुखुम नगरपालिका रामबल 5 समेरी सुलुखु।
7: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
5: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओम्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
7: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति सुविधा प्रदान गरिनेछ।
5: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई संस्था विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82
7: नगरपालिका वडा नम्बर 10 साथी।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं, नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशुक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मुख्य गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौं, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उसुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि यसो खोज्दै रोजे।

0: 사투로 퍼지도록 가이.
1: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चलाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनि जुन बेसी उपभोक्ता समिति सुनि खुम्बु
2: बाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुनु छन्। हिंसा समिति असन्तोष पाठकलाई परिचित नदिँदा र जोसुकीबाट हुनु सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद पनि गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेसन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउन

0: पक्षी गणमा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना। विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11मा भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
0: भर्ना म्याथ 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूह अनुरूप कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह, कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-75 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बी विशेष लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the mood of Sunday, but he gets the best night, Rosie.

0: Bonsai.
1: निर्माण कार्य क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वास्तु तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुनबेसी उपभोक्ता समिति सुरु खुल्नु यौनयुक्ताबाट बचाउ र बचाउ। यौनसनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदेबाट यसरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पत्र गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।

0: साथै एलसीडी एलईडी टीवी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डी फ्रिज स्विच एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904994 र 9833668418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सलेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: Southie Body Division.
1: Nepal Sarkar Vigyapan Board.
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुन्नु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु कुमा नगरपालिका 5 सल्लेरी सोलुखु।
3: मेरो त हात खुट्टा अनुवासमा झमझम गर्छ, इनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामी सिधै औषधालय जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी छिरेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349096 र 9861314472। आउँदी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: सँगसँगै बिर्सिसके आजकल आफ्नो त यति कार्पेटिङको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटिङ कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिक्षा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला सल्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
5: विकासका नाममा विनाश नमिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: कति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, रोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रश कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375 90 222, 98 528 80 222, साथै 98 010 20 895 मा मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
4: वडा अध्यक्षज्यू नमस्कार।
5: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
4: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
5: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
4: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
5: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
7: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
6: आ, कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
7: हो र, के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्दी नगर पालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
6: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक, बसन्त बजार, सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

Parabéns.

0: हो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: मन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलुखुम्बु

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जादिन नि है
1: हो किन भयो के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो भयो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिई पो आइस त
4: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामाई अफसेट प्रेस नगर पालिका 5 सोलुखुम्बु
3: उच्चीकरण में आबद्ध होने बाकी बसंत ऋतु को हिमाल आरोहण संपन्न 1,26,00,000,000,000 राजस्व संकलन आफ्नो हेलीकप्टर खसाले पछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो नेपाल खबरमा अब पूरा खबर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सा दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब गरिएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ वहाँले यसलाई भ्रामक र अति रंजित भन्दै चियाको कपमा तूफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सा दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनुभयो बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई यसपटक स्पष्ट पारिएको समेत बताउनु भएको छ विद्युतीय गाड़ीको हकमा 50,00,000 रूपियाँ मुनिका गाड़ीको मूल्य नबढ़ोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो भन्सार बिन्दुमा 20,00,000 रूपियाँसम्म मूल्य भएका गाड़ीहरू जसको बजार मूल्य 50,00,000 भन्दा कम हुन्छ सड़क निर्माण दस्तुरमा 5% सट्टा 2.5% मात्र ल्याउने निर्णय भएको अर्थमन्त्रीले बताउनु भएको छ कानून मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको वहाँको भनाइ छ साथै जेठ 15 अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्त शुल्क तिरिसकेका गाड़ीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारे

0: बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइदिएको अधिकृत पण्डितले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सन् 2026 को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो अर्थात सम्पन्न भएको छ। सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6500 मीटर भन्दा बढ़ी उचाई भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ एनएमए ले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159, अमेरिकाका 152, भारतका 101, जर्मनीका 75, बेलायतका 74, रशियाका 70, नेपालका 44, क्यानाडाका 41, पोल्याण्डका 32, फ्रान्सका 27 रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 छिमेकी चीनका आरोही पुगे हुन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रशियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामी रीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसैगरी महिला आरोहीमा संखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। कामी रीता लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट 1,08,10,725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामै 10,100 रूपियाँले घट्यो। तोलाको 2,91,800 रूपियाँमा कारोबार लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकना झोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियो अन्तर्गतका एमडीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5551-99 53-51-99 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिमपाट काठमाडौं।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज एथिन्जेल हामीले भन्सा दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी देशभरका झण्डै 25 लाख किसान सूचीकरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव तोलामै 10,100 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको

आँधी आज भाव घटेर तोलाको 4,740 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अब विदेशको खबर। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका दुईजना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो। इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दावी गरेको भने छैन। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दशौं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले अभिजित 20 रन बनाइन् भने सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई हराएको छ। अमेरिकाको जोर्डन हियर रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्मान्डाले समान 1-1 गोल गरे। विश्वकप भोलि रातीदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। समूह जीमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्याण्ड यो विश्वकपमा छनौट भएको छैन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भन्सा दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी। देशभरका झण्डै 25 लाख किसान सूचीकरण, अझै 16 लाख सूचीकरणमा आबद्ध हुने बाँकी। वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26,00,000,000,000 राजस्व संकलन। आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार। र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन, मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ए बाबू
1: नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले विराम बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्द्रा एफएम सुन्द्रा एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू

0: संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्षे वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
2: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
4: नमस्कार
5: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
4: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
5: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
4: टोल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
5: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
4: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँत
7: गाउँपालिकाको सूचना
8: यस गाउँपालिकाको चौरातरौ बैठकको निर्णय अनुसार गाउँपालिकाका विभिन्न सार्वजनिक स्थलहरू अतिक्रमण भई नागरिकले दुःख शास्ति बिहोर्नु परेको भनी जनगुनासोहरू आइरहेको हुँदा वडा कार्यालयहरूले यसै सूचनालाई आधार मानेर आवश्यक विषयहरू समेटेर स्थानीय स्तरका सरकारी सार्वजनिक एवं सामुदायिक स्थानहरूमा सूचना ट्रान्सफर हुन र आवश्यक कार्यवाही गर्नुपर्ने अवस्था देखिएमा वडा स्तरीय निर्णय संलग्न राखी पालिकाको कार्यालयमा पठाउनु हुन यो सूचना प्रसारण गरेको छ
7: समेटिने पर्ने विषयहरू सार्वजनिक स्थल सड़क मोटरेबल बाटो बाटोघाटो पार्टी चौतारो सरकारी प्रति जुग्गाहरू अतिक्रमण परेको विषय ट्रेकिङ रूटहरूमा कनी माने स्तुपा बाटोको बीचबीचमा निर्माण हुने कारणले आवत जावतमा पर्न गएको समस्याको विषय सार्वजनिक स्थलमा कनी माने स्तुपा लगायत सांस्कृतिक एवं पुरातात्विक सम्पदाको निर्माण गर्दा अनिवार्य रूपमा गाउँपालिकाबाट स्वीकृत लिनुपर्ने विषय सड़कमा खच्चर जोगपी लगायतका चौपायहरू बाँध्ने र फोहोर पार्ने विषय सार्वजनिक स्थल सड़क बाटोघाटोमा निर्माण सामग्री थुपार्ने फोहोर पार्ने पानी फाल्ने पानी बगाउने सड़कमा धारो बनाउने वा लगाउने विषय सार्वजनिक स्थल सड़क बाटोघाटोमा निर्माण सामग्री ग्यास सिलिण्डर लगायत खाद्य वस्तुहरू जथाभावी राख्ने विषय र तोकिएको स्थान बाहेक सार्वजनिक वा व्यक्तिको जग्गा जमिन र स्थानमा फोहोर फाल्न नपाइने विषय
8: सम्बन्धित वडा कार्यालयले आफ्नो क्षेत्रभित्र देखिएको समस्यालाई मात्र सूचनामा समेट्न अनुरोध गरिन्छ
7: मोहन प्रसाद चापागाई प्रमुख प्रशासकीय अधिकृत खुम्बु पासङलामु गाउँपालिका सोलुखुम्बु

0: दोहोरो आज मेरो जन्मदिन हो, याद त छ नि।
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
0: त्यसै जिस्की मान्छ हजुर पनि। ल आँखा बन्द गरे।
1: ल अब आँखा खोला त।
0: वाउ कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
2: मन्जु तिमी त विदेश जान लाग्यो रे? हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी?
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, चोरबौद, सोलुखुम्बु।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति कामले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: ए के भो दौडिदिई पो आइस त
5: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
8: विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

न्यू स्टार कलर ल्याप तथा सोलामाई अक्सिड प्रिन्टिङ प्रेस सुनोदित कुण्डी नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याप तथा सोलामाई अक्सिड प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिबी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेनसेट पीभीसी पाइप सीपी ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? किन यति राति?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: मलाई आज घरमा कोही नभएको मौका छोपेर तल्लो घरको माइला दाईले भागेर आगो। दिदी
2: माइला दाईले पर्छ त्यसलाई, म परलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि? ल ल अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकीतिर मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
4: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 लागि होइन?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन देखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोह में पारे या झुक्याएर राखिने यौन संबंध जबरदस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन संबंध राखे पनि यो जबरदस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कारवाही गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
1: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
1: हेलो
4: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पढ्नुहोस् है ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
4: ए नानी के भने रहेछ के भयो
0: हेर्नुहोस् ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: صبحت گروه
1: همه صبحت باسا آجا همی کی بیسه ما چلپل گرچو؟
0: بایدیسیک روزگاری کو بیسه ما گروه همه
1: بایدیسیک روزگاری ما جانو اگی دیان دینو پر نکورا رو کی کی اون؟ आलाई पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
1: हो अरु भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरुको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानसिक समस्याबाट बस्ने उपायहरू
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
7: असल साथीहरूसँग मात्रै संगत गरौं
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं
7: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
6: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
1: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
8: यस्तो खुसीको बेला छ हुनेवाला सम्मी सम्दिनीको फोटो खिच्नु परेन
1: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
1: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेन्सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो ला
1: मरे के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
7: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ. लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ. यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ. मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ. अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश.
6: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार.
7: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ. तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ.
6: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु.
7: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश.

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सुरु एफएम स्टुडियो टाइम
2: इट्स 2 पीएम न्यू सपोर्ट 2 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलू दुकुंड नगर पालिका 5 सोलू खुम्बू
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीत

0: स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैङ्गिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याद एकीकृत 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98141-63-5337, 98424-87-75 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: सुन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन कलेज

मौद्रिक स्रोत में महिला शिक्षित आवश्यकता संबंधी सूचना इस गार माध्यमिक विद्यालय में क्लास रूम्स इन द क्लाउड मिसाल को अनुदान तलब भत्ता उपलब्ध कराने करी निजी स्रोत में प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भाई विहाय का योग्यता पुगे इच्छुक उम्मीदवार रीतपूर्वक दरखास्त आह्वान कर पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एक जना पद को किसिम निजी स्रोत सीआईटीसी प्राप्त अनुदान तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कमती में कक्षा 12 वा सोसर उत्तीर्ण अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण कर सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागे महिला नागरिक हन्ने शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिए संस्था तथा विद्यालय ने तैयार एप्लीकेशन फर्म अनिवार्य रूपमा भर्नु पर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मिति को दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्यांकनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसी देखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए स्कूलको प्रमाण पत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 9842-9956-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुर्कुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: ती काम छ ठट्टै मायो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान चौकी भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति सुरु हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9550017979
3: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल किच्चेपाटी।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार माछोपका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

0: ನಾಗರಿಕತಾಯಿತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ. ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಥತ್ ವ್ಯವಸ್ಥಾ ಕರಡಿಬಾದ ಪ್ರಭಾವಳಿ ಶಿವ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜಕರಣದ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷ ಸಂಚಾಲನ ಕರೆಯುವ ಉಕ್ತ ಕಕ್ಷಬಾದ ನಿಖಿಂಕ ಸೇವಾ ಪ್ರಾಪ್ತ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಅನುರೋಧ ಕರಿ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮಾ ಕೋಪಿಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಆಫ್ನೋ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಮಾ ಕುರಿ ಗ್ರಾಸ ಆಯ್ನಾ ಗ್ರಾಸ ಸುನಿ ಅಧಿಕಾರ ಕರೆಯಲಿ ಪ್ರಮುಖ ಕೃಷಿ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಸಕ್ರಿಯ
1: ಕೋಸಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲಾ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ನಗರ
0: स्थानीय तह में दर्ता भएका यी रिक्साको दर्ता प्रतिलिपि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ. यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ. त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ. सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ. सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ. यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन.

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
4: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: सवारी साधनको इन्जिन र चेसिस रोको गर्ने सम्बन्धी सूचना।
6: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सोलु एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सांचे सोलु एफएम स्टूडियो टाइम
2: 3 PM दिउँसो 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्डा नगरपालिका 5 सोलु खुम्बु
3: नमस्कार म भोजन बस्नेत उज्जवल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ।
4: पटुरी सभा बैठक सूचना टाँसेर स्थगित रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन विपक्षी दलहरू छुट्टै छलफलमा सम्पत्ति विवरण बुझाउने न्याय असार मसान्तसम्मका लागि थप अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्र विवरण बुझाए चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो र युफामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी संसदको अवरोध गर्नका लागि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान 11 बजेका लागि बोलाएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर 2 बजेसम्मका लागि स्थगित भएकोमा अझै शुरू भएको छैन। बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री वीरेन्द्र शाहले जेठ 17 गते संसदमा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन्। सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री आफू संसदमा आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढ़े हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि त्यसमा राष्ट्रपतिले सहमति जनाएको छैन। राष्ट्रपति सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा छन्। राष्ट्रपतिले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो। विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस नेकपा एमाले नेकपा र राप्रपाका नेताहरू छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। तर युवा आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनी भएर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि म्याद थप गरेको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका सेवानिवृत्त भएका वा हटिसकेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीहरूले विवरण बुझाउनुपर्ने जनाए आयोगले पछिल्ला 35 वर्षको अवधिलाई 2 चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40,000 व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर सम्पत्तिको विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दत्तवाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका व्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था पनि

0: विकासद समन्वय इकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कपडा प्याकिङ गरिदिउँ त, स्याम्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति चितम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ। निर्वाचन आयोगले 2079 सालको पालिका चुनावमा एमालेबाट जितेर पछि अरू दलमा गएका 8 जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 का वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 का वडा अध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 का वडा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 का वडा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई महानगरपालिका नम्बर 4 का वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। विदेशको खबर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसरी सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री र कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। खेल खबर, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ इन्फामाथिको हस्तक्षेप नरोकी नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि इन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्तबुझ जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गर्ने पत्रमा उल्लेख छ। फिफा र एएफसी ले भोलिसम्म

0: मा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक बैठक सूचना टाँसरी स्थगित। राष्ट्रपति सभापति रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन, विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मर्सान्तसम्मका लागि थप, अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्र विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी, बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। यन्त्रमाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा एफसीको चेतावनी।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। चलचित्रका पेशाकर्मीहरूलाई समुदायसँग जोड्ने र सम्मान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ। यस कार्यक्रममा चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने र फिल्म क्षेत्रलाई सम्मानित पेशाका रूपमा परिचित गराउने लक्ष्य लिएको सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान सङ्गतले जानकारी दिनुभयो। महानगरले समुदाय स्तरमा महोत्सव सञ्चालनका लागि गैर नाफामूलक संस्था, युथ क्लब, पुल विकास समिति, सांस्कृतिक समूह लगायतलाई जिम्मेवारी दिने निर्णय गरेको छ। परम्परागत टोल चोक र 5 जस्तो ठाउँमा फिल्म प्रदर्शन गर्नेछ। यसका लागि महानगरले खुल्ला प्रस्ताव आह्वान गरेको छ र आज राति 12 बजेसम्म महानगरको वेबसाइट मार्फत प्रस्ताव पेश गर्न सकिनेछ। चलचित्रको गुणस्तर, विषयवस्तु र प्रस्तुतिकरण छनौट तथा कार्यक्रम नियमनका लागि संगतको संयोजकत्वमा छुट्टी समिति गठन भएको छ। काठमाडौँको टोखा नगरपालिका नम्बर 5 वसुन्धारामा रहेको सिद्धबाबा युनिफर्म इन्टरप्राइजेस नामको गार्मेन्टमा आग लागि हुँदा झण्डै 8 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। बिहान 3 बजेतिर विद्युत सर्ट भई लागेको आगो 11 दमकल र एउटा पानी ट्याङ्कर परिचालन गरेर बिहान पाउने 5 बजेतिर निभाइएको प्रहरीले जनाएको छ। आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ। साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेन पावर तथा नजिकका 2 घरमा पनि आंशिक क्षति पुगेको छ। नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरण सम्बन्धी विभेदकारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धरना कार्यक्रम आयोजन गरेको छ। महासंघको आह्वानमा आज काठमाडौँ सहित देशभरका 17 जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि 1 घण्टा धरना भएको हो। काठमाडौँ शाखाले बबर महलमा आयोजन गरेको धरना कार्यक्रममा पत्रकारहरूले मीडिया विरोधी नीति फिर्ता लिन, प्रेस तथा व्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छनृ। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमा विश्वस्तरीय स्किन केयर उत्पादन शुरू भएको छ। नेपाली ब्रान्ड ओआरएले ललितपुरको इमाडोलमा 35 करोड़ रूपियाँको लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीले अहिले 9 प्रमुख स्किन केयर उत्पादन बजारमा ल्याइसकेको र आउँदा दिनमा थप 10-15 नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको जनाएको छ। कम्पनीमा प्रत्यक्ष रूपमा 25 नेपाली कामदार कर्मचारीहरू कार्यरत छन्। र आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सुमन साई, रामेछापका वेदबहादुर सुनवार, झापाका अनिल अग्रवाल र पनौका विवेक अधिकारी छन्। सुमनले क्रोएसिया पठाइदिने भन्दै 3 19 लाख, वेदबहादुरले स्विजरल्याण्ड पठाइदिने भन्दै 1 140 हजार, अनिलले अस्ट्रिया पठाइदिने भन्दै 1 2 लाख र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै 1 8 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र भक्तपुरबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। दिउँसो 3 राष्ट्रिय र 4 भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। स्वच्छता लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी, बिहानको बच्चे खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्दै समुदाय स्तरमा महोत्सव सञ्चालनका लागि खुल्ला प्रस्ताव आह्वान। र पोखराको एउटा गार्मेन्टमा आग लागि हुँदा झण्डै 8 करोड़ रूपियाँ बराबरको क्षति। अहिलेलाई 4 भित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौं। रेडियो नेटवर्क काठमाडौँ 90 MHz उज्यालो अनलाइन.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंड नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239089 0385209060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु

0: हाम्रो के दोष सर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ नि सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छुन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मिङ हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: वन जंगल को छेउमा घर आँगन।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: ए बाबू नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी ओर सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

रुसकाव संस्कृति किंगो बन्ने ता सबले बिसिसो के आजकल आफ्नो ता यी यही यति कार्पेट नै हो विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरू एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruefm.com संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी।

प्रतिनिधि सभामा रहेको अवरोध खुलेको छ। सीमा विवाद बारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाएर जवाफ माग गर्दै आएका छन्। यस सम्बन्धमा छलफल गर्ने र समाधान निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहल गर्न उहाँले सर्वदलीय बैठक राख्नुभयो। विपक्षी दलहरूले छलफल गरेका छन्। परिणाममा प्रधानमन्त्री वालेन्द्रले दिएको अभिव्यक्ति समेतलाई ध्यानमा राखेर परराष्ट्र मन्त्री शिशिर खनालले सीमा विवाद बारे सरकारको धारणा सार्वजनिक गर्ने गरी संसदको अवरोध खुल्न सकेको हो। यही जेठ 17 गते प्रधानमन्त्री बालिनले प्रतिनिधि सभाको बैठकमा सांसदहरूमा प्रश्नको जवाब दिएका थिए। त्यसक्रममा नेपालले समेत भारतको जमीन मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको भोलिपल्टदेखि लामिछानेले 5 दिने भारत भ्रमण गर्नुभयो। लगतै परराष्ट्र मन्त्री शिशिर खनालले पनि भारत भ्रमण गर्नुभयो। भारत भ्रमणका क्रममा भएका सम्वादलाई नेपालले राखेको विषय सहित सीमा विवाद बारे सरकारको प्रष्ट धारणा परराष्ट्र मन्त्रीले राख्ने गरी संसदको अवरोध खुलेको हो। तर प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीले जवाब दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति राखेको छ। एउटाले गल्ती गर्छ अर्कोले जवाब दिने भन्ने हुँदैन, यस पार्टीका अध्यक्ष हरको श्यामपाङले भन्नुभयो। प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीले जवाब दिने गरी संसदको अवरोध खुल्न अन्य विपक्षी दलहरू तयार भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले आफूहरूको असहमति रहेको बताउनु भएको छ। निर्वाचन आयोगले 2079 पालिका चुनावमा एमालेबाट जितेर पछि अन्य दलमा गएका 8 वटा अध्यक्षको पद रिक्त घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखल ढुङ्गाको मोलुङ गाउँपालिका 1 वटा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 वटा अध्यक्ष कमल तामाङ र ओखल ढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 वटा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 वटा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 वटा अध्यक्ष होम प्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 वटा अध्यक्ष रामकुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 वटा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराही उपमहानगरपालिका 4 वटा अध्यक्ष मुरहु सुदन शर्माको पद पनि रिक्त भएको छ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले फेरि बैठक अवरोध गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीले भारतसँगको सीमा विवाद बारे दिएको अभिव्यक्ति बारे परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिए लगत्तै विपक्षी दलका सांसदहरू उठेर अवरोध राखेका हुन्। सभामुख डीपी अरियालले अहिले विपक्षी दलको तर्फबाट प्रमुख प्रतिपक्षी दल कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिन्देले रोस्टम प्रयोग गरेर भनाइराखिसक्नु भएको छ। उहाँले बोलिरहँदा भने विपक्षी दलका सांसदहरू बसेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नु भएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीका रूपमा उहाँले यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल लाला नेहरूले नाम थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनु भएको थियो।

0: बाहेक वा आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0 38 52 0 16 फोन वा सोलुवा एफएम न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएको जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु भाषा सकियो। साँझ 5 बजेको सुरु भाषामा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
2: नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
1: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
2: यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै चाहिँ लागौसो त
1: भाइ के भएको तिमीलाई? घाँटी भन त।
3: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
4: भारिस्ता लज सिर्जना गरी दुर्वेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
5: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902228 98582.

0: 2022 साथै अन्ठानब्बे शून्य दस बीस आठ सय पन्चानब्बे मा मिसकल गर्नुहोस्। लगतै तपाईलाई सुनाउनेछ।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आया, आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: कति पीर मानेको? के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
6: हो र, के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगर पालिका पास बसन्त बजार सल्लेरी सुलु खुम्बु।
5: हाम्रा सेवाहरू:
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
10: वडा अध्यक्षज्यू नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
10: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
10: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
11: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ल, अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
13: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
7: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
13: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
7: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
14: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
7: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9863868418।
13: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
14: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
15: जङ्गलको छेउमा घर आँगन।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु नौ न, मेरो त हात खुट्टा अनुनसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824747718, 9843349696 र 9861313472। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भई रहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुञ्जाङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 98528002 र 98

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतकी
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम गीतको बसाई लिएर सताको आज पनि उपस्थित भइनै सकेका छौ र सुनिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतलाई सुनिनुहुन्छ र आज पनि हामी विशेष गरिकन कार्यक्रम गीतलाई लिएर उपस्थित भइनै सकेका छौ र मलाई प्राविधिक मित्रबाट मलाई रविन श्रेष्ठले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राई राजी हाम्रो अलिकति प्राविधिकमा अलिकति समस्या भएको कारणले गर्दाखेरि हामी सदाको जस्तै हामी 4:15 हामी कार्यक्रम गीत गीतलाई चाहिँ लिएर उपस्थित हुने गर्थ्यो तर आज पनि अलिकति हामी प्राविधिकमा अलिकति समस्या भएको कारणले गर्दाखेरि थोरै मात्रामा ढिलो भयो यहाँ सबैजना प्रति म क्षमा प्रार्थी पनि चाहन्छु भन्न चाहे र आज पनि हामी कार्यक्रम गीत गीतमा पाँच बिताका गीतका क्लिप्सहरू लिएर भइसकेका छौ र आउन चाहनुहुन्छ भने 97 64 49 96 97 64 49 96 नम्बरमा कल ट्राई गर्दै गर्नुहोला र ढिला नगरी सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र हामीले एकदम मिठा मिठा गीतका क्लिप्सहरू सुनिसकेका छौ। अब पालो तपाईँको 97-64-49-56 नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: नमस्कार दिदी।
0: नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङको ऐसुलु खर्कबाट जमुना तामाङ। अनि जमुनाजी, यो समयमा के गरिदिनुहुन्छ? स्कुलबाट घर जाँदैनुहुन्छ। अनि खोटाङतिरको वेदर के कस्तो छ नि जमुनाजी? ठिक छ त, आफ्नो ख्याल गर्नुहोला जमुनाजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ जमुनाजीले? पक्कै पनि तपाईँको लागि यो गीत बस्नेछ। जमुनाजीको टाढा भए पनि माया गाडा छ, कसलाई हो नि?
1: गीत मात्र
0: हो र होइन होला, सङ्कै पो लाग्छ जमुनाजीको। ल ठिक छ त, एकदम मिठो कुराकानी भयो जमुनाजी र यो गीत मार्फत आमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी हुनुहुन्थ्यो खोटाङको ऐसुलु खर्कबाट जमुना तामाङ। उहाँले पनि एकदम मिठो गीत रोजेर साथी छुट्टी सक्नु भएको छ र अब हामी गीत रोजाइतर्फ नै जानेछौ है। एकदम मिठो गीत रहेको छ, टाढा भए पनि मेरो माया गाडा छ भने एकदम मिठो गीत रहेको छ, जसमा आवाज भन्नुभएको छ एकदम धेरै एकदम मिठो, सबैजनाले रुचाउनु भएको एकदम गायिका हुनुहुन्छ, एकदम मिठो गीत गाउनुहुने उहाँ हुनुहुन्छ अस्मिता अधिकार। कार्यक्रमवासमा सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रमको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि है
1: नौ किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ट्रे गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो भयो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति कामले पाल्नुभयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: भर्खरै मात्र हामीले यो मिठो गीत क्लिसहरू सुनिरहेका छौ। अब पालो तपाईँको आउन चाहनुहुन्छ भने फटाफट कल गर्नुहोला, भन्न चाहे एकदम मिठा मिठा गीतहरू बाँकी नै रहेको छ हामीसँग। गीतहरू अब चारै त बाँकी नै रहेको छ। आउन चाहनुहुन्छ भने 97 64 49 96 97 64 49 96 को नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। र विशेष गरिकन आज अहिले को समयमा चाहिँ अलिकति हाम्रो थोरै प्राविधिकमा समस्या भएको कारणले गर्दाखेरि आज थोरै मात्रामा हामीले कार्यक्रममा चाहिँ अलिकति ढिला लिएर आएका छौँ। तैपनि ठिकै छ, तपाईँसँग मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढ्ने नै छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: नमस्ते, नमस्कार। गुड आफ्टरनुन
0: आमा। नमस्ते, नमस्कार। गुड आफ्टरनुन। कहाँ बाटोको सिलगढीको सिकलबाट तपाईँको नाम? सुस्मिता सुनवार। अनि सुस्मिताजी यो समयमा के गरिदिनुहुन्छ? गोठालो गर्दै हामीलाई सुन्दिनुहुन्छ। अनि सुस्मिताजी केको गोठालो गर्दै हुनुहुन्छ नि? बाख्रा बस्छु। अनि कतिवटा चढाउँदै हुनुहुन्छ? जम्मा कतिवटा छ? ओहो, एक्लैले हेर्दै हुनुहुन्छ, चढाउँदै हुनुहुन्छ सुस्मिताजी?
1: हजुर नाना।
0: ल ठिक छ त। अनि सिन्धुलीतिरको वेदर के कस्तो छ नि? सिन्धुलीतिरको मौसम के कस्तो छ? कतिको पानी पर्छ, कतिको गर्मी चिसो कस्तो छ नि त्यतातिर? हेलो, ठिक छ त। एकदम मिठो कुराकानी भयो है। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुनै गीत रोज्नुहुन्छ त?
1: मलाई
0: चाहिँ
1: मन नपरेको छ भन्ने गीत राखिदिनु।
0: सुस्मिताजीको के भएर मन नपरे नि चोट? गीत मात्र हो र? ल ठिक छ त। एकदम मिठो गीत रोज्नु भएको छ। यो गीत मार्फत आफ्ना पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फर्स्ट अफ अल त तिमी त भोजमा कार्यक्रम चलाउनुहुन्छ नानाहरूको लागि, साथीहरूसँग अस्ट्रेलिया तामाङ, यसोदा तामाङ, सुचराना मगर, गोरी मगर, साथीहरूको धेरै जस्तो छ मलाई भन्दैछु। कि भाइ
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो सिन्धुलीको सिकलबाट सुस्मिता सुरवार। उहाँ अहिले पनि एकदमै त्यो गीत रोजेर छुटिसक्नु भएको छ। अब हामी गीत रोजाइतर्फ नै जानेछौ है। एकदम एकदम भन्दा पनि एकदम मिठो गीत रहेको छ। मनमा पर्यो चोट भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीत एकैछिन सुनौ, त्यसको साथ फेरि उपस्थित हुनेछौ।

भर्खरै माचोमा एकदम मिठो गीत सुनि नै सकेका छौ। मनमा परिजोत भने एकदम मिठो गीत रहेको थियो। यो गीत सुनेर कतिजना साथीले पक्कै पनि मनोरञ्जन त लिनुभयो होला है। हेर अब हामीसँग कतिवटा गीत बाँकी रहेको छ भन्दै गर्दाखेरि हामीसँग तीनवटा गीत बाँकी रहेको छ, आउन सक्नुहुनेछ है। आफूले मन परेको गीत रोजिराख्न नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। 9764952996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे 9764952996 नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम एकदम एकदम खुल्ला रहेको छ। र अब हामी गीततर्फ नै जानेछौ है। एकदम मिठो एकदम मिठो एकदम भन्दा पनि एकदम मिठो गीत रहेको छ। दर्शन सलामा गीत रहेको छ है, जुन चाहिँ कति धेरैजना साथीले नेपालीहरूले मन पराउनु भएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुन्नेछौँ है। साथीहरूले यो गीत सुनेर पक्कै पनि मनोरञ्जन त लिनुहुन्छ होला है, नाच्नु होला गाउनु होला भन्न चाहे। र यो गीतमा आवाज भर्नु भएको छ डेभिड शंकर र सहिना श्रेष्ठको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। दर्शन सलामा भन्ने गीत एकदम मिठो गीत रहेको छ, जुन चाहिँ छक्का पञ्जा चार मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। र यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि बार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइ नै सकेका छौ है र सँगै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम गीत गीतमा सहभागिता जनाउनु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है र आफूले मनपर्ने गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्ने सलाउन चाहनुहुन्छ भने 97 64 49 96 को नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे 97 64 49 96 को नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र अब हामीसँग दुईवटा गीत बाँकी नै रहेको छ र आफूले मनपर्ने गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है र अब हामी गीततर्फ नै जानेछौ है एकदम मिठो एकदम मिठो गीत रहेको छ जुन चाहिँ टंका बुदाथोकीको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ एकदम मिठो गीत रहेको छ कसरी कसरी भने एकदम मिठो गीत रहेको छ यो मिठो गीतलाई हामी एकैछिन सुनौ त्यस पश्चात फेरि उपस्थित हुनेछौं

0: तो आ गए थे।
1: भर्खरै मात्र हामीले एकदम इन्टरभ्यू सुनिसकेका छौ र अब आउन सक्नुहुनेछ है 97649 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ है। यदि तपाईँ आउन चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भन्न चाहे र हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र अब आउने साथीले चाहिँ कुन गीत हो भनेर पक्कै पनि थाहा हुनुपर्ने हुन्छ है। आउन चाहनुहुन्छ भने 97649 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङबाट। खोटाङबाट विवेक राई? या खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ विवेकजी? साकेला गाउँपालिकादेखि। अनि विवेकजी कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ? अनि खोटाङतिर के कस्तो रेडियो सोलफेम कतिको मजाले सुन्नुहुन्छ नि? ठिक छ त, सबैव सुन्नुहोला, माया गर्नुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला है। ठिक छ त, कार्यक्रममा पहिलो पटक सहभागिता जनाउनु भएको छ, यहाँलाई कार्यक्रम दिदी गीतमा स्वागत छ र अहिलेको समयमा अनि खाजा लिनुभयो त विवेकजी? गोठालोतिर हुनुहुन्छ नि? के को गोठालोतिर हुनुहुन्छ नि विवेकजी? गोरुहरूको। अनि कतिवटा गोरु चराउँदै हुनुहुन्छ नि विवेकजीले?
2: हजुर,
1: ठिक छ त विवेकजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुनै गीत अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ, त्यो गीतको बोल भन्नुपर्ने हुन्छ है विवेकजी? हजुर, के भन्नुभयो?
2: नारायण गोपालको स्वर्ग किरानी।
1: त्यो गीत त होइन नि विवेकजी, अर्कै गीत छ तपाईँले गीतको क्लिप सुन्नुभयो कि भएन विवेकजीले? हेलो, ठिक छ त, आगामी दिनमा कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि सुरुमा गीतको क्लिप्स हुन्छ त आफूले मन परेको गीत चाहिँ रोज्न सक्नुहुनेछ है। ल ठिक छ त, अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ राष्ट्रिय भावले सजिएको, यो गीत आज तपाईँको लागि बस्नेछ, आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। हुन्छ, तपाईँको खुसी नाम लिँदा पनि हुन्छ नलिँदा पनि हुन्छ। ओके, अहिलेलाई हामी छुट्यौं, साथी हुनुहुन्थ्यो खोटाङको साकेलाबाट विवेक राई हुनुहुन्थ्यो। विवेक राईसँग पनि एकदम मिठो मिठो कुराकानी भइसकेको छ र अब हामी कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ राष्ट्रिय भावले सजेको एकदम मिठो गीत रहेको छ अन्तिममा। र आज जतिजनाले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो, यहाँ सबैजनालाई एकमुष्टमा विशेष गरिकन धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्द कोठाको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने कार्तिक मित्र रविन श्रेष्ठलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ है। जुन गीतको बोल रहेको छ जहाँ सुनका बाला झुन्छ भने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ राष्ट्र भावले सजेको एकदम मिठो गीत रहेको छ र यो मिठो गीतलाई हामी सुन्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत रेविका जयन्ती पनि बिताउन चाहन्छु। नमस्कार।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulwafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। वहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनु भयो। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने वहाँको भनाई छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको वहाँको भनाई छ। नेपाली कंग्रेसले प्रतिनिधि सभाभित्र अब प्रधानमन्त्री नखोज्न बताउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै कंग्रेस संसदीय दलका नेता भीष्मराज चाङदेन्देले सीमा जस्तो गम्भीर विषयमा बोलेको अभिव्यक्तिबारे जवाब माग्दा समेत उपस्थित नभएपछि अब प्रधानमन्त्री बालेन्द्र शाहलाई नखोज्ने बताउनु भएको हो। संसद जनतासँग जोडिएका कैयौं विषयहरू थापिरहेकोले गर्दै उहाँले प्रतिनिधि सभामा अब प्रधानमन्त्रीको खोजीलाई छाडेर बजेट सहितका विषयमा छलफल अगाडि बढ़ाउन अपील गर्नुभयो। नेता आङदेन्देले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूलाई क्षमा याचना सहित सोचिएर अगाडि बढ़न अपील गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टीकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक शुरू भएको छ। परराष्ट्र मन्त्री खनालले स्पष्टीकरण दिने विषयमा विपक्षी दलहरू सहमत भएसँगै सभाको बैठक बसेको हो। प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टीकरण दिनुपर्ने माग गरेको छ। अध्यक्ष राईले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्री मार्फत जवाब दिन न्याय शुंग तथा संविधान सम्मतमा भएको बताउनुभयो। सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका 11 घर भएका 17 वर्षीय किशोर दल, झापाका दमक नगरपालिका 6 घर भएका 48 वर्षीय मनोज विश्वकर्मा छन्। किशोर चोरीमा र मनोज चोरीको सुन किनेको आरोपमा पक्राउ परेका हुन्। मनोज सुन पसल संचालन समेत हुनुहुन्छ। उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो। किशोरले कटारी नगरपालिका 3 सानोमाया तामाङको घरबाट सुनको गरगहना चोरी गरेको आरोप छ। नगद 2,50,000 र सुनका 18,00,000 गरगहना गरी 20,50,000 चोरी भएको बताइएको छ। चोरी गरेर काठमाडौँ आएका ती किशोर र सुन किने दुवैलाई कोटारी पठाइएको प्रहरीले बताएको छ। उनीहरू प्रहरीले सुनका चुरा छ थान पनि बरामद गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नु भएको छ। सन् 2014 मे 20 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,300 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। अन्तिममा खेल समाचार। आईसीसी T20 अलराउण्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका सदस्य दिपेन्द्र सिंह एरीले अहिलेसम्मको उत्कृष्ट रेटिङ प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको पछिल्लो विवरणमा दिपेन्द्रको 256 रेटिङ सहित चौथो स्थानमा उक्लिनु भएको हो। यसअघि दिपेन्द्र T20 अलराउण्डर वरियताको दोस्रो स्थानसम्म उक्लिए पनि रेटिङ यति धेरै पुगेको थिएन।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा फुल वा फ्यान न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सुरु हालचाल सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना सुरक्षा र स्वस्थ मनोरञ्जनका लागि

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। लो यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौसत भाइ, के भएको तिमीलाई? उधाती भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लत सिर्जना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो।

0: विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो हो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: बाल बालिकालाई लागू औषध दुरूपयोग बचाऊ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: युवा कृषि पर्यटन मार्फत समृद्ध मातृदूत कोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मातृदूत कोशीको समृद्धि।
4: मातृदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
5: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
6: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
5: अरे यार, त्यसो भए त सिधै बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
6: हो, बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटी संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
7: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
5: केप्स कलेज बौद्ध टुसाल।
6: थप जानकारीका लागि सम्पर्क 97125107 97125107।
7: सफलताको सही छनोट केप्स कलेज।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
0: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: सवारी साधनको इन्जिन र चेसिस रूपीकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमोमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सुनी दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधि को विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेचा सोलन गाउँपालिका सुलखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 MHz www.suluefm.com पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नेछ।

हार्दिक बधाई। सोलु तुथुण्डा नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुबा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमचन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु खुम्बु।

तपाई सक्षम पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुकुण्ड नगरपालिका वडा नम्बर 10 साथ

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: नमस्ते दैवारी एसएमएस नै रोजे
2: बङ्गलादेश कम खोज्दै सुन्न।

0: बाट बचाऊ र बचाओ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसा को जोखिम में हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र जोसुकी बाट हुन सक्छ। अभिभावक ने आफ्ना छोराछोरी को व्यवहार ख्याल राखौं। बाल बालिका को चालचलन बानी बेहोरा अत्याधिक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिका सँग नियमित संवाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश द्वारा जनहितमा जारी सन्देश।

0: Powerball.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: पाउडर पन सुगनौ मुख्य मुख्य खबरका शीर्षकहरूबाट प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित रहेको कांग्रेस संसदीय दलका नेता आङडेम्बेको टिप्पणी
3: म आफै लज्जित छु कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नारायणदेखिको बल्लखार दौडिराख्नु भएको छ
2: एनसीसी अन्तर्गतका दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने अहिले देशका केही ठाउँमा पानी पर्दै अझै केही दिन पानी पर्ने सम्भावना मनसून पनि चाँडै आइपुग्ने भएकोले मौसमी सूचनालाई ख्याल गर्न मौसमविदको सुझाव
4: मौसम पूर्वानुमान महाशाखाले दिएको सूचना जानकारीहरूबाट चाहिँ अध्यावधिक भएर मात्रै चाहिँ आफ्नो जुन यो योजनाहरू बनाउन हुने चाहिँ म सम्पूर्णमा अनुरोध गर्दछु
2: नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कृतिमान तोडियो र G20 अलराउण्डर वरियतामा दिपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ एम्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो
6: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
7: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
6: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला
2: नेपाल दर्पणमा अब खबरको सिलसिला परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा क्रस बोर्डर अकुपेशन अर्थात सीमापार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँ विवाद रहेको बताउनुभयो सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत नक्साङ्कनको काम गरिरहेको भन्दै उहाँ सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने बताउनुभयो सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै उहाँले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभयो
8: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10,000 अतिक्रमणको समस्याहरू विद्यमान छन् सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10,000 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्
2: परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित मान्यताका आधारमा कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
0: यस्तै बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दा पनि ताली बजाउने सांसदहरूको विवेकमाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले स्पष्टीकरण दिए लगत्तै बोल्नुभएका आङदेम्बे राष्ट्रपा सांसदहरूमाथि आक्रामक रूपमा प्रस्तुत हुनुभएको हो। उहाँले राष्ट्रपाभित्र अभिव्यक्ति स्वतन्त्रता छ कि छैन भन्ने समेत प्रश्न गर्नुभयो। उहाँले नेपाल

0: अनि सत्ता पक्षका माननीय सांसदहरूको मन दुखी भएको होला, त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय, म यो संसद अब यही विषयमा रुम लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु।
1: नेता आन्देन्दले आज सत्ता पक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइरहेको कारूणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभयो।
2: यस्तै बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको भन्ने व्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण मान्य नहुने बताउनुभयो। यदि स्वयं प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण आएको संकट समाधान नभएसम्म विश्व गरिमाको निम्ति संघर्ष गरिरहने बताउनुभयो। यस्तै बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रवेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसदमा छलफल चलिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र विरोधी नेपालको भू अखण्डताको विरूद्धमा अभिव्यक्ति दिनुभएको भन्दै सांसद हमालले प्रधानमन्त्री स्वयंले नागरिकसँग माफी माग्नुपर्ने र उहाँले बोलेको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गएको 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यो भनाई फिर्ता लिनुपर्ने मागसहित संसद बैठक अवरूद्ध गर्दै आएका थिए। लगातार बैठक अवरूद्ध भएपछि सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय छलफलबाट परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिने सहमति बनेको हो। यसैले विपक्षीहरूले संसदको अवरोध हटाएका छन्। संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाब दिनुपर्ने माग कायम राख्दै प्रतिनिधि सभाको बेल घेराउ गरेको थियो, तर पार्टीका अध्यक्ष हर्क सामपाङ राई बोलेपछि उसले पनि संसदको अवरोध हटाएको छ।
1: यस्तै प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरण लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद ज्ञानी पौडेलले भारतबाट उद्धार गरिएका 453 नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालमा नेपाली युवा युवतीहरू फँसिरहेको बताउनुभयो। सांसद बालवती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले हिंसा पीड़ित महिलाहरू प्रहरीमा उजुरी दिन समेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनवाई नहुने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद आर्यन राईले इजरायल केयर गिभरको परीक्षा स्थगित हुँदा हजारौं परीक्षार्थी अन्यलमा परेको बताउनुभयो। उहाँले परीक्षा सम्बन्धी अन्यल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गर्नुभयो। सांसद खुशबू ओलीले कसैलाई पनि जबरजस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताउनुभयो।
2: मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसीएले आज नुवाकोटमा 2 सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1 अर्ब 29 अर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सी फेरी रातमाटे न्यू हेटौडा, रातमाटे न्यू दमली र न्यू मौली न्यू बुटौल गरी 3 खण्डमा प्रसारण लाइन बनाइनेछ। अर्थ सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजना देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रति प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ़ पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अगमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली, घर परिवार, कल कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेशन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सब स्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ़ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा छ।
1: सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण अर्थात एक्सेसिबिलिटी टूल राखेको छ। सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाड़ीका अनुसार दृष्टिविहीन, निरो दृष्टि भएका, रंग पहिचानमा समस्या भएका, पढ़ाई सम्बन्धी कठिनाई भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले अब सरकारी वेबसाइट अझ सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यो सुविधा अन्तर्गत प्रयोगकर्ताले अक्षरको आकार सानो वा ठूलो बनाउन, पृष्ठभूमि र अक्षर बीचको भिन्नता बढ़ाउन, रंग फिल्टर प्रयोग गर्न, फन्ट छान्न र माउस कर्सरको आकार समायोजन गर्न पाउनेछन्। साथै चलायमान एनिमेशन रोक्न र तस्विर लुकाएर अक्षर मात्र पढ्ने सुविधा पनि उपलब्ध छ। यी वेबसाइटहरू अन्तर्राष्ट्रिय

0: वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुरूप विकास गरिएका छन् र किबोर्डबाट मात्र पनि सञ्चालन गर्न सकिनेछ। दृष्टिविहीन प्रयोगकर्ताका लागि तस्विर तथा लोगोमा अल्ट टेक्स्टको व्यवस्था गरिएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसूनको आगमन र सतर्कताका उपाय बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मेरो कपडा प्याकिङ गर्दै त स्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
3: हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: CMC Cancer Institute. Phone 0954-393-3533, 495-55.
5: एसियर अप्लायंसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर लिया तो हेन तपाई पनि भन्नु रहेछ मलाई त बेचकको पानी लागिसकेको छ। एसियर अप्लायंसेज, बेचकको पानी लाग्छ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसद अध्यक्ष लज्जित भएको कांग्रेस संसदीय दलका नेता आनन्दमेको टिप्पणी, एमसीसी अन्तर्गतका 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू, निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ़ हुने, सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण खबर प्रस्तुत गरियो।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, अहिले देश सबैजसो प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीका पहाड़ी र हिमाली क्षेत्र बाहेकका देशका धेरैजसो ठाउँमा पानी परेकोमा अहिले पनि विभिन्न ठाउँमा पानी परिरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा मौसम बदली सहित वर्षाको सम्भावना छ। भोलिदेखि 3 दिनसम्म नै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। पानी परेसँगै आज तराई मधेसमा चरको गर्मीबाट केही राहत मिलेको छ। आज पश्चिम तराईका केही ठाउँ बाहेक अन्यत्र तुलनात्मक रूपमा शीतल भयो। अहिले प्री मनसूनको अन्तिम समय चलिरहेको छ। यो समयमा पश्चिमी वायु सक्रिय भएकाले लगातार वर्षा भइरहेको हो। यस्तै नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक हो। आज 10 तारीक भइसकेकोले अब कहिले मनसून आइपुग्छ भन्ने चासो बढ़ेको छ। मौसमविदहरूले मनसूनको गति पछ्याउँदै नेपालको सीमा नजिकै आइसकेको बताइरहेका छन्। कहिलेसम्म मनसून भित्रिने सम्भावना छ भनेर साथी सम्झना महर्जनले जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहाललाई सोध्नु भएको छ।
7: भित्रने अथवा अनसेट हुनका लागि चाहिँ त्यसको लागि फेभरेबल कन्डिसनहरू सीमित भएको हुनुपर्छ, डेभलप भएको हुनुपर्छ। त्यसलाई चाहिँ हामीले कन्टिन्युस रूपमा मोनिटरिङ गरिरहेका छौँ र त्यसमा जुन कन्डिसन फेभरेबल भएको अथवा मिट भएको अवस्थाले हेर्दाखेरि अबको 1-2 दिनमा चाहिँ देशको पूर्वी भूभागबाट चाहिँ मञ्जन भित्राने जस्तो देखिन्छ। यद्यपि अब यसको लागि चाहिँ अझै एक दुई दिनमा चाहिँ हाम्रो अपडेट मार्फत चाहिँ मनसुन अनसेटो भएको अवस्था के कस्तो रहनेछ, अनसेटको अवस्था के कस्तो रहनेछ भनेर हामीले अपडेट गराउँछौँ।
4: अहिलेको विकसित मौसम प्रणालीले चाहिँ के संकेत दिइरहेको छ?
7: अहिलेको विकसित प्रणाली भनेको चाहिँ विशेष गरी अहिले पानी परिरहेको अवस्था भनेको पश्चिमी वायुको जुन प्रभाव छ, साथसाथै स्थानीय वायुको पनि हामीसित प्रभाव छ। अनि यसले गर्दाखेरि नै पानी पर्दाखेरि पनि पश्चिमबाट चाहिँ बिस्तारै पानी पर्ने प्रणाली पूर्वतिर सर्दै गएको अवस्था,
4: जुन अहिले विकसित भइरहेको प्रणाली चाहिँ फेरि रोकिने र पानी पर्नु चाहिँ कम हुने भन्ने प्रक्षेपणहरू पनि भइरहेछ नि।
7: अझ पनि आज र भोलिको कुरा गर्नु पर्दा आज र भोलिलाई चाहिँ देशको धेरै जसो स्थानहरूमा पानी पर्ने मध्यमसम्मकै वर्षा हुने सम्भावना छ भने पछिलाई चाहिँ त्यो अलिक कम हुने जस्तो देखिन्छ। र मनसुन भित्री प्रक्षेपण गरिरहँदाखेरि चाहिँ मनसुनले विशेष गरी चाहिँ अहिलेको अवस्थामा चाहिँ प्रदेशको केही क्षेत्रहरूलाई मात्र प्रभाव पार्नु भएकोले मनसुनले गर्दाखेरि पानी पर्ने अवस्था चाहिँ कोशी प्रदेशमा रहन्छ भने अन्य भूभागमा पश्चिमी क्षेत्रहरूतिर पश्चिम वायुको पनि प्रभाव रहेर पानी पर्ने सम्भावना
4: रहन्छ। अबका केही दिनको मौसम अवस्था
7: आउने केही दिनको मौसमको कुरा गर्नुपर्दाखेरि आज र भोलिको अवस्थामा लगभग देशको सबै जसो भूभागतिर पानी पर्ने जस्तो सम्भावना देखिन्छ। विशेष गरी चाहिँ देशको पहाड़ी भूभाग अथवा तराई क्षेत्रहरूतिर अलिकति बेसी पानी पर्ने मध्यमसम्मको वर्षा हुने जस्तो देखिन्छ भने यो क्रम पर्सीको लागि चाहिँ अलिकति कम हुने जस्तो देखिन्छ। पर्सीमा चाहिँ आज र भोलिको भन्दा कम पानी पर्नेछ, फेरि एक दुई दिनपछि चाहिँ फेरि अलिकति पानी पर्न देश आज र भोलिको यस्तो अवस्था रहने।
4: कस्तो खालको प्रक्षेपण चाहिँ बनिरहेको छ यसपालिको मनसुन?
7: त्यस्तो अवस्था रहने
4: कस्तो खालको प्रक्षेपण चाहिँ बनिरहेको छ यसपालिको मनसुनको?

प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

लसो योजाले नानाङ्गा दुगु तिनी यङ चुरङ्ग जम्म लिङ्गे चिबमुला तुरी लानन आज्याबा तामका दिसे प्लिङ्गमुला चु जम्म लिङ्गे यङसे स्यमले सन्तुष्ट लसे चिखम्बा आरे तिनी चुरङ्ग जम्म लिङ्गे ज्याबल लसी चिबारे यङदा सान्दी यङबारी ज्याबल लसी सोबारी जेमला सन्दोकला लागिरी परमेश्वर वचन ज्ञानसे यङदा लोपमुला हे बन्दा नाचा यङ सञ्जुगे बोर्गी वाई

0: रोगादे रंगसी दन्दे बर्खर ज्ञानसी वन मोला मार्गदर्शन गेदाङ रोगादे तिनी लु गेदाङ रङनीदा खरङ नम्जी तुदे चु गेदाङ ज्ञानसी रङनीदा टिकै खुल्दुरी ताबा मुसाम रङनीला पत्रला मन्छे आश लसी बमुला रङनीला सल्लाह कुइ खला कुइ खासिओला विवाह रङनीदा आनन्द जेन बमुला तुदे रङनीला प्रार्थना लदोब विषय दुगो मुला विषम रङनीसी कुइ खासिओको विवाह मन्ना जेन बमुला रङनीदा मन्ना चु गेदाङला ठेगाना चुरङ बमुला
1: कार्यक्रम मार्गदर्शन जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ नेपाल इमेल आईडी twrnepal@yahoo.com एसएमएस लागेर 98473 35679 98473 35679
0: लसो रोदुगु तिनी चु गेदाङ ग्यासिङनी फेसी निबन मला दोषी खाबा चुनु दुरी रङनी लङ्गोछाङले रूप्त बरी खला विवाह बाच लवन नै चुग्याम फेसिनेला लसो फ्याफुल्ला
2: बाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र होसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना
2: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै चाहिँ लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
5: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
4: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
5: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
4: भारिस्ता लज सिर्जना गरी दुवेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
2: युवा कृषि पर्यटन मार्फत समृद्ध मात्यदूत कोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मात्यदूत कोशी को समृद्धि मात्यदूत कोशी गांवपालिका सोनपुर के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हर एक महीना को दोस्तों बिहार सांस साढ़े सात बजे देखिए आठ बजे समय सुनो एफएम 101.2 मेगाहर्ट्ज ऑनलाइन और सुनो एफएम को पेज मार्फत विश्वभर सुन सकूने कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधि को नजर विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेता सोलन गांव पालिका सोलखुम्बु को सहकार्य में उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलन हरेक महीना को पहले सोमवार और अंतिम सोमवार सांस साढ़े सात बजे देखि आठ बजे समय सुनू एफएम 101.2 मेगाहर्ट्ज www सुनू एफएम को पेज मार्फत विश्वभर सुन सकूने सवारी साधन को इंजिन और तेजी रूपों को संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भई नभएको रुजु गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमा में अस्था एवं स्थायी संरचना निर्माण नगरौ सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउँ सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौ सवारी साधन में झुंडीएर वा छत में बसर यात्रा नगरऊ सड़क को क्षमता भन्दा बड़ी भार प्रयोग नगरऊ जेब्रा क्रसिंग मात्र बाटो काटने गरौ सड़क को तत्काल मर्मतमार करने गरौ यात्रा को क्रम में कुछ समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
3: आन्तरिक मामिला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश मौसम संबंधी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु संबंधी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तन का असर घटाऊ सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ वातावरण संरक्षण करौ जीवन रक्षा करौ
6: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कान्छ ठट्टैमा यो वैसाजन लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त नाच चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सलुवा सामेक 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluasam.com बाट संसार भरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा बोलेरो पिकअप दुर्घटना, चालक सहित 3 जना घाइते, उपचार चल्दै वसन्त ऋतुको हिमाल आरोहण मैचारो, 1 अर्ब 26 करोड़ राजस्व संकलन, स्थानीयको मार्फती लिक खुपिके गाउँपालिकाको ऐक्यबद्धता, जल विद्युत कम्पनीलाई दायित्व पूरा गर्न गाउँपालिकाको आग्रह, सोलु खुम्बुमा 367 ट्राफिक सचेतना कार्यक्रमबाट 7,000 भन्दा बढ़ी लाभ, सोलो दुधकुण्डका 2 विद्यालयमा प्राथमिक उपचार तालिम सम्पन्न, सूर्य त्यागेर तारामा भोट माग्ने ओखलढुङ्गाका 3 वडा अध्यक्षको पद गुम्यो, संसदमा श्रम संस्कृति पार्टीको अवरोध हट्यो, प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, सिराहाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश, आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री, र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी।
1: मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासी भैरान बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843349096 र 9861314472। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलु खुम्बुको सोताङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालक सहित 3 जना घाइते भएका छन्। सोताङ गाउँपालिका वडा नम्बर 4 स्थित दाम्रोछो भन्ने स्थानमा बुधबार दिउँसो 12:40 जाँदाको समयमा बोलेरो पिकअप दुर्घटनामा परेको हो। दुई नामलुङ हुँदै गुबेलतर्फ जाँदै गरेको +01032119 नम्बरको डबल क्याम्प बोलेरो पिकअप भित्री सड़क खण्डमा अचानक अनियन्त्रित भई दुर्घटना घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो। वहाँका अनुसार गुडीरहेको उक्त सोवारी साधन सड़कबाट बायाँतर्फ करिब 125 मिटर तल खसेर पूर्ण रूपमा क्षति भएको थियो। घटना घटेको लगत्तै दिउँसो 1 बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी डुंगरा इलाका प्रहरी कार्यालय सोथनबाट टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा परि घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी एम्बुलेन्स मार्फत उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल बुङमा पुर्याइएको र अहिले उनीहरूको उपचार भइरहेको जनाइएको छ। घाइते हुनेहरूमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नम्बर 1 मूलतोसनका चालक 38 वर्षीय प्रेम कुलुङ रहनु भएको छ, जसको चिउडोमणि दाहिनेतर्फ चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। यस्तै सोही स्थान बस्ने उहाँकी श्रीमती 38 वर्षीय राम ठुली कुलुङको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उहाँको अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनामा महाकुलुङ गाउँपालिका वडा नम्बर 5 निमचोलाका 29 वर्षीय लाक्पा सुनाम शेर्पा पनि घाइते हुनु भएको छ। उहाँको दाहिने खुट्टा कम्मर र बायाँ ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त बोलेरो पिकअप भने पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। सन् 2026 को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

101 जर्मनीका 75 बेलायतका 74 एशियाका 70 नेपालका 44 क्यानाडाका 41 पोल्याण्डका 32 फ्रान्सका 27 जना रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी चीनका आरोही पुगेका छन्। यसबाहेक अमेरिका 77 भारतका 61 बेलायतका 32 रसियाका 18 अस्ट्रेलियाका 15 जापानका 14 क्यानाडाका 12 नेपालका 12 आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामेरी तासेउपाले विश्व कीर्तिमान कायम गर्नु भएको छ। यस्तै महिला आरोहीमा शंखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएको छ। कामेरी तार लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै 1,08,10,725 राजस्व संकलन गरेको छ। यस्तै मुस्य हिमालबाट 6,68,71,990 मकालु पहिलोबाट 3,17,85,800 आमा दबलमबाट 1,66,09,200 कञ्चनजंघाबाट 1,65,40,500 अन्नपूर्ण पहिलोबाट 1,20,49,50,175 राजस्व संकलन भएको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ। सोलुखुम्बुको लिखुपिके गाउँपालिका क्षेत्रभित्र एमभी डुबद समूह अन्तर्गत संचालित जलविद्युत आयोजनाहरू विरूद्ध स्थानीय नागरिकहरूले गरिरहेको आन्दोलनप्रति गाउँपालिका कार्यालयले आफ्नो ऐक्यबद्धता प्रकट गरेको छ। गाउँपालिका अध्यक्ष मीनाकार्की बस्ने जुवाबद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार जलविद्युत आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूले उठाएका आवाज केवल विरोध मात्र नभएर उनीहरूको जायज अधिकार सहभागिता र न्यायको माग भएको स्पष्ट पारिएको छ। विज्ञप्तिमा उल्लेख भए अनुसार जलविद्युत आयोजना संचालन हुँदा प्रभावित क्षेत्रका नागरिकहरूले स्थानीय रोजगारी पाउनुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा स्वास्थ्य सड़क र खानेपानी जस्ता पूर्वाधार विकासमा योगदान पुग्नुपर्ने वातावरणीय प्रभाव न्यूनीकरण गरिनुपर्ने तथा स्थानीय वासिन्दाहरूलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउनुपर्ने माग राख्नु स्वाभाविक र न्यायसंग प्रयोगको ठहर गाउँपालिकाले गरेको छ। स्थानीय सरकारको नेतृत्व तहमा 2079 वैशाखको निर्वाचनपछि नयाँ टीम आएदेखि नै वातावरणीय प्रभाव मूल्याङ्कनमा तोकिएका सामाजिक उत्तरदायित्वका कामहरू कार्यान्वयन गर्न स्थानीयले पाउनुपर्ने स्वेर प्रिमियम दरमा निष्कासन नगरी गाउँपालिकाका 5 ओडालाई समान तरिकाले वितरण गर्न हाइड्रो पावर कम्पनीलाई पटक पटक ताकेताक गरिएको थियो। यद्यपि हाइड्रो पावर कम्पनीले यी आग्रहहरूलाई निरन्तर व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ। समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सिलुखुम्बुको रोहबरमा छलफल गरी निर्णयहरू भए तापनि ती निर्णयहरू समेत कम्पनीले कार्यान्वयन नगरेपछि गाउँपालिकाले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयमा समेत पत्रचार गरी छलफल गरेको थियो। तर यी प्रयासहरूलाई पनि आयोजना पक्षले व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नागरिकहरूको जायज हक र अधिकारको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पर्दै पार्दै गाउँपालिकाले स्थानीय समुदायको समान सहभागिता र हित सुनिश्चित भएर मात्र विकासले विगोपना प्राप्त गर्न सक्ने धारणा राखेको छ। तसर्थ यो आयोजना पक्षलाई आन्दोलनरत स्थानीय नागरिकका मागहरू प्रति गम्भीर बन्न तत्काल वार्ता र सम्वाद मार्फत समाधान खोज्न तथा प्रभावित समुदाय प्रतिको आफ्नो उत्तरदायित्व पूरा गर्न आग्रह गरिएको छ। साथै गाउँपालिकाले आन्दोलनरत स्थानीय नागरिकहरूलाई पनि आफ्ना मागहरू जिम्मेवारपूर्ण ढंगले प्रस्तुत गर्न भौतिक वा अन्य कुनै प्रकारको क्षतिमा पुर्याउन र शान्तिपूर्ण रूपमा सम्वाद एवं समन्वयको माध्यमबाट विकास निकाल्न अपील गरेको छ। स्थानीय नागरिकको हक अधिकारलाई सुनिश्चित गर्दै दिगो विकासलाई अगाडि बढ़ाउन सबैको साझा दायित्व भएको कुरा औल्याउँदै गाउँपालिकाले नागरिक हाइड्रो पावर कम्पनी र सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र सहजीकरण गर्न स्थानीय सरकार सदैव तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेको छ। आज पनि स्थानीयहरूले आफ्नो आन्दोलनलाई जारी राखेका थिए।

0: জেলার ট্রাফিক প্রহরী কার্যালয় সোলুখুমরি 567টা ট্রাফিক সচেতনামূলক কার্যক্রম সঞ্চালন গরেকো ছ। চালু আর্থিক বর্ষ 2072 কো শ্রাবণ মহিনাদেখি জেঠ 24 গতেসম্ম জেলাকা বিভিন্ন স্থানমা সঞ্চালন গরিয়েকো সচেতনামূলক কার্যক্রম মারফৎ 7561 জনা নাগরিক বিদ্যার্থী তথা সবাই চালকহরুলাই ট্রাফিক নিয়ম র সড়ক সুরক্ষা সম্বন্ধী কার্যক্রম জানকারী প্রদান গরিয়েকো জেলা ট্রাফিক প্রহরী কার্যালয়ে জনায়েকো ছ। কার্যালয়ে তথ্যাঙ্ক অনুসার কার্যক্রমমা সহভাগী মধ্যে 6948 জনা পুরুষ 613 জনা মহিলা রয়েকা ছন্। সুরক্ষিত ব্যবস্থিত অনুশাসিত যাতায়াত প্রণালী বিকাশ গর্ন উদ্দেশ্যে চালক তথা যাতায়াত ব্যবসায়ী লক্ষিত গরি 155 পতক পরিচালন তথা প্রশিক্ষণ কক্ষা সঞ্চালন গরিয়েকো থিয়ো। এসবাট 2259 জনা প্রত্যক্ষ রূপমা লাভান্বিত ভয়েকো তথ্যাঙ্কমা উল্লেখ গরিয়েকো ছ। চালক র যাত্রীবীচক ব্যবহার সুধার তথা সেবামুখী যাতায়াত সংস্কৃতিক বিকাশকা লাগি 46 পতক কক্ষা সঞ্চালন গরি 601 জনালাই প্রশিক্ষণ দিয়েকো ছ। এস্তে সর্বসাধারণমা সড়ক অনুশাসন ও ট্রাফিক নিয়ম প্রতি সচেতনা অভিবৃদ্ধি গর্ন 126 পতক কার্যক্রম সঞ্চালন গরিয়েকোমা 1612 জনা সহভাগী ভয়েকা থিয়ে। বিদ্যালয় তহবাতে শাসিক শিক্ষা প্রবর্তন গর্ন উদ্দেশ্যে বিদ্যার্থী লক্ষিত বিশেষ কক্ষা সঞ্চালন গরিয়েকো থিয়ে, যসবাট 75 জনা বিদ্যার্থী লাভান্বিত ভয়েকা ছন্। তীব্র গতিকা কারণ হুনে দুর্ঘটনা ন্যূনীকরণ গর্ন 88 পতক প্রশিক্ষণ কার্যক্রম সঞ্চালন গরি 1161 জনালাই সচেত বনাইয়েকো কার্যালয়ে জনায়েকো ছ। মাদক পদার্থ সেবন গরি সবারে চলাউনে প্রবৃত্তি রোক্ন 69 পতক সচেতনামূলক কক্ষা সঞ্চালন গরিয়েকোমা 790 জনা সহভাগী ভয়েকা ছন্। হেলমেটকো সহি প্রয়োগবাট 42 পতক প্রশিক্ষণ দিদা 555 জনা লাভান্বিত ভয়েকা ছন্। ভনে সুরক্ষিত ওভারটেক সম্বন্ধী 38টা কার্যক্রমমা 488 জনালাই জানকারী প্রদান গরিয়েকো ছ। এসকা সাথেই বড় দুর্ঘটনা হুনে জোখিমযুক্ত ক্ষেত্রলাই কেন্দ্রিত গরি 2 পতক ব্ল্যাক স্পট সম্বন্ধে বিশেষ প্রশিক্ষণ সঞ্চালন গরিয়েকো জনাইয়েকো ছ। যসমা 30 জনা চালক সহভাগী ভয়েকা থিয়ে। জেলা ট্রাফিক প্রহরী কার্যালয়ে সড়ক দুর্ঘটনা ন্যূনীকরণ সুরক্ষিত যাতায়াত সংস্কৃতিক বিকাশ তথা ট্রাফিক নিয়মক প্রভাবকারী কার্যান্বয়নকা লাগি আগামী দিন পনি এস্তা সচেতনামূলক কার্যক্রমলাই নিরন্তরতা দিনে জনায়েকো ছ। সোলুখুম্বুমা সামুদায়িক স্বাস্থ্য সচেতনা অভিবৃদ্ধি তথা আপতকালীন অবস্থাকে সামনা গর্ন সক্ষম ক্ষমতা বিকাশ গর্ন উদ্দেশ্যে প্রাথমিক উপচার তালিম সম্পন্ন ভয়েকো ছ। সুরক্ষিত সমুদায় সুস্থ ভবিষ্য হাম্রো প্রতিবদ্ধতা হাম্রো অভিযান ভন্ন নারা সহিত নেপালী কেটাকেটী ও মিয়ার সংস্থাকে আয়োজনামা কার্যক্রম সঞ্চালন গরিয়েকো হো। সোলু দুধকুণ্ড নগরপালিকা ওড়া নম্বর 11 স্থিত মুড়ে মাধ্যমিক বিদ্যালয় র ওড়া নম্বর 8 কো শ্রী চাঙ্গে স্থান মাধ্যমিক বিদ্যালয়মা সঞ্চালন গরিয়েকো তালিমমা কক্ষা 8-9 র 10-মা অধ্যয়নরত বিদ্যার্থীহরুকো সহভাগিতা রয়েকো থিয়ো। মুড়ে মাবিমা জেঠ 25 গতে তথা চাঙ্গে স্থান মাবিমা জেঠ 26 গতে তালিম সম্পন্ন ভয়েকো নেপালী কেটাকেটী ও মেয়র সংস্থাকা প্রতিনিধি পাশু লামাল জানকারী দিনুভয়। উহাঁকা অনুসার তালিমমা নেপাল রেড ক্রস সোসাইটিকা মন্ত্রী দীপক রাজ ভণ্ডারী ডাক্তার প্রশান্ত রায় তথা প্রশিক্ষক সবিনা কার্কিলে সহজীকরণ গর্ন ভয়েকো থিয়ো। সহভাগী বিদ্যার্থীলাই আকস্মিক দুর্ঘটনা তথা স্বাস্থ্য সমস্যাকা বেলা অপনাউনু পর্ণে প্রাথমিক উপচারকা আধারভূত জ্ঞান র ব্যবহারিক শিক্ষা প্রদান গরিয়েকো ছ। কার্যক্রমকা ক্রমমা ঘাউ চোট তথা রক্তস্রোত নিয়ন্ত্রণ হাড় ভাঁচিকো অবস্থামা গরিনে প্রাথমিক সহযোগ আগুনে পোলেকো অবস্থাকো উপচার বেশ ভয়েকা ব্যক্তিকো ব্যবস্থাপন লগায়তকা বিষয়মা প্রশিক্ষণ দিয়েকো জনাইয়েকো ছ। সাথেই গম্ভীর বিরামীলাই সুরক্ষিত রূপমা স্থানান্তরণ গর্ন তরিকা র জীবন রক্ষা শিপহরুকো অভ্যাস দমি প্রয়োগ গরি গরাইয়েকো থিয়ো। বিদ্যালয় স্তরমাই স্থান জীবন উপযোগী শিপ শিক্ষ পাউন্দা বিদ্যার্থী উৎসাহিত দেখিয়েকা থিয়ে। এস প্রকারকা তালিমে বিদ্যালয় ঘর তথা সমুদায়মা হুনে সানা ঠুলা দুর্ঘটনাকা বেলা তৎকাল সহায়তা পুর্যাউন র সম্ভাবিত মানব ক্ষতি ন্যূনীকরণ গর্ন মহত্বপূর্ণ যোগদান পুগ্ন উনিহরুলে বিশ্বাস ব্যক্ত গরেকা ছন্। নেকপা एमाले माने परित्याग गरी गत सुंगी निर्वाचनमा नेकपाका उम्मेद्वार अन्दिर बहादुर गुरुङको पक्षमा खुलेर चुनावी अभियानमा सक्रिय भएका ओखर ढुङ्गाका तीनजना ओडा अध्यक्षको पद अन्तत घुमेको छ। निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै राजनैतिक दल सम्बन्धी ओएनबी 2073 अनुसार दल त्याग गरी अर्को दलमा प्रवेश गरेका जनप्रतिनिधिको पद स्वत रिक्त हुने व्यवस्था बमोजिम उनीहरूको पद रिक्त भएको जनाइएको हो। पद गुमाउनेहरूमा मोलुङ गाउँपालिका एकका वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका छका वडा अध्यक्ष कमल तामाङ तथा चम्पा देवी गाउँपालिका सातका वडा अध्यक्ष सुरेश कुमार थापा रहेका छन्। उनीहरू 2079 सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। खोटेहाङ गाउँपालिका साथ खोटाङ बजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिग सहितको पार्क संकटमा परेको छ। तत्कालीन एक नम्बर प्रदेश सरकारको 30 लाख तथा खोटेहाङ गाउँपालिकाको 49 लाख गरी जम्मा 79 लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको पूर्ण कदको शालिग तथा स्मृति पार्क संरक्षण अभावमा संकटमा परेको हो। क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक स्थल टुरीखेललाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ 3 वर्ष अघि क्रान्ति नायक राईको शालिग सहितको स्मृति पार्क निर्माण गरिएको थियो। विक्रम सम्वत 2080 फागुन 8 गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका पोलित ब्यूरो सदस्य एवं प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङले क्रान्ति नायक राईको शालिग सहितको पार्क उद्घाटन गर्नु भएको हो। ऐतिहासिक स्थल टुरीखेलमा क्रान्ति नायक राईको शालिग पार्क प्रतीक्षालय बगैंचा लगायतका भौतिक संरचना निर्माण गरिएको छ। फाइबर प्रयोग गरेर निर्माण गरिएको क्रान्ति नायक राईको पुनः कदको शारीरिक सहितको स्मृति पार्क संचालनमा आएको 3 वर्ष नपुग्दै अलपत्र बन्नुमा सम्बन्धित निकायको बेवास्ता देखिएको छ। क्रान्ति नायक राईको शारीरिक सहितको स्मृति पार्क संरक्षण गर्न लगाइएको घेराबार सजावटका लागि जडान गरिएको बिजुली बत्ती शालिग वरपर ठड्याइएको फलामे रुएलिङ बगैंचामा लगाउने गरी पानी जम्मा गर्न राखिएको हिल टेक लगायतका भौतिक संरचना भत्काइएको पाइएको छ। पार्कभित्र फुर्का डंगुर थुप्रिएका साथै सिरु झारपात लगायत पलाएर कुरूप बनेको जनाइएको छ। खोटेहाङ गाउँपालिका साथ खोटाङ बजारमा स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद विशाल भट्टराईले घर अगाडि स्थापना गरिएको क्रान्ति नायक राईको शालिग सहितको पार्क संरक्षणमा कसैको ध्यान नपुग्नुमा सामाजिक सञ्जाल फेसबुक मार्फत आलोचना शुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले कोशी प्रदेश अधिवेशनमा नेतृत्वका आकांक्षीबाट महँगो शुल्क असुलेको छ। प्रदेश अधिवेशन निर्वाचन कार्यविधि 2083 बनाएर राजपाले उम्मेद्वारबाट शुल्क असुल गरेको हो। चर्को शुल्क असुलेको गुनासो कोशी प्रदेशको पहिलो अधिवेशनमा उम्मेद्वारका आकांक्षीले व्यक्त गरेका थिए। राजपाले प्रदेश सभापति पदमा उम्मेद्वारी दिनका लागि 21,000 रूपियाँ शुल्क तोकेको छ। प्रदेश उपसभापति महामन्त्री र सह महामन्त्री पदका लागि मनोनयन शुल्क 17,500 रूपियाँ तोकेको छ। प्रदेश सदस्य पदको उम्मेद्वारीका लागि 10,000 रूपियाँ शुल्क तोकेको छ। मुरङको विराट चोकमा जारी पहिलो अधिवेशनमा सदस्यमा मनोनयन दर्ता गराउन खोजेको केही प्रतिनिधिले शुल्क महँगो भएको भन्दै मनोनयन दर्ता गरेनन्। ती सदस्यले प्रतिनिधि बन्नकै लागि 1,500 रूपियाँ बुझाएको बताएका छन्। अधिवेशनमा सहभागी हुने प्रतिनिधि दर्ता र पर्यवेक्षकका लागि भने समान 1,500 रूपियाँ शुल्क लाग्नेछ। प्रदेश अधिवेशनमा सभापति पदका लागि कार्यवाहक शरीन तामाङ, सुनिल चन्द्र राई, चन्द्र कुमार गौली, पिताम्बर तिमेछिना, सांसद पारसमणि गेलाल, खगेन्द्र कटुवाल र नारायण प्रसाद घिमिरेले उम्मेद्वारी दर्ता गरेका हुन्। कोशी प्रदेश समिति 61 सदस्य हुने रासुपाको पार्टी विधानमा व्यवस्था रहेको छ।
1: आर्थिक समाचार।
0: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 2.57 अंकले बढ़ेर 2736.17 बिन्दुमा पुगेको छ। आज बैंक समूहको सूचक स्थिर रहेको छ। यस्तै विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा पशुधन र म्यूचुअल फण्ड बाहेक सबै समूहको सूचक सामान्य घटेका छन्। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 134 घटेका छन्। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावर, सोपान फर्मेस टू फर्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन प्रभु बैंकको डिबेन्चर 2086.8% भन्दा धेरै नै घटेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम भने घटेको छ। आज 356 कम्पनीका 92,83,000 किता शेयर 4,29,00,000 रूपियाँमा किनबेच भएको छ। प्रतिनिधि सभामा विपक्षी दल श्रम संस्कृति पार्टीको अवरोध हटेको छ। सभामुख देवप्रसाद अर्याली श्रम संस्कृति पार्टीका तर्फबाट सदनमा बोल्न दिने प्रतिबद्धता जनाएसँगै संसदको गतिरोध हटेको हो। अहिले श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष हरकस साम्पाङले सम्बोधन गर्नुभएको छ। विपक्षी दलको तर्फबाट आफूहरूले बोल्न पाउनुपर्ने माग राखेर श्रम संस्कृति पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए। बुधबारको बैठकबाट प्रधानमन्त्री श्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीले सुशील खनालले धारणा राख्नु भएको थियो। त्यसपछि प्रतिपक्षी दलका नेताहरूले आफ्नो धारणा राखेका थिए। सो क्रममा नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेन्दे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, बादल नेकपाका सांसद प्रमेश हमाल र राप्रपाका ज्ञानेन्द्र शाहले आफ्नो धारणा राख्नु भएको थियो। तर सभामुख अरियालले श्रम संस्कृतिबाट बोल्ने सूचीमा नाम नआएको भन्दै समय दिनु भएको थिएन। यही विषयमा असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदले बेल घेरेर नाराबाजी गरेका हुन्। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयंले रोस्टममा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो। नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि 3 शर्त अगाडि सार्नुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले रोस्टममा आएर आफ्ना गल्तीहरू सच्याउनु पर्ने, सभामुखको विवादित अभिव्यक्ति बाह्य रूलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुभयो। सर्वोच्च अदालतले सुरामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा तथ्याङ्कहरू नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अधिवक्ता अनिल कुमार शाह लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै यस्तो आदेश दिएको हो। अदालतले जिल्ला प्रशासन कार्यालय सिधाको मिति 2082 वैशाख 13 सूचनाका आधारमा परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न र नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। रिट निवेदकहरूको तर्फबाट अधिवक्ताहरू विकास यादव र अनिल कुमार शाहले बहस गरेका थिए। बहसपछि अदालतले सुविधा र सन्तुलनको दृष्टिले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म ती सामग्रीहरू नष्ट गर्न उपयुक्त नहुने ठहर गरेको छ। यस्तै सर्वोच्चले विपक्षी नेपाल सरकार, गृह मन्त्रालय लगायतलाई निवेदकको माग बमोजिमको आदेश किन जारी हुन पर्ने हो भन्ने विषयमा 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न कारण देखाउ आदेश समेत जारी गरेको छ। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली नियन्त्रण कक्षहरू र रडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार फर्सी अनि गल्फ क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले हर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नु भएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,339 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीका रूपमा उहाँको यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहर लाल नेहरू को नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनु भएको थियो। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एफसीले अखिल नेपाल फुटबल संघ इन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखीले इन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। राखीले यस बारेमा भोलिसम्ममा चित्तबुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ। फिफा र एफसीले भोलिसम्ममा राखेको गएको चैत्र 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन इन्फालाई दिएको निर्देशनलाई फिफा र एफसीले तेस्रो पक्षीको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलु खुम्बुमा बोलेरो पिकअप दुर्घटना, चालक सहित 3 घाइते, उपचार चल्दै। वसन्त ऋतुको हिमाल आरोहण मैजारो, 1,26 करोड़ राजस्व संकलन। स्थानीय माग प्रति लिखुपिके गाउँपालिकाको ऐक्यबद्ध ताजो र विद्युत कम्पनीलाई दायित्व पूरा गर्न आग्रह। आज पनि आन्दोलन जारी। सोलु खुम्बुमा 567 ट्राफिक सचेतना कार्य क्रम, 7,000 भन्दा बढ़ी लाभान्वित। सोलो दूधकुण्डका 2 विद्यालयमा प्राथमिक उपचार तालिम सम्पन्न। सूर्य त्यागेर तारामा भोट माग्ने, ओखलढुङ्गाका 3 अध्यक्षको पद गुम्यो। संसदमा श्रम संस्कृति पार्टीको अवरोध हट्यो, प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग। सिधाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश। आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी। साझेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती गुरु विदा हुन्छ। भोलि बिहान 7 सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात स्थान सुन्दै गर्नुहोला। नमस्कार।

0: next to your heart.
1: Solo FM 101.2 MHz.
2: चितवन सहित विभिन्न जिल्लामा चैते धाममा नेट ब्लास्ट रोगको संक्रमण रोग नियन्त्रणका उपाय अपनाउन विज्ञको सुझाव देशभर 25 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

0: पानी को मांस में यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मञ्च जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्या भन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
2: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति बस्कजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
3: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
2: प्रधानमन्त्री शाहले 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
3: नेपाल इण्डिया बाउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
2: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्तरमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत का विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। उहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भइएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सीमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमाथि प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
4: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
2: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरोध अन्त्य हुने राष्ट्रपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद प्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
5: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
2: अर्थमन्त्री डाक्टर सोरिन वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेज माथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरंजित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालेर आधारहीन आरोप लगाएको बताउनुभयो।
6: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेको पाँचवटा कुराहरूलाई सच्याएर हजुरहरूको उसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो भएन, सिङ्गो पाना नै हजुरहरूको विधेयकमा टाँसेर आएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो। मलाई सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ हामी आगुजी शुरू भयो।
2: चैतेधानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैतेधान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैतेधानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बालीला सुक्ने समस्या आइएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाखेता लगातार पानी परे पछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएमसँग भन्नुभयो,
7: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहिँ विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता। त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढ़ी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ, अर्थात लाग्ने गर्छ। 1-2 दिनमै बाली नै सखाप, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखाप पारिदिन्छ।
2: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
7: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिश गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
8: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्सम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनले परीक्षा पत्र जारी गरिन्छ, परीक्षा पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन आबद्ध गरिन्छ नि, त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कहिले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कहिले पाएपछि जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
2: साझा खबरमा विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
1: जिल्लाको दक्षिणी भेग खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
9: स्यालका बोटाहरू पनि हाम्रा त अब सबै सुकेर त्यस्तै त्यहाँलाई पात भइसक्यो। खडेरी परिवार त गएको हामी त गराउँदै गोड्नु मिल्न हटेर आएको अहिले हामीहरू क्या गरी पालिने हौ।
1: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर दमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
2: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपोका सौरी कार्कीको खेत बारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभाव सँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपालय आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता
12: स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदाञ्चली गाउँपालिका दुई हवाघरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। नाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रूख र बोट बिरूवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारिक अर्थात जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महाजनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बत्नेछ। हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघे त उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा बिच्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
13: सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। मध्य पूर्व तथा मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
1: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: जो एकमात्र डीटीएच के बाद जिस
1: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
2: बिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ
3: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
4: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त
5: त्यो गरिदिनु पर्यो नि
6: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
0: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
3: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
0: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम भी घनमेघ शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्पीड लो लेटेंसी र फास्ट स्पीड सबै अस्तको शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004777 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
10: सभापति भएपछि किनभने अब हामी त सरकारलाई पनि संसद गर्ने निर्देशन दिने सम्मेलन गर्ने त्यो अधिकार त समितिले राख्छ
11: दुर्गमको कुरा भन्नको लागि त सभापतिको रूपमा म भने त्यस कारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने
10: त्यो चाहिँ त्यति नै आएको छ होइन अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो उमेरको आधारमा त्यसको लागि त सभापतिले आवश्यकता हुँदैन
11: तर आज धेरै हिंसिङ भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरो हुने कि भन्ने त्यो पनि डर
10: हामी त जे भए पनि डेलिभरी गरौँ भन्ने सामान्य प्रधानमन्त्री देश रूप पनि त्यही हो एनी हो हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र

0: छलफलको लागि संसदसँग भेटेको त भइहाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि सम्वादहरू हुन्छ.
1: त्यसपछि भएको छैन प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ भएको छ सामान्य प्रधानमन्त्रीज्यूबाट त्यसरी मिटिङमा भएको छ.
0: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यस बारेमा केही सोचिराख्नु भएको छ अब चाहिँ के के नगरिन हुने हो छिटो छिटो
1: अब हामीले चाहिँ पहिले एउटा

0: गर्दा काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमान्ड कसले गर्छ भने सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको विस्तार पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भन्छ। अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन्छ भने त्यस्तो खालको चाहिँ हामी परिकल्पना गरिरहेको छ।
1: परिषद भन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
0: स्पष्ट।

0: चाहिँ नि अनि मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्ने हुने रहेछ भन्ने कुरा त प्रश्न हुन्थ्यो. सड़क सुरक्षा ऐन आइँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन. यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम हुन्छ, घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटना मृत्यु कम हुन्छ.
1: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले.
0: सबभन्दा सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या. त्यो सिस्टममा के पर्दा हुन्छ, सड़क प्रयोग पर्यो, सवारी साधन पर्यो, सड़क प्रयोग गर्दा पर्यो. सड़क प्रयोग गर्नमा चालक, सवारी चालक, पुल साइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक, होइन, मिसिन चालक सबै पर्यो नि.

0: उचित सड़क सुरक्षाका समस्याहरू त म मात्र प्रशिष्ट हुँ.
1: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ
0: तपाईँहरू? यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र जान्छ, चौबिसै घण्टा त्यसको लागि अलर्ट भएर बस्छ.
2: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति बसगजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ. नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आगमले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ. अर्थमन्त्री डाक्टर सोनी मोहले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25,00,000 किसान आबद्ध भएको बताएको छ. सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ. र नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धिताललाई धन्यवाद. भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्रि.
3: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुतुन्डा नगरपालिका 5, सोलु खुम्बु.

0: घटाउन लगाए छन्। विश्व वातावरण दिवसकै सन्दर्भ पारेर हामीले आजको कार्यक्रममा चर्चा गर्दैछौं फोहोर व्यवस्थापनको बारेमा। कार्यक्रमको शुरूमा चाहिँ फोहोर व्यवस्थापनका चुनौतीहरूको बारेमा चर्चा गरौं। विशेष गरी नेपालका शहर तथा नगरपालिकाहरूमा चाहिँ फोहोर व्यवस्थापन एउटा बढ्दो चुनौती बन्दै गएको छ। तपाईँको अनुभवमा चाहिँ अहिले नेपालको फोहोर क्षेत्रमा देखिएका सबैभन्दा महत्वपूर्ण चुनौतीहरू के के हुन्?
1: अब यसपालिको हाम्रो जुन इन्भाइरोमेन्ट डेको थिम छ त्यो पनि क्लाइमेट एक्सन सँगै हामीले कसरी प्राकृतिक रिसोर्सेसहरूलाई चाहिँ हामीले युटिलाइज गरेर अगाडि बढ्न सक्छौँ भन्ने रूपमा चाहिँ हाम्रो थिम बनेको छ। त्यसमध्ये अहिलेको सबभन्दा चुनौतीपूर्ण प्रब्लम भनेको नै प्लास्टिक वेस्ट म्यानेजमेन्टमा हामीले देख्न सकिन्छ। अब हामीले अहिले हेर्ने हो भने शहरीकरणले गरेर धेरै धेरै मान्छेको चाप बढ्दै गइरहेको छ र मान्छेको चाप बढ्दै जाँदासहित हाम्रो प्लास्टिक वेस्टको खाने प्रक्रिया वा किन्ने प्रक्रिया चाहिँ धेरै बढ्दो रूपमा माथि बढ़िरहेको छ। प्लास्टिक वेस्ट बढ़िरहेको छ तर त्यो प्लास्टिक वेस्टलाई चाहिँ हामीले म्यानेज गर्नको लागि हामीसँग एउटा सिस्टम छ त भन्ने पनि एउटा ठूलो चुनौती बन्न गएको छ होइन अहिले। अब प्लास्टिक वेस्ट म्यानेजमेन्ट इन्टायर एउटा इको सिस्टमलाई हामीले निहालेर हेर्ने हो भने पहिलो त हाम्रो फोहोर संकलनमै समस्या भइरहेको छ। हाम्रो घरमा डोर टू डोर कलेक्सन मार्फत फोहोर कलेक्सन त भइरहेको छ तर के त्यो इफिसियन्ट छ त भन्नेमा एउटा क्वेसन भयो। संकलन पछि आउँछ त्यसलाई वर्गीकरण गर्ने। अब घर घरबाट र संस्थाहरूबाट र विभिन्न क्षेत्रबाट मिसिएर फोहोर आउने पर्छ होइन। त्यसलाई चाहिँ फेरि हामीले पुनः चक्रणमा लिएर आउनलाई त्यसको वर्गीकरण गर्न एकदमै धेरै जरुरी छ। तर सबै फोहोरले मिक्स भएर आउने गरेर चाहिँ ठूलो समस्या भनेको वर्गीकरणमा छ। र वर्गीकरणको कुरा गर्न सँगसँगै अब त्यहाँ चाहिँ सरसफाईमा लाग्नु भएको सरसफाई कर्मीहरूको पनि स्वास्थ्यको कुराहरू आउँछ। त्यो फोहोर संकलन गर्दाखेरि उहाँहरूको जति पनि प्लास्टिक कलेक्ट भइरहेछ त्यसको मूल्यको कुराहरू आउँछ। त्यसले हामी कसरी स्रोतमा परिवर्तन त्यो सँगसँगै अब कबाडी सेन्टरहरूको कुरा आउँछ होइन। सो हामीले वेस्ट सेक्टरलाई हेर्ने हो भने चाहिँ धेरै महत्व कुराहरू एक आपसमा जोडेको छ जसले गरेर चाहिँ एउटा सेक्टरमा या एउटा कुरामा फोकस गरेर गर्ने हो भने त्यसमा धेरैवटा लेयर्स चाहिँ जोडेको छ। सो त्यो चाहिँ च्यालेन्ज भन्यो।
0: यी सबै समस्याहरूलाई हेर्दै गर्दाखेरि र पालिका तथा अन्य सरकारवाला निकायहरूबाट विभिन्न प्रयासहरू पनि भइरहेका छन् यो व्यवस्थापन अहिले धेरै पालिकाहरूले त आफ्नो एकदमै अगाडि गर्ने कामको सूचीमा यो कुरा राख्नुहुन्छ। तैपनि अपेक्षित सुधार चाहिँ त्यति देखिन सकेको छैन विशेष गरी शहरी क्षेत्र नगरपालिकाहरूमा। यसको पछाडि मुख्य कारणहरू चाहिँ के रहेका देख्नुहुन्छ तपाईँ?
1: हामीले सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीले फोहोरलाई चाहिँ कता फाल्नेमा बढी फोकस गर्छौँ कि कसरी त्यसलाई फोहोरलाई घटाउने भनेर होइन। अब हामीले हेर्ने हो भने हामी एकदम धेरै ल्यान्डफिल साइटमा चाहिँ निर्भर छौँ तर त्यो त हाम्रो ल्यान्डफिल साइटसम्म फोहोर जाने त हाम्रो लास्ट प्रायोरिटी हुनुपर्ने हो नि त। तर हाम्रो अहिले हालसालमा चाहिँ ल्यान्डफिल साइटमा जाने हाम्रो फर्स्ट प्रायोरिटी बनेको छ। त्यो भनेको हामीले चाहिँ जति पनि फोहोरहरू कलेक्ट गर्छ डोर टू डोरको मार्फतबाट त्यसलाई सेग्रिगेसन गर्नलाई ट्रान्सफर स्टेसनमा लगिन्छ। ट्रान्सफर स्टेसनमा केही हदसम्म भन्ने नै हो भने हामीले जति पनि फोहोर कलेक्ट गरेछ त्यसको 90% त डिरेक्टली ल्यान्डफिल साइटमै गइरहेको छ। सो भनेपछि स्थानीय तहबाट हाम्रो मेन फोकस भनेको नै फोहोरलाई संकलन गर्ने र त्यसलाई ट्रान्सपोर्टेसन गर्ने त्यसमा मात्रै छ। तर त्यो फोहोर कहाँ गइरहेको छ त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा चाहिँ हाम्रो ध्यान अलिक कम छ। त्यही भएर चाहिँ हाम्रो इन्टायर हामीले हेर्ने हो भने जति पनि वेस्ट कलेक्ट भइरहेको छ हाम्रो लगभग काठमाडौँमा 1200 मेट्रिक टनको चाहिँ एभ्री डे फोहोर कलेक्ट भइरहेको छ होइन। एभ्री डे दैनिक रूपमा हाम्रो त्यति फोहोर कलेक्ट भइरहेछ तर त्यो फोहोरमा हामीले 50-60% कुहिने फोहोर हामीले निकाल्न पाइरहेको हुन्छौँ भनौँ होइन। त्यस्तै गरेर हाम्रो 16% जति प्लास्टिक वेस्टहरू निस्किन्छ। यदि हामीले स्थानीय तहबाट नै जति पनि यो 50-60% जतिको जति पनि कुहिने फोहोर हुन्छ त्यसलाई हामीले जैविक मलमा कन्भर्ट गर्न सक्यो भने त्यहाँबाट पनि एउटा अपर्च्युनिटीको रूपमा लिन सक्यो। त्यस्तै गरेर 16% प्लास्टिक वेस्टको जुन पोटेन्सियल छ त्यसबाट हामीले चक्रीय अर्थतन्त्र सर्कुलर इकोनोमीमा हामीले त्यसलाई बदल्न सक्यो भने त त्यो त आर्थिक स्रोतको हाम्रो अपर्च्युनिटी भयो होइन। तर हाम्रो चाहिँ मेजर भनेको ल्यान्डफिल साइटमा नै वेस्ट डम्प भइरहेछ।
0: तपाईँले प्रस्तुत गर्नुभएको तथ्याङ्कले नै देखाउँछ यदि गर्यो भन्ने सम्भावना छ अथवा त्यहाँबाट आय आर्जन पनि हुन्छ। तर अहिले तपाईँले भनिहाल्नु भयो नेपालमा अझै पनि ल्यान्डफिल साइटमै छ। हामीले काठमाडौँ उपत्यकाको हेर्यौँ अर्थात् सबै जसो सहरी क्षेत्रमा हेर्यौँ भनेदेखि त्यही नै कुरा चाहिँ ल्यान्डफिल साइटमा निर्भर छ। फोहोर नियमीकरण पुनः प्रयोग र दिगो फोहोर व्यवस्थापन प्रणालीतर्फ रूपान्तरण हुन चाहिँ तपाईँले काम गर्दै गर्दा के कुरा कठिनाई बढी देख्नु भएको छ, किन चाहिँ पालिकाले कि सजिलो खोजे अथवा त्यहाँ समस्या छ?
1: सजिलो नै खोजे भन्न पनि मिल्यो अहिले. अब हामीले यसो हेर्ने हो भने पहिलासम्म हामीले दिगो फोहोर व्यवस्थापन जरुरी छ भनेर भन्छ होइन, तर हामीले हेर्ने हो भने पहिला त सिस्टोलमा फोहोर जम्मा हुने गर्थ्यो होइन, त्यहाँ एकदमै धेरै फोहोर अहिले भएर त्यसपछि फेरि हामी बन्सरे डाँडामा पुग्यौं. अब आउने आगामी 10 वर्षमा अब कुन चाहिँ बन्सरे डाँडा भन्छ फेरि अर्को भन्ने पनि एउटा क्वेसन हुन सक्छ होइन. हामीले दिगो फोहोर व्यवस्थापन भनेर भनिराख्दाखेरि चाहिँ जहिले पनि मैले अघि पनि भने स्थानीय तहबाट हाम्रो मेन समस्या भनेको नै फोहोरलाई

0: भएको सरसफाईमा लाग्नु भएको स्वामीहरूलाई चाहिँ पहिला उसले चाहिँ के गर्छ भन्दाखेरि रेकग्नाइज गर्छ, हजुरहरूले जे काम गरिराख्नु भएछ त्यसलाई चाहिँ हामीले अझ यसलाई आर्थिक रूपमा कसरी अगाडि बढाउन सक्छौँ भने त्यसलाई मूल्य राख्ने भयो होइन, त्यस्तै गरेर मूल्य श्रृङ्खला पनि अझै अगाडि बढ्ने भयो, त्यसले गरेर एउटा आर्थिक जुन नेपालमा एउटा फस्टाउन नसकेको सेक्टर चाहिँ त्यसले अझै राम्रोसँग फस्टाउँछ, त्यो सँगैसँगै फोहोर पनि व्यवस्थित रूपमा अगाडि बढ्न
1: सक्छ। कुरालाई म एकछिनमा फेरि जोड्छु, अहिले चाहिँ कठिनाईकै कुरालाई हेर्दै गर्दाखेरि चाहिँ एक किसिमले हामीले भन्ने दिन्छौँ पालिकाहरूले अथवा नगरपालिका गाउँपालिकाहरूले चाहिँ सजिलो खोजे पनि भन्छौँ, तर कतिपयले प्रयास गरेको पनि हुनसक्छ, प्रयास गरेर सफल भएको अथवा सफल हुन नसकेको पनि हुनसक्छ। तपाईँहरूले काम गर्दाखेरि त्यस्तो प्रयास गर्दा गर्दै पनि कठिनाईहरू भोगेका भन्ने केही उदाहरणहरू चाहिँ भेट्नु भएको छ?
0: ठ्याक्क हजुरले उदाहरण भन्न बित्तिकै मेरो दिमागमा आइहाल्यो होइन, हामीले कति नगरपालिका वडाहरूबाट चाहिँ फोहोरको वर्गीकरण गरेर बल्ल हामी फोहोर उठाउँछौँ भन्ने कति प्रयास भइरहन्छ, तर त्यो प्रयास चाहिँ खालि बोर्डको नोटिसमा मात्र टाँसिएको हुन्छ कि होइन, अब त्यो बोर्डमा टाँसिएर हामीले फोहोर वर्गीकरण गर्नुपर्छ है भनेर त हामी आफै पनि सचेत हुन जरुरी छ नि त पहिलो त, सो हामीले स्थानीय तहबाट नै फोहोर वर्गीकरणको नोटिससँगै त्यहाँ भएको लोकल मान्छेहरूलाई चाहिँ तालिम जस्तो अवेरनेस जनचेतनाको कार्यक्रमहरू अगाडि बढाएर हामीले फोहोरलाई चाहिँ कसरी हाम्रो दैनिकीमा अफेक्ट गर्छ र हाम्रो सानो बानीले चाहिँ एउटा ओभरअल सिस्टममा कसरी अफेक्ट गर्न सक्छ त त्यो बारेमा चाहिँ हामीले इन्फर्मेसन पास गर्न सक्यो भने मात्र पनि धेरै सजिलो हुन्छ। अब जस्तै हामीले प्लास्टिक वेस्ट म्यानेजमेन्टकै कुरा गर्ने हो भने हामी कलेक्ट गरेर जब वर्गीकरण गर्छ त्यो वर्गीकरण गर्दाखेरि सेफ्टी जस्तै वर्गीकरण गरिराख्नु छ त्यसमा कति कठिनाई आइरहेको छ वर्गीकरणको लागि, त्यो सँगैसँगै हामीलाई पनि कसरी अप्ठ्यारो परिरहेको छ, जस्तै माइक्रो प्लास्टिकको कुराहरू आइरहेको छ अहिले होइन, जस्तै हाम्रो स्वास्थ्यमा हानिकारक पुर्याइरहेको छ, हाम्रो बडीमा नै अहिले एउटा क्रेडिट कार्ड जतिको प्लास्टिकहरू भेटाउन सकिन्छ, सो हामीले यो जनचेतना चाहिँ हामीले सानो एउटा काम गरेर एउटा सानो कदमले चाहिँ पछिसम्म कति ठूलो रिपल इफेक्ट पुर्याउन सक्छ भन्ने बारेमा थाहा पायो भने चाहिँ हामीले एउटा व्यवहारिक रूपमा चाहिँ यसलाई अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ।
1: यही कुरालाई जोड्दै गर्दा घरबाटै फोहोर छुट्याउने कुरा चाहिँ कतिपय पालिकाहरूले प्रयास गरेको नगरपालिका वडाहरूले गरेको पाइन्छ, तपाईँले भन्नुभयो जस्तो आम नागरिकमा त्यसको प्रभावबारे सचेतना नहुनु मात्रै कारण छ, उनीहरूले पनि छुट्याएर लगिसकेपछि पनि फेरि राम्रो व्यवस्थापन नगरेको कारणले पालिका प्रति विश्वास नगरेको पनि के समस्याहरू देख्नुहुन्छ, विशेष गरी यो प्रभावकारी हुन नसक्नुमा चाहिँ?
0: अब हामीले यो बुझ्नु जरुरी छ कि अब हामीले फोहोर त कलेक्ट गर्यो, संकलन गर्न पनि आफूमा एकदमै धेरै च्यालेन्जिङ काम हो भनेर हामीले भनि नै सक्यो, हामीसँग एकदमै लो इन्फ्रास्ट्रक्चर छ होइन, अब त्यसपछि हामीले कलेक्ट गरेर ल्याएपछि जुन ट्रान्सफर स्टेसनमा राख्छ सेग्रिगेट गर्नको लागि होइन, त्यो सेग्रिगेसनको लागि हामीसँग पर्याप्त इन्फ्रास्ट्रक्चर नै छैन। अब मानिलिउँ एउटा छोटो उदाहरण दिन चाहे, हाम्रो बिहानो जब फोहोर उठाउनुहुन्छ ट्रकबाट, हामीले ठ्याक्क बालकुमारीको पुनि देख्छौँ कि फोहोर सेग्रिगेट गरिरहेको वेस्ट वर्करले, त्यसलाई त हामीले एउटा व्यवस्थित ढङ्गमा एउटा छुट्टै त्यसको लागि एउटा सेक्टर बनाएर वा एउटा छुट्टै जग्गामा चाहिँ यसको प्रचलित गर्न सकिन्छ है भनेर त उहाँले तोक्नुपर्ने हो नि त होइन, तर यो चाहिँ खुल्ला रूपमा भइरहेको छ, त्यो भनेको त हामीसँग क्यापेसिटी नै नभएर हो नि त, अब यसलाई हामीले इन्फर्मल रिसाइक्लिङ सिस्टम किन पर्याप्त रूपमा हाम्रोमा भइरहेको छ भन्दाखेरि त्यसलाई फर्मलाइज गर्नको लागि चाहिँ हामीसँग क्यापेसिटी नै छैन, त्यही भएर चाहिँ धेरै जस्तो यो सेक्टर इन्फर्मलमै अडिएको छ।
1: घरबाटै फोहोर छुट्याउने कुरा चाहिँ यदि यो अभ्यास प्रभावकारी भयो भने यसले चाहिँ दिगो फोहोर व्यवस्थापन प्रणालीमा कस्तो असर पार्छ, यसको फाइदाहरू के छन् विशेष गरी?
0: हामी चाहिँ अलिक अल्छी गर्छौँ कि घरमा भन्नेले हो नि, मैले यो घरमा पनि कति भन्न प्रयास गरेको, अब बल्ल बिस्तारै लागु हुँदैछ हाम्रो घरमा पनि होइन, सर्वप्रथम त हामी एकदमै अल्छी गर्छौँ र हामीले किन चाहिँ जरुरी छ त पहिला हाम्रो साइडबाट किन जरुरी छ भन्दाखेरि, जब हामीले कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्याएर राख्छौँ होइन, त्यो कुहिने फोहोरलाई हामीले कौशी खेतीको रूपमा प्राप्त गर्यो भने त्यसबाट जैविक मलहरू बन्छ होइन, जैविक मलबाट बनिसकेपछि हाम्रो लागि पनि फाइदा भयो, कौशी खेतीबाट हामीले जुन उब्जाउने फलफुलहरू वा तरकारी हुन्छ त्यसले पनि हाम्रो स्वास्थ्यलाई त धेरै राम्रो गर्ने भयो है, अब त्यो सँगैसँगै मलाई अरू त्यसपछिको प्रक्रिया के हुन्छ भनेर बुझाउन खोज्दाखेरि चाहिँ प्रायः जस्तो हामीले जुन पनि प्लास्टिक

0: को बोक्र खसिरहेको हुन्छ, कहिले पानी मिसेको हुन्छ होइन। त्यो फोहोर त जब त्यो ट्रान्सफर स्टेसनसम्म पुग्छ त्यो फोहोर त कुहिसकेको हुन्छ कति फोहोरहरू होइन, त्यसमा किरा फट्याङ्ग्रा कति धेरै फोहोरमा जस जिङ्गाहरू होइन भन्किरहेको हुन्छ। त्यो फोहोरलाई ट्रान्सफर स्टेसनमा धेरै जस्तो महिला वेस्ट वर्कर्सहरूले सफा गरिरहेको हुन्छ। सो फोहोर वेस्ट अब जान्छ, एक त काम पनि बढ्ने भयो, खर्च पनि बढ्ने भयो, र प्लास्टिक वेस्टबाट जुन उनीहरूले इन्कम जेनेरेट गरिरहेको हुन्छ त्यसको भ्याल्यु पनि घट्ने भयो। सो त्यसबाट फेरि हामीले ल्यान्डफिल साइटमा जाँदाखेरि त धेरै वेस्ट जाने भयो नि त, तर हामीले छोटो हाम्रो एउटा वर्गीकरण गरे मात्रै हाम्रो एउटा त कम्पोस्ट जुन अर्ग्यानिक वेस्ट छ त्यसको कम्पोस्टमा नै बन्न सक्ने भयो, र प्लास्टिक वेस्टको जति पनि मूल्य वा भ्याल्यु हुन्छ त्यो पनि बढ्ने भयो, र प्लास्टिकमा काम गरिराख्नु भएको सरसफाई कर्मीहरूको पनि इन्कम सोर्स राम्रो हुने भयो।
1: तपाईँको विचारमा चाहिँ यदि हामीले घरबाटै फोहोर छुट्याउने कामलाई प्रभावकारी बनाउन चाह्यौँ भने, विशेष गरी स्थानीय सरकारहरूले त्यो चाहे भने, गर्नै पर्ने काम चाहिँ के हो जस्तो लाग्छ, के गर्यो भने चाहिँ हुन्छ जस्तो लाग्छ?
0: हामी पनि यसमा काम गर्दैछौँ भनौँ न होइन। सो हामीले चाहिँ बुझ्दाखेरि प्राय जस्तो फोहोर कलेक्ट गर्न आउँदाखेरि जहिले पनि मिक्स फोहोर नै, अब समथिङ एज सिम्पल एज हामीलाई अर्ग्यानिक वेस्ट र इनअर्ग्यानिक वेस्ट छुट्टै छुट्टै हामी अब कलेक्ट गरौँ है भनेर भन्दाखेरि पनि हामीले त्यो अर्ग्यानिक वेस्टलाई प्लास्टिकको झोलामै बाँधेर दिन्छौँ होइन। फर्स्ट स्टेपमा नै मिसेको फोहोर, प्लास्टिक र अर्ग्यानिक फोहोर मिक्स भएर गएको फोहोर हामीले देखिरहेको छौँ। सो हामीले क्लाइमेट एक्सन नेपालले चाहिँ अहिले के गर्दैछ भन्दाखेरि घर घरमा गएर हामीले कसरी किन फोहोर वर्गीकरण गर्नुपर्छ भन्ने जनचेतना काउन्सिलिङहरू दिइरहेको छौँ घर घरमा, र वडासँग र जसले फोहोर कलेक्ट गर्नुहुन्छ फोहोर वेस्ट एग्रिगेटर भनौँ उहाँहरूसँग चाहिँ हामीले कोलाबोरेसन गरेर हाम्रो म्युनिसिपालिटी लेभलबाट चाहिँ हामीहरूलाई जनचेतनाको लागि एउटा, अब किनभने हामी ऱ्यान्डम अर्गनाइजेसनबाट आयो भनेर भन्दाखेरि त सायद नसुन्न, तर हामी वडासँग आबद्ध भएर आएको छौँ भनेपछि स्थानीय पनि सचेत भएर सुन्न रुचि राख्नुहुन्छ होइन नम्बर वान। त नम्बर टू चाहिँ हामीले जब वेस्ट एग्रिगेटरसँग काम गर्छौँ उहाँले त ल हामी असारको एक गतेबाट चाहिँ फोहोर कुहिनेर न कुहिने फोहोर छुट्याएर हामी मात्र लिन्छौँ भनेर उहाँले त्यसरी लागू गर्न सक्यो भने त अब आउने आगामी दिनमा वडाले पनि त्यसलाई हेर्नुहुन्छ, वेस्ट एग्रिगेटरले पनि कलेक्सन त्यही हिसाबले गर्नुहुन्छ, र हामी एज एन अर्गनाइजेसन र हामी एज अ नर्मल लोकल पर्सन होइन दुवैजनाबाट हामीले मोनिटरिङको रूपमा हामीलाई गरिरहेको छ भने हामी आफै पनि व्यवहारिक ढङ्गमा त यसलाई हामीले परिवर्तन लिएर आउन सक्छौँ नि त। सो यसको लागि चाहिँ साझेदारी हाम्रो नगरपालिकाले मात्रै लागू गर्छु भनेर चाहिँ यो सफल हुन अलिक गाह्रो नै छ। सो निजी क्षेत्रहरू र संस्था अनि त्यसपछि स्थानीय तहबाट नगरपालिका मिलेर काम गर्यो भने चाहिँ अगाडि बढ्न सक्छ।
1: यसै गरी जस्तो सरकारले नेपालमा खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि चाहिँ एक किसिमले अभियान लामो समय चलायो, त्यो लगभग धेरै ठाउँमा अहिले सफल भएको देखिन्छ। केही ठाउँ बाहेक त्यो कुरा छैन, अन्त समय सँगसँगै मान्छे लाजले पनि होला त विभिन्न कारणले खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि सहयोग गरे। यस्तै गरी नेपालले यदि दिगो फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्न चाहन्छ भने चाहिँ सुरुवात कहाँबाट गर्नुपर्छ यदि नेपालले नै चाह्यो भने चाहिँ?
0: नेपालले नै चाह्यो भने चाहिँ सर्वप्रथम त सरकार वा नगरपालिकाबाट चाहिँ इन्फ्रास्ट्रक्चर वा क्यापेसिटी बिल्डिङको लागि चाहिँ फेसिलिटेट गर्नको लागि चाहिँ सपोर्ट गरिदिनु पर्यो। नम्बर टू भनेको चाहिँ अब जति पनि यो दिगो फोहोर व्यवस्थापनको लागि भनेर जुन अगाडि बढिराख्नु भएको नयाँ नयाँ संस्थाहरू छ होइन, अब जस्तै हामीले प्लास्टिक फोहोर घटाउने भनेर त डिरेक्टली के भन्छ अब आज यो नीतिबाट हामीले प्लास्टिकलाई ब्यान गर्छौँ भनेर कति प्रयास गरिरहेको छ तर त्यो हुन सफल हुन पाएको छैन। अब हामीले यसलाई निहालेर हेर्नु भने त हाम्रो जे पनि प्लास्टिक छ प्लास्टिकलाई हामीले कसरी ब्यान गर्न सक्छ ल भन्नु त होइन, तर प्लास्टिक ब्यान गर्नको लागि त्यसको अल्टरनेटिभ के हुन सक्छ त त्यो पनि पत्ता लगाउनु पर्यो। अब जस्तै अहिले हामीले कोर्न स्टार्च वा मकैको माड आलुको माडबाट चाहिँ हामीले एउटा कुहिन सक्ने खालको झोलाहरू चाहिँ बनाउन सकेको छ, जुन चाहिँ छ महिना हामीले माटोमा फाल्यौँ भने त्यो कुहिन्छ होइन। सो त्यस्तो लागि चाहिँ इन्सेन्टिभाइज वा सब्सिडाइज गरेर त्यसपछि बल्ल कडा नीति नियम लागू गरे मात्र चाहिँ हाम्रो यो कार्यक्रम वा यो कार्य सफल हुन चाहिँ सक्छ।
1: अनि तपाईँले जोड्नु भएको थियो अलिकति सर्कुलर इकोनोमीको बारेमा, व्यवस्थापनमा चाहिँ यो सर्कुलर इकोनोमीको चर्चा बढेको छ पछिल्लो समयमा, यो भनेको के हो र अहिलेको प्रणालीबाट त्यस्तो प्रदान कतिको आवश्यक छ अलिकति बुझाइदिनुहोस्।
0: अब सर्वप्रथम त हामीले चक्रीय अर्थतन्त्र भनेको के हो बुझ्न जरुरी छ होइन। चक्रीय अर्थतन्त्रले चाहिँ वा सर्कुलर इकोनोमीले चाहिँ जति पनि हामीले वेस्टहरू देख्छौँ फोहोरलाई चाहिँ हामीले कसरी स्रोतमा परिवर्तन गर्न सक्छौँ भन्ने त्यो प्रणालीलाई चाहिँ हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमी भनेर बुझ्न सकिन्छ। अब एकदम साधारण इक्जाम्पलको रूपमा हामीले हेर्ने हो भने जब हामीले गर्मी लागिरहेको बेलामा पसलमा जान्छौँ, पानीको बोतल किन्छौँ, पानी खान्छौँ होइन। त्यो पानी खाइसकेपछि इफ हामी एकदम सिभिलाइज मान्छे छौँ भने हामीले डस्टबिनमा फाल्छौँ नभए बाटोमै फालिदिन्छौँ, त्यो त हाम्रो लागि फोहोर भयो। तर चक्रीय अर्थतन्त्रले चाहिँ त्यो फालेको प्लास्टिक पनि स्रोत हो, त्यसबाट पनि हामीले कच्चा पदार्थ निकाल्न सक्छौँ है भनेर त्यसलाई एउटा प्रणाली पुनचक्रणको प्रणालीमा ल्याउन सक्नु नै चक्रीय अर्थतन्त्र हो। अब नेपालमा चाहिँ यो लागू गर्न किन महत्व छ भनेर हेर्दाखेरि चाहिँ मैले अघि पनि भने हाम्रो जति पनि घरबाट फोहोर कलेक्ट भइरहेको छ त्यो त 90% हाम्रो ल्यान्डफिल साइटमा गइरहेको छ। त्यो भनेको त मानिलियो अबको धेरै 5-10 वर्षमा जुन बन्चरे डाँडा छ त्यो पनि फिल हुने भयो होइन, पुरै फिल हुने भयो। त्यसलाई हुनबाट बच्नको लागि चाहिँ हाम्रो जति पनि पोटेन्सियल छ, जुन हामीले जैविक मल बनाउने पोटेन्सियल छ, जुन एउटा सक्रिय अर्थतन्त्रमा रहेर प्लास्टिकको पुनः प्रयोगका पारदर्शीमा चाहिँ हामीले कसरी अझै राम्रोसँग काम गर्न सकिन्छ भन्ने जुन एउटा चक्रण छ त्यसलाई चाहिँ अझै फस्टाउन सक्नलाई चाहिँ मदत गर्छ। अब चक्रीय अर्थतन्त्रले चाहिँ मेन फोकस गर्ने भनेको जुन कवाडी सेन्टर हामीले बुझिनौँ होइन, कवाडी सेन्टर भयो, त्यो सँगैसँगै आएर हाम्रो जति पनि इन्फर्मल वेस्ट वर्कर्सहरू हुन्छ उहाँहरूलाई मान्यता दिन्छ। मान्यता कसरी दिन्छ भनेर भन्दाखेरि त्यो फोहोरलाई चाहिँ मूल्यमा त उहाँले बदल्नु भइरहेको छ नि त, उहाँहरूको कवाडी सेन्टरमा फोहोर आइसकेपछि त्यसलाई हामीले इन्डस्ट्रियल साइटमा लग्छौँ, त्यो इन्डस्ट्रियल साइटबाट गएपछि बल्ल कच्चा पदार्थ भन्छ। सो यसले चाहिँ हामीले मूल्यमा मेन त यसलाई प्राइसेसन वा मूल्यमा चाहिँ यसलाई बदल्नलाई मदत गर्छ। त्यस्तै गरेर जुन धेरै विगत केही वर्षदेखि यो फर्मलाइज गर्नको लागि हाम्रो नेपालको वेस्ट म्यानेजमेन्ट सिस्टम अगाडि बढ़िरहेको छ त्यसलाई पनि एउटा बेटर फेसिलिटीसँग चाहिँ अगाडि बढ्नलाई हेल्प गर्छ।
1: यदि फोहोरलाई चाहिँ आमदानीको स्रोतकै रूपमा हेर्ने सोच हामीले विकास गर्न चाहयौँ भने त्यो कसरी गर्न सकिन्छ त, त्यसमा चाहिँ घर घरमा नै आमदानीसँग जोड्ने अथवा अरू के विकल्पहरू हुन सक्छ?
0: हामीले विदेशमा गएर हेर्ने भने चाहिँ होइन, हामीले प्लास्टिकको बोतल अनि सिसाको बोतललाई चाहिँ हामीले डिपार्टमेन्ट स्टोरमै दियो भने त्यसबाट पैसा आउँछ के होइन, तर हामीसँग त अब त्यो लागू गर्नलाई त्यस्तो मसिनहरू त छैन। तर हाम्रो त एभ्री डे घरमा आइरहेको कवाडी खालि सिसी बोतल भन्दा आइराख्नु भएको इन्फर्मल वेस्ट वर्कर्सहरू हुनुहुन्छ होइन, हामी चाहिँ अलिकति हिचकिचाउँछौँ कि उहाँहरूलाई दिनको लागि होइन। सो हामीले उहाँहरूलाई चाहिँ सक्दो हाम्रो जति पनि प्लास्टिकको बोतल हुन्छ, फलामहरू भयो, सिसाहरू भयो, एकदम कागजहरू उहाँहरूलाई दिएपछि के हुन्छ बुझ्न जरुरी भयो कि, उहाँलाई दिइसकेपछि त्यो कवाडी सेन्टरमा जान्छ, कवाडी सेन्टरमा काम गरिराख्नु भएको इन्फर्मल वेस्ट वर्करलाई त्यो आय आर्जनको काम भयो होइन। त्यो सँगै गरेर त्यहाँ उहाँहरूले वर्गीकरण गरिसकेपछि हरेक चिजको मोल हुन्छ, प्लास्टिकको ग्लास प्लास्टिकको बोतलहरूको छुट्टै मोल हुने भयो, प्लास्टिकमा पनि थरी थरीको प्लास्टिकहरू छ होइन, त्यो थरी थरी प्लास्टिक अनुसारको त्यसको पुनचक्रणमा ल्याउने प्रक्रिया पनि छुट्टै भयो र त्यसको मूल्य पनि छुट्टै भयो। सो अब त्यस्तै ग्लास फलामहरूको पनि छुट्टै प्रोसिजर हुन्छ जब हामी सर्कुलर इकोनोमीमा जोड्छौँ। जब हामीले घरैबाट इन्फर्मल वेस्ट वर्कर वा बिहानै बिहान खाली सिसी बोतलको लागि लिन आउनुहुन्छ, हामी उहाँलाई दियो भने त एउटा इन्टायर इन्डस्ट्रियल साइटलाई सपोर्ट गरेको भयो नि त, त्यसबाट त्यो त एउटा फर्स्ट स्टेप भयो सर्कुलर इकोनोमीमा जाने होइन। सो त्यो फर्स्ट स्टेप ल्यान्डफिलमा जानु बाहेक हामीले त्यो डिरेक्टली इन्डस्ट्रियल साइटमा जानको लागि सपोर्ट गर्यो र त्यो बापत हामी थोरै थोरै पैसा पनि त पाउँछौँ नि होइन। त्यसको लागि चाहिँ हामीले यो साइड चाहिँ हामीले अलिकति अगाडि बढाउन सक्नु पर्यो।
1: नकुने फोहोरलाई त्यसरी जोड्यौँ, यदि हामीले कुनै फोहोरलाई चाहिँ यो प्रणालीसँग जोड्न सकिन्छ कि छैन, जस्तो फोहोरबाट मल उत्पादन होला होइन, बायोग्यास होला, कतिपय कुरा त पशु पंक्षीहरूलाई खाना दिने कुरा पालन हुन सक्ला, यी कुराहरू चाहिँ यो चक्रीय अर्थतन्त्रमा जोडिन्छ कि जोडिन्छ, जोडियो भने घर घरमा
0: जोडिन्छ। चक्रीय अर्थतन्त्रले चाहिँ जुन पनि फोहोरलाई चाहिँ हामी कसरी स्रोतमा बदल्न सक्छ भनेर हामीले गर्ने प्रयासलाई नै सर्कुलर इकोनोमी भनेर मानिन्छ होइन। अब यसमा प्लास्टिक पनि भयो र कुइने फोहोर पनि भयो। फोहोरमा त हामीले हेर्नु भने प्लास्टिक सँगै सँगै कुइने फोहोर त झन बढी निस्किरहेको छ नि त होइन। मानिलिउँ हाम्रो सामान्य घरको परिवेशमा हामीले सर्कुलर इकोनोमी अप्नाउन सक्ने भने पनि कौशी खेती हो। कौशी खेतीको मार्फत चाहिँ हामीले घर घरमा कुइने र नकुइने फोहोरलाई छुट्याएर होइन घरबाट नै एउटा जैविक मल तयार गर्न सक्यौँ भने त जुन हाम्रो 50-60% यति धेरै अर्ग्यानिक वेस्ट गइरहेको छ त्यसबाट त हामीले तरकारी फलाउन सक्यौँ नि त होइन। त्यो पनि त्यो एउटा स्रोत भयो नि त हाम्रो खानको लागि।
1: यस्ता कुराहरू चाहिँ हामीले घर घरमा है तपाईँले भन्नु हामीले कतिपय कुरा बुझाउने प्रयास कार्यालय तर्फबाट क्लाइमेट एक्सनको तर्फबाट गर्दैछौँ भनेर हाम्रा पालिकाहरू अथवा हाम्रा सरकारहरूले पनि त्यो काम चाहिँ गर्न जरुरी देखिन्छ।
0: एकदमै स्पेसली मलाई चाहिँ के लाग्छ भन्दाखेरि सानो बच्चाहरूलाई चाहिँ स्कूलबाट नै यो सिस्टम सिकाउनु पर्छ जस्तो लाग्छ कि स्कूलमा नै फोहोरको वर्गीकरण किन गर्न जरुरी छ, फोहोर वर्गीकरण गर्यो भने के हुन्छ, फोहोर हामीले फालेपछि त्यसको यात्रा के हो त, त्यसको बारेमा बुझाउन चाहिँ स्कूलमा स्कूलको बच्चाहरूलाई बुझाउन जरुरी छ। त्यो सँगैसँगै हामी जस्तो युथहरूलाई पनि यो इनिसिएटिभमा चाहिँ गभर्मेन्टले नै वा नगरपालिकाले नै यस्तो इनिसिएटिभमा हामीलाई अगाडि पुस गर्न पनि जरुरी छ। त्यस्तै गरेर नगरपालिका वा वडा कार्यालयहरूबाट चाहिँ जस्तो हामी कौशी खेती गर्नुपर्छ भनेर त भनिरहेको छैन, तर यसलाई कसरी कौशी खेती गर्ने त, कुन तरिकाले गर्ने त, यसलाई कसरी हामीले अगाडि बढाउन सक्छ त, अब कौशी खेतीबाटै राम्रो उत्पादन भयो भने हामी कसरी मार्केटसम्म लग्न सक्छौँ त भनेर तालिम जस्तो यस्तो कार्यक्रमहरू चाहिँ वडा कार्यालयहरूबाट राख्यो भने अझै हामीले राम्रोसँग गर्न सक्छौँ।
1: पानी र पर्वत विशेष बदल्यो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: नम्बर वन टायर ब्रांड
1: के तपाईं झाड़ कम्मर घुड़ा गर्दन दुख्ने समस्या यूरिक एसिड बात रोग नशा संबंधी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
1: हाम्रा सेवाहरू
2: ओपीडी सेवा
1: विशेषज्ञ ओपीडी सेवा
2: निशुल्क औषधि वितरण
1: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा
1: अकुपंचर सेवा
2: योग परामर्श सेवा
1: क्रियाकल्प सेवा
2: पूर्व कर्म पंचकर्म सेवा
1: छार सूत्र सेवा
2: जलौका सेवा
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
1: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-9854-2463
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविस्तु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविस्तु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविस्तु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 0-42-38-88
2: नेहरूले निर्मिले लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेहरूले निर्मिले लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले निर्मिले लघुवित्त वित्तीय संस्था लिमिटेड
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-3333 493-555

0: सुनी था कुरा प्रश्न विचार जानो रेडियो नेटवर्क
1: जन रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विधि पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। अब चाहिँ हामी सरसफाई कर्मीहरूको कुरालाई जोडौं। तपाईँले त्यो क्षेत्रमा पनि अध्ययन गर्नुभएको छ। क्षेत्रका सरसफाई कर्मीहरू चाहिँ पुनर्सकरण तथा स्रोत पुनर्प्राप्तिका आधार स्तम्भ मानिन्छन् भनेर तपाईँ भन्नुहुन्छ ठाउँ ठाउँमा। नेपालको फोहोर व्यवस्थापन प्रणालीमा उनीहरूको भूमिका कस्तो छ?
2: हामीले हेर्ने हो भने त इन्फर्मल वेस्ट वर्कर बिना त हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टर नै सस्टेन गर्न सक्दैन होइन। उहाँको कन्ट्रिब्युसन एकदम ठुलो छ। अब हामीले एकदम सामान्य रूपमा हेर्नु पनि हाम्रो नगरपालिकाहरूको मार्फतबाट डोर टु डोर कलेक्सनको थ्रु वेस्ट कलेक्सन भइरहेको छ। तर कति फोहोर त लुकिरहेको हुन्छ, कति नदीमा बगिरहेको फोहोरहरू हुन्छ, कति कुना काप्चामा हामीले आँखाले नदेख्ने फोहोर उहाँहरूले गएर खोतालेर खोजेर चाहिँ त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्ने उहाँ त एउटा माध्यम हो होइन। तर हामीले चाहिँ हेर्ने हो भने मैले रिसर्च गर्दाखेरि पनि मैले धेरैवटा नगरपालिका धाएँ होइन, उहाँको डेटा नै छैन कि कतिजना इन्फर्मल वेस्ट वर्कर्सहरू काम गरिराख्नु भएको छ, उहाँहरूले के गर्नुभएको छ भनेर त डेटा नै छैन, जसले गरेर चाहिँ उहाँको कन्ट्रिब्युसनलाई बुझ्न र सिक्न वा सचेत हुन चाहिँ हामी पाइरहेको छैनौँ। अब पक्कै पनि इन्भाइरोमेन्ट सेक्टरमा त उहाँहरूले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ, तर उहाँको लागि त होइन, उहाँले आफ्नो रोजीरोटीको लागि काम गर्नु भइरहेको छ है। त्यो सँगैसँगै हामीले वातावरणमा सपोर्ट गर्नुको साथसाथ उनीहरूले आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि। अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ होइन, तर त्यो 9-10%

0: त्यसबाट एउटा इन्टायर रोजगारीको लागि कतिठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ होइन, तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ।
1: ती अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका एकदम प्रमुख समस्याहरू चाहिँ तपाईँले आफ्नो रिसर्चको अवस्थामा के देख्नुभयो, विशेष गरी सामाजिक आर्थिक पेसागत यी सबै चुनौतीहरूलाई हेर्दाखेरि?
0: अब हामीले फोहोर भन्न बित्तिकै सर्वप्रथम नाकै खुन्चाउँछौँ, किनभने फोहोर भनेर भयो नि त होइन। हामीले जब फोहोरमा काम गरेको वेस्ट वर्करहरूसँग इन्टरभ्यूहरू लिनुभयो, सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ। किनभने फर्स्ट अफ अल त वेस्ट सेक्टरमा काम गर्ने वर्कर्सहरू इकोनोमिक ब्याकग्राउन्ड र सोसियल ब्याकग्राउन्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ। तर फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त होइन। त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाइ भोगाई चाहिँ भोगिराख्नु भएको छ। एउटा इक्जाम्पल पनि दिन चाहिँ, कोविडको बेलामा पनि वेस्ट कलेक्सन त भइरहेको थियो हाम्रो घरमा, हामी घरमा

0: कोरोना वा कोविड लिएर आउँछ भनेर बिहान उहाँको गेटमा नै धागो लाइक डोरी बाँधेको थियो कि बाहिर निस्किन पाउँदैन तिमी तिमीले गरेर चाहिँ यहाँ कोविड फैलिरहेको छ भनेर उहाँलाई त्यस्तो अपहेलना गरेको थियो होइन. त्यो भनेको त एकदमै हामीले सोच्दै नसोचेको. यदि हामीले कोविडको बेलामा उहाँले वेस्ट कलेक्ट गर्न नआउने हो भने त हाम्रो कति वेस्ट हुन्थ्यो भन्नु त. तर पनि उहाँले त गएर रिस्क लिएर उहाँले वेस्ट कलेक्ट गर्नुभयो. तर हाम्रो सोसाइटीले त उहाँलाई त एकदमै हेला गर्नुभयो नि त होइन. उहाँलाई घरमा डोरी बाँधेर उहाँलाई बाहिर निस्किन नदिने भनेपछि त्यो त एकदमै लास्टमा कसैले त्यस्तो गर्ने सोध्छ. त्यो सँगैसँगै अब आर्थिक कुरा जोड्ने हो भने हाम्रो त अब तलब आउँछ, महिना तलब भनेर हुन्छ. उहाँहरूको त तलब भनेको नै कति केजी फोहोर जोडे मैले आज भनेर हुन्छ. त्यो फोहोरमा पनि राम्रो फोहोर छ भने र ठिक छ अलिकति पैसा आउला. तर त्यो फोहोरमा मिसिएको खाना भातहरू छ भने त्यो फोहोरको अझै मूल्य घट्ने भयो. अहिले गर्मीको बेलामा ल ठिक छ धेरैजनाले पानी जुसहरू खान्छ, अलिकति फोहोर बढी भनेको उहाँहरूले धेरै अलिकति पैसा बढी कमाउन सक्नुहुन्छ. तर पानी परेको बेला त उहाँहरू त कसरी जानुहुन्छ फोहोर कलेक्ट गर्नलाई. त्यो बेलामा त उहाँहरूसँग दिनमा खाने के भने जस्तो त समस्या देख्नु परेको छ हामीले होइन फिल्डमा जाँदाखेरि. सो त्यो आर्थिक कुरा भयो. अब हामीले पेसागत सुरक्षा भन्ने हो भने त मैले अघि पनि भने फोहोरमा किसिम किसिमको फोहोर हुन्छ. कुनै सिसाको फुटेको बोतलको फोहोर हुन्छ, कुनैमा एकदम मिसिएर कस्तो कुहिमा लगाइसकेको फोहोर पनि त हुन्छ नि त होइन. अब उहाँहरूले त्यो कुहिमा लगाइसकेको फोहोरलाई छुट्टाएर त्यसलाई सफा गरेर फेरि पुनः चक्रणमा लिएर आउँदा त उहाँको स्वास्थ्यमा कति हानि भयो. कस्तो समय पनि थियो भन्दाखेरि फिल्डमा जाँदाखेरि त उहाँहरूले त्यो फोहोर अब चप्प लगाएर फोहोर कलेक्ट गर्न जानुहुन्छ. कति ठाउँमा सिसाहरूले काटेको छ उहाँले जुन फोहोरमा फाल्दाखेरि जुन जुत्ता भेट्नुभयो, एउटा खुट्टामा अर्को जुत्ता, अर्को खुट्टामा अर्को जुत्ता लगाएर हिँड्ने समेत हामीले देखेको थियौँ कि पन्जा छैन के भन्छ डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ. कति ठाउँमा त हामीले रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ होइन. सो यस्तो बेलामा चाहिँ अलिकति गभर्मेन्टले नै सपोर्ट गरेर एउटा स्ट्रिक्ट मापदण्ड नै तयार गरे भए मात्रै यो चाहिँ अलि राम्रो हुन सक्छ.
1: जस्तो अनौपचारिक रूपमा घर घरमा फोहोर संकलन गर्न विशेष गरी जुन आउनुहुन्छ उहाँहरूसँग चाहिँ कतिपय घरबाट फोहोर दिने बेलामा मान्य कागजको 10 रुपियाँ, फर्मको 15 रुपियाँ, 300 रुपियाँ अगाडि सामानको भनेदेखि एकदम धेरै बार्गेनिङ, 10 रुपियाँ 15 रुपियाँ एकदम धेरै बार्गेनिङ गरेको हामीले देख्न सकिन्छ. उनीहरूले साँच्चै कति नाफा खान्छन् कि सामान्य 2-4 रुपियाँमा पनि उनीहरूले त्यस्तो बार्गेनिङ गर्नु परिरहेको छ.
0: हामीले भनिँदै हो भने एउटा चेनमा चल्छ कि जो चाहिँ स्ट्रगलिङ फेजमा छ उहाँले चाहिँ हेपाई नै खानुहुन्छ होइन. सो अब यहाँ हामीले 10 रुपियाँमा बेचिरहेछ, उहाँले त्यहाँ जाँदाखेरि 2-3 रुपियाँको नाफा खाएर उहाँले बेच्नुहुन्छ. त्यो कवाडी सेन्टरबाट अर्को सेन्टरमा जाँदाखेरि त्यसबाट 2 रुपियाँको नाफा खाइरहेको थियो भने त्यसपछि कति ल 5-10 रुपियाँको नाफा खान्छ होइन. त्यसपछिको माथि जब इन्डस्ट्रियल साइटमा छ त्यहाँ चाहिँ बरु धेरै मूल्यको अन्तर हामीले देख्न सकिन्छ. तर जब हामी ग्राउन्ड लेभलमा जान्छ खासै धेरै चाहिँ फाइदा चाहिँ हामीले देख्न सक्दैन, तर खालि सर्भाइभलको लागि काम गरिरहेको चाहिँ हामीले देख्न सकिन्छ.
1: तपाईँले त्यो अनुसन्धान गर्दै गर्दा तिनीहरूसँग कुराकानी गर्दै गर्दा उनीहरूको पेसालाई अझै सम्मानित बनाउन र अझ प्रभावकारी बनाउन के गर्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई? तपाईँको सुझाव के छ यहाँनिर?
0: सर्वप्रथम त मापदण्ड नै बनाउनु पर्छ एउटा स्ट्रिक्ट, किनभने सबै वेस्ट वर्कर लास्टमा गएर कवाडी सेन्टरमै गएर काम गर्नुहुन्छ वा त्यही फोहोर सङ्कलन गर्नलाई आबद्ध भएर काम गरिराख्नु भएको छ. त्यहाँ जाँदाखेरि समथिङ एज सिम्पल एज पिपिई पनि छैन. उहाँले भने फोहोरमा भेटाउनु भएको जुत्ता लगाएर उहाँले सङ्कलन गरिराख्नु भएको छ. त्यो मापदण्डमा चाहिँ पिपिईको व्यवस्था कसरी हामीले उचित वर्गीकरण गर्न सक्छ सेफ्टीको आधारमा त्योवाला भयो. अब यस्तै काम गर्दाखेरि महिला र पुरुषको लागि छुट्टै भोगाई छ के. अब महिलाको लागि महिला मैत्री शौचालय नै छैन, वाशरूम पनि छैन कति त्यसले गरेर यूटीआई जस्तो समस्याहरू हामीले देखि परिरहेको छ सो त्यो मापदण्डमा नै एउटा चेन्जिङ रूम महिला मैत्री शौचालय त्यस्तै गरेर के भन्छ उहाँको सेफ्टी पीपीको लागि कसरी वर्गीकरण गर्न सकिन्छ त्यो पुरै मापदण्डलाई मध्यनजर गरेर चाहिँ लागू गर्नको लागि त्यो गर्नुपर्ने एउटा भयो अर्को भनेको वार्ड लेभलबाट नै कतिजना वेस्ट वर्कर्स छ त त्यो पत्ता लगाउनु पर्यो त्यो पत्ता नलगाएसम्म चाहिँ हामीले अगाडि बढ्नै सक्दैन सो रेजिस्टर गराएर उहाँहरूलाई आइडी कार्ड वितरण गर्ने हो कि के गर्ने त्यो गर्नु पर्यो त्यो सँगै सँगै त्यो आइडी कार्ड दिइसकेपछि उहाँहरूको स्वास्थ्यको बिमा वा त्यस्तै गरेर दुर्घटना बिमा त्यो जस्तो उहाँहरूले सपोर्ट गरिदिनु पर्यो र अर्को एउटा एकदम मुख्य भनेको चाहिँ अब अहिले भर्खरै हाम्रो यो मिनिमम वेज भनेर तोकेको छ नि वेस्ट वर्कर्सहरूलाई पनि एउटा मिनिमम वेज तोक्यो भने चाहिँ उहाँलाई काम गर्न अझै फ्री र सजिलो हुन्छ र त्यो हुन बित्तिकै हाम्रो यो जुन वेस्ट सेक्टरलाई फर्मलाइज गर्ने हाम्रो अभियान छ त्यो पनि अगाडि छिटो बढ्न सक्छ
1: तपाईँले जोडिहाल्नुभयो महिला र पुरुषको सँगै काम गर्ने अथवा स्वास्थ्यका जोखिमहरूको कुरा फोहोर व्यवस्थापन क्षेत्रमा चाहिँ यो महिला र पुरुषको जिम्मेवारी लगभग फरक नै देखिन्छ एउटा काम महिला अर्को काम पुरुषले गरिरहेको छ उनीहरूको स्वास्थ्य र सुरक्षामा चाहिँ कति अन्तर छ फरक छ अथवा कस्तो प्रभाव छ र यसलाई सुधार गर्न चाहिँ के गर्न
0: सक्छ हामीले हेर्नु हो भने अहिले चाहिँ पुरुषहरूले धेरै जस्तो ट्रान्सपोर्टेसन वेस्ट कलेक्सन र त्यसको ट्रान्सपोर्टेसनमा चाहिँ धेरै हामीले काम गरिरहेको देख्न सक्छौँ हाम्रो एभ्रिडे घरमा पुरुषहरूले नै ठुलो ठुलो ट्रकमा ठुलो ठुलो बोराहरूबाट फोहोरहरू हाम्रो घरबाट लिएर पुर्याइराख्नु भएको देख्न सकिन्छ सो उहाँहरूको काममा चाहिँ धेरै अलि स्ट्रेन्थवाला काम चाहिँ बढी देखियो तर त्यो सँगैसँगै दुर्घटनाको जो

हामी चाहिँ तल गएर त्यो सबै वेस्ट कलेक्ट गरेर त्यहाँ राख्छ, त्यहाँ चाहिँ वर्गीकरण गर्छ। उहाँहरू बिहानको 4 बजे घरबाट निस्किनुहुन्छ अनि 7 बजेसम्म सबै वेस्ट कलेक्ट गरेर 8 बजेसम्म उहाँ त्यहाँ पुग्नुहुन्छ, त्यहाँपछि सेग्रिगेसन गर्नुहुन्छ होइन। तर यो 6 घण्टाको दौरानमा उहाँलाई वासरुम जानलाई पनि कहाँ जाने थाहा छैन, किनभने उहाँ त पुलको मुनि गर्नुहुन्छ, न शौचालय छ न पानी खानको लागि व्यवस्था छ। उहाँहरूको काम यस्तो खटाइपूर्वक एकदम खट्नुपर्ने काम छ होइन, तर उहाँलाई बेसिक फेसिलिटी पानीको उपलब्ध छैन, वासरुम जानको लागि सुविधा छैन, सो यो भनेको त एकदम नराम्रो हो नि त होइन। त्यस्तै गरी हामीले महिलाको हेर्ने हो भने चाहिँ उहाँको मेन काम चाहिँ फोहोरलाई वर्गीकरण गर्ने नै हुन्छ। हामी वेस्ट फेसिलिटी वा वेस्ट सेन्टर्सहरूमा जाँदाखेरि चाहिँ उहाँ दिनभरि दिनको 8-9 घण्टा नै एउटै ठाउँमा बसेर त्यही फोहोर जहाँ कुहिएको खानाहरू मिक्स भएको हुन्छ, जहाँ कुहिएको पानी के मिक्स भएर आएको फोहोरलाई चाहिँ उहाँले वर्गीकरण गरेर अनि त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्नलाई हेल्प गर्नुहुन्छ। तर त्यसरी धेरै बेरसम्म बस्दाखेरि चाहिँ उहाँहरूको मेन समस्या भनेको पाथी घरमा समस्या देखि परेको छ, युटिआई जस्तो समस्याहरू देखि परेको छ। अनि कति धेरै त अब केमिकल मिक्स भएर आएको फोहोर हुन्छ होइन, त्यसलाई सफा गर्दाखेरि चाहिँ ठ्याक्क श्वास प्रश्वासमा नै डिरेक्टली अफेक्ट गरिरहेको छ कि कतिलाई अस्थमाहरू भइरहेको छ होइन, कतिलाई खोचिरहेको छ तर उहाँले टिटानसको सुई लगाउनु पर्छ भनेर पनि उहाँ सचेत हुनुहुन्न होइन, वा उहाँहरूसँग त्यो जानको लागि पनि एउटा कस्तो भन्ने यस्तो पनि भनेको थियो कि मलाई त्यहाँसम्म जान लाज लाग्छ दिदी, मलाई हस्पिटलसम्म सुई लगाउन जान लाज लाग्छ भन्ने पनि कुराहरू आएको छ होइन, हेपाटाइटिस बीको सुईहरू भयो, टिटानसको सुईहरू भयो। सो यो सबै कुरालाई मध्यनजर गर्ने हो भने त एकदमै अन्तर छ काममा, तर उहाँहरूको काम चाहिँ एकदम जोखिमपूर्ण छ। र अर्को एउटा चाहिँ के पनि हामीले पाएको थियौँ भन्दाखेरि महिनावारी हुँदाखेरि महिलालाई चाहिँ झन् गाह्रो हुन्छ, किन भनेर भन्दाखेरि फर्स्ट अफ अल त उहाँहरूको काम दिनभरि भुइँमा बसेर फोहोरलाई वर्गीकरण गर्ने छ काम। एउटै ठाउँमा 8 घण्टासम्म ढाड दुखाइ र हाम्रो महिनावारीको बेलामा त छुट्टै हामीलाई गाह्रो भइरहेको हुन्छ हाम्रो हेल्थको लागि होइन। वासरुम जान्छु भन्दाखेरि पनि वासरुमको सुविधा छैन, र वासरुम छैन त्यो सँगसँगै के भन्छ चेन्जिङ रुमको पनि सुविधा छैन, त्यो भनेको त उहाँहरूको सेफ्टीमा पनि त उहाँहरूलाई धेरै

0: त्यो गर्न चाहिँ एकदम आवश्यक छ।
1: अहिले पनि तपाईँले भन्नुभयो नगरपालिकाहरूले प्रमाणपत्र दिएर हुन्छ अथवा उनीहरूको आधिकारिक तथ्याङ्क राखेर यी सुविधाहरू दिन सक्नुपर्छ भनेर, यिनै कुराहरूलाई जोड्दै गर्दा सरकार पालिकाहरूले अनौपचारिक क्षेत्रका स्वच्छता कर्मीहरूको योगदानलाई कुन रूपमा हेर्नुपर्छ र यी कुराहरूलाई प्रभावकारी बनाउने के गर्नै पर्ने, अहिले नै गर्नुपर्ने कुरा चाहिँ के देख्नुहुन्छ?
0: अहिले नै गर्नुपर्ने कुरा भनेको त त्यही नै हो, डेटा कलेक्सन। हामीसँग डेटा नै छैन, डेटा नभइकन त हामीले कसरी मूल्याङ्कन गर्न सक्छ कि उहाँले काम गर्नु भइरहेको, उहाँले वातावरणमा सहयोग गर्नु भइरहेको, हाम्रो आर्थिक उसमा सहयोग गर्नको लागि त डेटा चाहिने भयो होइन। सो त्यसको लागि चाहिँ सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभल हेर्नु पर्यो होइन। अर्को भनेको चाहिँ मैले अघि भनिहालेँ होइन, कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन। त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ, किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन। सो त्यही भएर चाहिँ एउटा मिनिमम वेज एउटा महिनामा एक तलब चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भयो होइन, त्यो पनि छैन कि। त्यही भएर चाहिँ यो वेस्ट सेक्टरमा चाहिँ अहिले मेन भनेको मापदण्ड अनि डेटा कलेक्सन र बिमा सुविधा।
1: कार्यक्रममा हामी फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ अलिकति यो यस वर्षको विश्व वातावरण दिवस जोडिएको कुरालाई पनि गरौं। प्रकृति संरक्षण र जलवायु चुनौतीहरूको सामना गर्न आवश्यकता अनुसार जोड़ दिएको छ यसपालि विश्व वातावरण दिवसले। यस सन्दर्भमा चाहिँ सफा स्वस्थ र जलवायु उत्थानशील नेपाल निर्माण गर्न फोहोर व्यवस्थापनको भूमिका चाहिँ कस्तो हुन्छ?
0: अब यसपालिको हाम्रो इन्भाइरोमेन्टको थिम नै त्यही हो, क्लाइमेटलाई हामीले कसरी, जलवायु परिवर्तनलाई हामीले कसरी अगाडि बढाउन सकिन्छ र जोगाउन सकिन्छ, हाम्रो प्राकृतिक जति पनि सम्पदाहरू छ त्यसलाई हामीले कसरी संरक्षण गर्न सकिन्छ र प्लास्टिक वेस्ट म्यानेजमेन्ट चाहिँ कसरी हामीले तीव्र रूपमा घटाएर यसलाई राम्रो रूपमा सस्टेनेबल बनाउन सक्छ भन्ने नै प्लान होइन। अब हामीले हेर्ने हो भने प्लास्टिक केबाट बनेको त बुझ्न जरुरी छ होइन। प्लास्टिक भनेको चाहिँ पेट्रोलियम

0: सगरमाथा राष्ट्रीय निकुंज को कार्यालय नाम्ची बजार सोलुखुम्बु को सूचना सगरमाथा राष्ट्रीय निकुंज कार्यालय को अधिकार प्राप्त अधिकारी लिखित अनुमति नली कुनै पनि व्यक्तिले राष्ट्रीय निकुंज भित्र दिएको काम गर्न पाइने छैन अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ निषेधित कार्यहरू वन्यजन्तु पक्रन शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन भुसा कुकुर निकुंज भित्र ल्याउन रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न चलचित्र छायाङ्कन गर्न निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न कुनै भूभाग कब्जा गर्न सफा गर्न आबादी गर्न खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न हात हतियार खरखजन वा बीस साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन थप जानकारीका लागि फोन नम्बर 0385401414 सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वर्गीकरण प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.govnp हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कसै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।